0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पामा।
4: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
5: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
4: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथरोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागुठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: हाम्रा दैनिक सेवाहरू डिजिटल एक्सरे,
4: रगत सम्बन्धी जाँच,
6: दिसा पिसाब सम्बन्धी जाँच
4: र मुटुको ईसीजी भिडियो एक्सरे सेवा।
6: सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा।

0: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
1: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
2: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
3: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 26 गते शनिबार, सन् 2026 मे 9 तारिक, जेठ कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन हुने, विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
4: हामी घरबासको व्यवस्थापन गर्छौँ, हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी व्यवस्था गर्छौँ। अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ होला।
0: आइतबार पनि बिदा थपिएपछि सरकारी अस्पतालमा अपरेसनको पालो पाउनै मुस्किल। अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
1: मालपोत्र नापी सेवा अब पालिकाबाटै दिने तयारी। पहिलो चरणमा 35 पालिका छनौट गरिने।
0: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव। युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
1: र आइपिएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 हरायो।
5: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
6: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि LS Horizon 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। LS Horizon 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेज

0: ध्यान दिएर पढ्नु होला।
1: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
6: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले थप सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बस्तीबाट जबरजस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। यसअघि विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीका लागि आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन प्रभावकारी रूपमा गर्न पनि सर्वोच्चले आदेश गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदम विरुद्ध परेका रिटमा हिजो सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाइसकेपछि सर्वोच्चबाट अन्तरिम आदेश आएको छ। सम्पन्न भइसकेको कार्यका हकमा तत्काल अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चले भनेको छ। सरकारले देशका अरू क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउने प्रक्रिया पनि अघि बढाएका कारण त्यसका लागि अन्तरिम आदेश जारी भएको हो। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन गर्ने तयारी गरेको छ। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्ट केही बेरपछि प्रसारण गर्नेछौँ।
7: सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै संवैधानिक परिषदले चौथो वरियताका मनोज कुमार शर्मालाई सिफारिस गरेपछि चौतर्फी प्रश्न उठिरहेको छ। परिषदले अब्बल न्यायाधीश रोजेको हो कि कार्यपालिकाका लागि अनुकूल बनाउन खोजेको हो भन्ने सवाल सम्बन्धित क्षेत्रबाटै आइरहेको छ। परिषदले प्रधान न्यायाधीश सिफारिस गरेको भोलिपल्ट हिजो कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले फुलकोट अर्थात् पूर्ण बैठक राख्नु भएको थियो। पूर्व न्यायाधीश समाजले यसै विषयमा विज्ञप्ति निकालेको छ। नेपाल बार एसोसिएसनले सल्लाहकार समितिको बैठक राख्यो। सिफारिस विरुद्ध रिट समेत लगिएकोमा भने सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पिक एन्ड चुज नीति लिनु गलत रहेको बताउनु भएको छ। तत्कालीन रूपमा केही विवाद मात्र भए पनि यो निर्णयले दीर्घकालीन असर पार्ने उहाँको बुझाइ छ। यस्तै नेपाल बारका पूर्व महासचिव अञ्जिता खनालले कार्यपालिकालाई लागेकै भरमा छान्ने, अनुकूल अध्यादेश ल्याएर कानून संशोधन गर्नु संविधानको मर्म अनुरूप नरहेको बताउनु भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मुद्दा फर्सुटलाई आधार बनाएर सिफारिस गरिएको र यो एकदमै अब्बल पद्धति हो भन्ने होइन, सुधार गर्दै जानुपर्छ भन्नुभएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
6: सरकारी अस्पतालमा अपरेसन गर्न त्यसै पनि महिनौ पालो कुर्नु पर्थ्यो। आइतबार पनि बिदा थपिएपछि झन् त्यो पर धकेलिएको छ। उपचारमा ढिला सुस्ती विगतदेखिकै समस्या हो। पछिल्लो पटक आइतबार समेत इमर्जेन्सी बाहेकका सेवा बन्द हुन थालेपछि गम्भीर साइड इफेक्ट देखिएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। दैनिक ओपिडीदेखि शल्यक्रिया लगायतका सेवाका लागि बिरामीको ठेलमठेल भिड हुने गरेको छ। सबैभन्दा लामो पालो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा छ। शिक्षणमा 2084 असारसम्म अर्थात् 13 महिनासम्म 5,500 बिरामी पालोमा छन्। अब आउने नयाँ बिरामी त्यसपछि मात्रै पालो पाउँछन्। अहिले बिरामीको भिड धेरै छ। आइतबार बिदा भएपछि त्यस दिनका बिरामीको चाप सोमबार थपिन्छ। शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराले भन्नुभयो, शल्यक्रिया गर्नुपर्ने बिरामीको पालो 2084 असारसम्म पुगिसकेको छ। देशकै जेठो सरकारी अस्पताल वीर र ललितपुरको पाटन अस्पतालमा बिरामीको अपरेसनको पालो 9 महिनासम्म पुगेको छ। 2 दिन बिदाका कारण अस्पतालले सर्जरीदेखि ओपिडी सेवासम्म घटाएपछि त्यसको मार बिरामीलाई परेको छ। धेरै बिरामी सरकारी अस्पतालमा पालो नपाएका कारण निजीमा जान बाध्य भएका छन्। हाल सरकारी अस्पतालमा शल्यक्रियाका लागि पालो कुर्ने बिरामी अत्यन्तै भिड भएपछि स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थापन गर्न अस्पतालहरूसँग समन्वय गर्न सकेको छैन। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अस्पतालमा पालो कुर्नेको सङ्ख्या 2084 पुगेको बारे जानकारी नभएको बताउनु भएको छ। काया कैरनमा सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: रिलायबल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गतेदेखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: थोरै बचत धेरै कायदा, बिमा काछन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: विभिन्न कारणले माटो बिग्रिँदै गइरहेकोले माटो जोगाएर उत्पादन बढाउन
5: माटो जाँच गरी सिफारिसको आधारमा नाइट्रोजन, फस्फोरस तथा पोटास मलहरू सन्तुलित मात्रामा प्रयोग गर्ने।
4: प्राङ्गारिक पदार्थ माटोको जीवन हो, तसर्थ रासायनिक मलको अलावा गोठे मल तथा कम्पोस्ट मल, हरियो मल र जैविक मलको प्रयोग बढाउने।
5: अम्लीयपना भएको माटोमा कृषि चुन प्रयोग गर्ने।
4: पशुमूत्रले युरिया मलले जस्तै बिरुवालाई नाइट्रोजन तत्त्व उपलब्ध गराउने भएकाले बिरुवाको वृद्धिको अवस्था हेरी 1 भाग मूत्रमा 3-5 भाग पानी मिसाई बोट बिरुवामा छर्ने।
5: सम्भव भएसम्म कम खनजोत गरी खेती गर्ने, जमिन ढाक्ने गरी छापो बाली लगाउने तथा बोट बिरुवालाई छापो दिने, अन्तर बालीको रूपमा कोसे बाली लगाउने।
4: बाली कटानी गरिसकेपछि बोट बिरुवाको जरा, काण्ड तथा ठुटा मुटा जमिनमा छाडिदिने वा माटोमा मिलाउने।
5: स्वस्थ माटो जीवनको आधार हो, यसलाई बचाउनु र बिग्रन नदिनु हामी सबैको दायित्व हो।
4: कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौँबाट जनहितमा जारी सन्देश।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुकुमवासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश, वरियता मिचेर प्रधान न्यायाधीश सिफारिस हुँदा अब्बल कि कार्यपालिकालाई अनुकूल भन्ने प्रश्न, आइतबार पनि विदा थपिएपछि सरकारी अस्पतालमा अपरेसनको पालो पाउने मुस्किल लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर, मालपोत्र नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम पालिकालाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानूनी प्रबन्ध गर्न ऐनमा संशोधन गरिएको र प्रावधान थपिएको बताउनुभयो। मालपत्र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू पालिका तहमै पुर्याउने प्रयास थालिएको उहाँको भनाइ छ। त्यसैका लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरूको छनौट भइरहेको उहाँले जानकारी दिनुभयो। मन्त्रालयले पहिलो चरणका लागि 35 पालिका छनौटको तयारी गरेको छ। मालपत्र नापी सेवा अब पालिकाबाट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
6: सर्वोच्चको अन्तरिम आदेश आउनु अघि काठमाडौँका दर्जनौ सुकुम्बासी बस्ती डोजरले भत्काइसकेको छ। विस्थापितहरूलाई उचित व्यवस्थापनमा अलमल भइरहेको बेला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आफ्ना विस्थापित नागरिकलाई ससम्मान गाउँ फर्काउने र पालिकाभित्रै आवासको व्यवस्था गर्ने घोषणा गरेको छ। अरू पालिकाहरूले चाहिँ यसबारे के सोचिरहेका छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
4: काठमाडौँको सुकुम्बासी बस्ती भत्काउँदा आफ्ना ठाउँका नागरिकले पनि दुःख पाएको खबर थाहा पाएपछि हलेसी तुवाचुङ नगरपालिकाले उनीहरूलाई गाउँ फर्काउने निर्णय गरेको छ। गाउँमा जग्गा भएर पनि घरवास नभएका कारण फर्किन नसकेकाहरूलाई नगरपालिकाले भूकम्प प्रतिरोधी मापदण्ड अनुसारको 2 घर बनाइदिने प्याकेज अघि सारेको छ। नगरपालिकाको यो योजना विशेष गरी जग्गा भएका तर घर नभएकाहरूका लागि हो। भूमि आयोग विघटन भएका कारण स्थानीय सरकारलाई तत्काल जग्गा वितरण गर्ने कानुनी अधिकार छैन। यद्यपि नगरपालिकाले यसलाई समस्याका रूपमा स्वीकार गर्दै थप गृह कार्य र विकल्पको खोजी गर्ने प्रतिबद्धता जनाएको नागरिकले गाउँमा अड्याई राख्न आवास मात्र पर्याप्त हुँदैन भन्ने बुझेको नगरपालिकाले सिड मनी अर्थात् बिउ पुँजी उपलब्ध गराउने योजना पनि बनाएको छ। आफ्ना नागरिकलाई दुःखको बेला अभिभावकत्व प्रदान गर्नु स्थानीय सरकारको मुख्य धर्म रहेको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश कुमार राउत बताउनुहुन्छ।
8: हामी घरवासको व्यवस्थापन गर्छौँ। हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी सिड मनीको व्यवस्था गर्छौँ। हामी सँगै काम गर्ने उहाँहरू त्यो गर्न तयार हुनुहुन्छ भने हामी उहाँहरूलाई सहयोग गर्नको लागि तयार छौँ। अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ मलाई। अब पुरानै अवस्थामा आफ्नो जीविकोपार्जन र उद्यमशीलताका लागि समेत राम्रो हुन सक्छ।
4: स्थानीय सरकारहरूको साझा संस्था नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घले यो कदमलाई सकारात्मक रूपमा लिएका छन्। स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक जग्गा संरक्षणको अधिकार दिएको छ। नागरिकको आवास निर्माणमा 2-5 लाख रुपियाँसम्म लगानी गर्न सक्षम रहेको नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना बताउनुहुन्छ।
9: जग्गा नै दिन सक्ने अवस्था चाहिँ हामीले रहँदैन, अधिकार छैन। तर निवास बनाइदिएर उद्यमशीलतामा लगाउनको लागि नगरपालिकाले चाहिँ समन्वय गरेर अलिकति लगानी गर्यो भने चाहिँ उहाँहरूको भविष्य पनि राम्रो हुन्छ, आफ्नो जन्मभूमि बस्न पनि पाउनुहुन्छ र उत्पादनमा अगाडि बढाउँदाखेरि व्यापार बिजनेसदेखि लिएर अरू कामलाई पनि सहायता हुन्छ, गाउँ पनि हराभरा हुँदै जान्छ जस्तो लाग्छ।
4: हलेसी तुवाचुङ नगरपालिकाको यो पहल केवल एउटा आवास आयोजना मात्र होइन, यो ग्रामीण पलायन रोक्ने र नागरिकले आफ्नै भूमिमा आत्मसम्मानका साथ बाँच्ने वातावरण मिलाउने दूरगामी सोच हो। यो अभियान सफल भएमा यसले अरू पालिकाहरूका लागि पनि नागरिकले आफ्नै थाथलोमा फर्काउने उत्कृष्ट मोडल प्रदान गर्नेछ। सङ्घले अधिकार प्रत्यायोजनमा सहयोग गर्नुपर्ने गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डे बताउनुहुन्छ।
10: स्थानीय सरकारले नै सहयोग गरेर बस्ती बसाउने वातावरण उहाँहरूलाई चाहिँ कर्मशील बनाउने कुरामा चाहिँ स्थानीय सरकारले त्यो गर्न सक्छ र आफ्ना नागरिक बाहिर गएर रोइरहेको हामी हेर्न पनि सक्दैनौँ। त्यस्तो काम गर्न हामी सबै लागेर गरौँ नागरिकको लागि भनेर गर्न आँट गर्ने हो भने गर्न सकिन्छ, तर जग्गा प्राप्ति गर्ने अधिकार हामीसित नरहेको हुनाले त्यसमा चाहिँ सङ्घ सरकारले नै सहजीकरण गर्नुपर्छ।
4: उचित बसोबास र आय आर्जनको भरपर्दो विकल्प भएमा आफ्नै थाथलो फर्किने रहर सबैलाई छ। यसका लागि सङ्घ र प्रदेश सरकारले पनि पालिकाको अग्रसरतालाई बजेट र कानुनी सहजीकरण मार्फत साथ दिनु जरुरी छ।
6: आया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
12: हाम्रा सेवाहरू
13: ओपिडी सेवा
12: विशेषज्ञ ओपिडी सेवा
13: निशुल्क औषधि वितरण
12: सशुल्क फार्मेसी सेवा
13: फिजियोथेरापी सेवा
12: अकुपंचर सेवा
13: योग परामर्श सेवा
12: क्रियाकल्प सेवा
13: पूर्वकर्म पञ्चकर्म सेवा
12: छार सूत्र सेवा
13: जलौका सेवा
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
12: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
14: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
7: अब बाँकी खबर हान्टा भाइरसको पछिल्लो संक्रमणले विश्वव्यापी चिन्ता बढाएको छ अहिलेसम्म नेपालमा हान्टा भाइरस पुष्टि नभए पनि विशेषज्ञहरूका अनुसार यसको सम्भावित प्रकोपको जोखिमलाई नकार्न सकिँदैन नेपालमा अन्तर्राष्ट्रिय तथा आन्तरिक आवागमन धेरै हुने भएकोले विश्वका कुनै पनि ठाउँमा हुने रोगको जोखिम यहाँ पनि रहन्छ हान्टा भाइरस संक्रमित व्यक्तिमा टाउको दुख्ने चक्कर लाग्ने चिसो लाग्ने ज्वरो आउने मांसपेशी दुख्ने तथा वाकवाकी बान्ता झाडा पखाला र पेट दुखाई जस्ता पाचन सम्बन्धी समस्या देखिन्छन् त्यसपछि अचानक श्वास प्रश्वासमा समस्या र रक्तचाप बढ्ने अवस्था देखिन्छ यसको लक्षण भाइरसको संक्रमण सम्पर्कपछि 2-4 हप्ताभित्र देखिन सक्छ कहिलेकाहीँ 1 हप्ताभित्रै वा 8 हप्तासम्म ढिलो पनि हुन सक्छ हान्टा भाइरसको कुनै विशेष औषधि खोप वा एन्टिभाइरल उपचार छैन डाक्टरहरूको सहायतामा उपचार डाक्टरहरूले केवल सहायक उपचार मात्रै दिन्छन् त्यसैले समयमै पहिचान गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ हान्टा भाइरसको जोखिम नेपाल कति सुरक्षित शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ
6: अब विदेशको खबर अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव बढेको छ दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानान भएसँगै तनाव बढेको हो तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दावी गर्नुभएको छ इरानका उच्च सैन्य कमान्डरले अमेरिकाले युद्धविराम उल्लङ्घन गरी आक्रमण गरेको बताएका छन् आफूहरूले प्रतिरक्षाका लागि प्रतिआक्रमण गरेको उनको भनाइ छ अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम जनाएका छन् संयुक्त राष्ट्रसङ्घको समुद्री एजेन्सी आइएमओका महासचिव आरसी न्यू डेमिनगेजले हर्मुज सङ्कटका कारण खाडी क्षेत्रमा झन्डै 1,500 जहाज फँसेको जानकारी दिनुभएको छ बुधबार मात्र इरान अमेरिका बीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड अर्थात् कच्चा तेलको भाउ 11% घटेको थियो अर्को दिन बिहिबार राति दुई देशका सेनाबीच हर्मुज जलमार्गमा गोली हानाहान भएको हो
7: अब खेल खबर आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराएको छ दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 142 रन बनाएको थियो कोलकाताले दिल्लीले दिएको 143 रनको लक्ष्य पछाएको कोलकाताले 14 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। कोलकाताका फिन एलेनले 47 बलमा शतक बनाए। आइपिएल अङ्क तालिकामा दिल्ली 11 खेलमा 8 अङ्कका साथ तालिकाको 8 स्थानमा छ भने कोलकाता 10 खेलमा 9 अङ्कका साथ तालिकाको 7 स्थानमा छ। आइपिएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्।
6: कायाकै रनमा अब केही खबर संक्षेपमा। उच्च स्तरीय कार्यदलले मध्यपूर्व संकटबाट नेपालमा परेको बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सरकारलाई दिएको छ।
7: पर्सि सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको हो। आज र भोलि भने देशका केही ठाउँमा छिटपुटदेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यसैबीच यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो सार्वजनिक गरेको मनसुन ऋतुको जलवायु आकलन अनुसार यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। गर्मी धेरै हुने देखिन्छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ।
6: मनसुनमा कम पानी पर्ने भएकाले नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 लगायत छनौट गर्न किसानलाई सुझाव दिएको छ।
7: संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरुद्ध उजुरी माग गरेको छ।
6: काठमाडौँ जिल्ला अदालतले गएको वर्ष फैसला गरेका अभद्र व्यवहारका 358 अभियुक्त मध्ये 95% दोषी ठहर भएका छन्। फैसला हुँदासम्म आधा जसो अभियुक्त पाएको सजायभन्दा बढी समय हिरासतमा रहनु परेको खबर कान्तिपुरले लेखेको छ।
7: सरकारले न्यायपालिकामाथि हस्तक्षेप बढाउँदै गएको भन्दै नेपाल बार एसोसिएसनले चिन्ता व्यक्त गरेको छ। अध्यादेश, विभिन्न न्यायिक नियुक्तिमा राजीनामाको दबाव तथा प्रधान न्यायाधीश नियुक्तिमा सरकारले गलत मनसाय देखाएको बारले आरोप लगाएको छ। न्यायपालिकामाथि सरकारको अत्याधिक सक्रियता नेपाल बार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
6: र संघीय राजधानी काठमाडौँको बीचमा पर्ने पुरानो बस पार्कमा निर्माणाधीन काठमाडौँ भ्यू टावर समयमै सम्पन्न नहुँदा सहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको खबर आजको गोर्खापत्रले लेखेको छ। कायाकैरनमा अब पालो उखानको
7: लगन पछिको पोतेके काम।
6: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
7: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन हुने। विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
6: आइतबार पनि बिदा थपिएपछि सरकारी अस्पतालमा अपरेसनको पालो पाउनै मुस्किल। अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
7: मालपोत र नापी सेवा अब पालिकाबाटै दिने तयारी। पहिलो चरणमा 35 पालिका छनौट गरिने।
6: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव। युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
7: र आइपिएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 हरायो।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। आफूलाई मनपर्ने नेताले जे गरे पनि आहा भन्दै ताली बजाउने प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे मोबाइलमा खबर हेरिरहेका छन् अनि एकजनाले भन्दैछ, आहा हाम्रो नेताले त मर्यादा क्रम परम्परा विधि प्रक्रिया नि कस्तो मिठोसँग मिच्ने क्या। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ न।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली जीवन अनमोल मेडिकल हल सुलिचौरो रोल्पामा।
5: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
4: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
5: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथरोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे,
5: रगत सम्बन्धी जाँच,
4: दिसा पिसाब सम्बन्धी जाँच
5: र मुटुको ईसीजी भिडियो एक्सरे सेवा।
4: सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा।
5: थप जानकारीका लागि मोबाइल नम्बर 98511 83987।

0: एनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: बुद्धिराज पौडेल मोबाइल नम्बर 98435 27695 र 98 10 12 60 00 एक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: अपेक्षा तपाईँको कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 MHz।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगरको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल वैशाख 26 गते तदनुसार सन् 2026 मे 9 तारिक शनिबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरी, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा बाल विवाह न्यूनीकरणका लागि सरकारवालाहरू बीच अन्तर्क्रिया, दाङमा रासायनिक मल वितरण बन्द, तुलसीपुरमा कृषकलाई 50% अनुदानमा काउम्याट वितरण,
1: सल्यानमा ट्राक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो, हुलाक मार्फत घर दैलोमै राहदानी पुगेपछि सल्यानवासीका लागि कारलाई धाउनु पर्ने बाध्यता हट्दै, रुकुमको आरबीसकोट नगरपालिकाद्वारा सड़क क्षेत्रभित्र पर्ने संरचना खाली गर्न आग्रह,
0: र कर्णाली प्रदेशको सुशाङ्कमा सुधार ल्याउन मुख्यमन्त्रीको आग्रह, डेंगी संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन अनुरोध, सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँगुद राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: माग अनुसारको रासायनिक मल आपूर्ति गर्न नसकिएपछि दाङमा प्राप्त रासायनिक मल होल्डमा राखिएको छ। मध्य पूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य आकाशिँदै गएको र सरकारी टेन्डर लाग्ने समस्या भइरहेका बेला किसानहरूलाई धान बालीका लागि उपलब्ध गराउन जिल्लामा मौजदात करिब 2,426.35 मेट्रिक टन रासायनिक मलको वितरण बन्द गरिएको हो। कृषि सामग्री कम्पनीले दाङका तीनवटै बिक्री केन्द्रमा मौजदात युरिया, डीएपी र पोटासलाई धान बालीका लागि होल्ड गरिराखिएको जनाएको छ। कम्पनीका अनुसार दाङको घोराई, तुलसीपुर र लम्ही वितरण केन्द्रमा 1,280.4 मेट्रिक टन युरिया, 958.8 मेट्रिक टन डीएपी र 187.15 मेट्रिक टन पोटासलाई होल्ड गरिराखिएको छ। मौजदात मध्ये सबैभन्दा धेरै घोराईमा रहेको छ। घोराईमा 856.85 मेट्रिक टन युरिया, 705.85 मेट्रिक टन डीएपी र 91.65 मेट्रिक टन पोटासलाई होल्ड गरिएको छ। त्यसै गरी तुलसीपुर वितरण केन्द्रमा पनि 122.300 मेट्रिक टन युरिया, 209.450 मेट्रिक टन डीएपी र 62.900 मेट्रिक टन पोटास राखिएको छ भने लम्हीमा पनि 301.250 मेट्रिक टन युरिया, 43.5 मेट्रिक टन डीएपी र 32.6 मेट्रिक टन पोटासलाई होल्ड गरिएको कृषि सामग्री कम्पनीका वितरण केन्द्रहरूले जनाएका छन्। दाङमा 36,000 हेक्टरमा धान खेती, 18,000 हेक्टरमा मकै खेती, 11,000 हेक्टरमा गहुँ खेती र 6,200 हेक्टरमा तरकारी खेती हुँदै आएको छ। त्यसका लागि जिल्लामा मात्रै 32,821 मेट्रिक टन रासायनिक मल चाहिने कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। 17,210 मेट्रिक टन युरिया, 12,495 मेट्रिक टन डीएपी र 3,116 मेट्रिक टन पोटासको आवश्यकता पर्ने कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिनुभएको छ। दाङमा रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनबाट भइरहेको तर यस वर्ष आवश्यकताको 50% मात्रै आपूर्ति भएको लामिछानेको भनाइरहेको छ। दाङमा रासायनिक मल होलमा जयन सागरले लेखेको खबर आजको नयाँ गुत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
1: बाल विवाह न्यूनीकरणका लागि नेपाल प्रहरीका अधिकारी र सरकारवालाहरूले प्रतिबद्धता जनाएका छन्। लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूका प्रहरी तथा प्रदेश प्रहरी कार्यालयका अधिकृतहरूले बाल विवाह न्यूनीकरणका लागि सरकारवालाहरूसँग सहकार्य गरेर जाने प्रतिबद्धता जनाएका हुन्। उनीहरूले सूचनामा प्रभावकारिता नहुँदा न्यूनीकरण र कानूनी दायरामा ल्याउन समस्या भएको भन्दै सूचनाको संयन्त्र प्रभावकारी बनाउन आग्रह समेत गरेका छन्। प्रहरी संयन्त्रमा बाल विवाहको सूचना र जानकारी नै कम आउने गरेको उल्लेख गरिएको छ। बेस संस्था ब्याकवार्ड सोसाइटी एजुकेशनको आयोजना तथा जस्ट राइट फर चिल्ड्रेनको आर्थिक सहयोगमा दाङमा भएको प्रहरी संघको समन्वयात्मक बैठकमा सहभागी प्रहरी अधिकारीहरूले यस्तो बताएका हुन्। बाल बालिकाका लागि न्यायमा पहुँच बाल विवाह मुक्त नेपाल अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो। बेस संस्थाका महासचिव लोकजन चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश स्तरीय संसदीय मञ्चका संयोजक धनलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शारदा प्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अधिकृत र दाङ बाँके बर्दिया कपिल वस्तु रूपन्देही लगायतका प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो। बाल विवाह मुक्त समाज निर्माणका लागि राज्य प्रहरी र नागरिक समाजको साझा जिम्मेवारी आवश्यक रहेको उल्लेख गरिएको छ। बाल बालिकाको क्षेत्रमा लगानी गर्नु राज्यको पनि दायित्व भएको र बाल बालिकाको अनुहारमा मुस्कान देखिए मात्रै देशको भविष्य उज्यालो हुने उल्लेख गरिएको छ। यसका लागि विधायकहरूले कानून निर्माण र सहजीकरणमा भूमिका निभाउनु पर्ने उल्लेख गरिएको छ। सांसदहरूले बाल विवाह न्यूनीकरणका लागि गर्नुपर्ने भूमिकामा पूर्ण रूपमा गर्ने र कानून निर्माणको कुरालाई प्रमुख रूपमा राख्ने हो भने बाल विवाह न्यूनीकरण गर्न सकिनेमा पनि जोड दिएको छ।
0: सरकारी सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने, लामो लाइन बस्नुपर्ने र पटक पटक कार्यालय पुग्नुपर्ने बाध्यता अब सल्यानवासीका लागि क्रमशः अन्त्य हुँदै गएको छ। नागरिकलाई सहज छिटो र घर दैलोमै सेवा उपलब्ध गराउने सरकारी अभियान अन्तर्गत सल्यानमा अब राहदानी घरमै पुर्याउने सेवा शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला हुलाक कार्यालय सल्यान बीच भएको साझेदारीसँगै अब राहदानी लिन सेवाग्राही स्वयं कार्यालय धाउनुपर्ने अवस्था हट्ने भएको हो। राहदानी विभागबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको राहदानी अब हुलाक मार्फत सम्बन्धित सेवाग्राहीको घरमै पुर्याइने व्यवस्था गरिएको छ। यस सेवाको औपचारिक शुभारम्भ जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्लाधिकारी महेन्द्र कुमार सापकोटा र जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मी बीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै गरिएको हो। ग्रामीण भेगका नागरिकलाई सदरमुकामसम्म आउनुपर्दा समय श्रम र खर्च तीनै पक्षबाट समस्या हुने गरेको अवस्थामा शुरू गरिएको यो सेवा सल्यानवासीका लागि निकै उपयोगी बन्ने अपेक्षा गरिएको छ। विशेष गरी महिला विद्यार्थी तथा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरूलाई यसबाट प्रत्यक्ष लाभ पुगेको छ। प्रमुख जिल्लाधिकारी सापकोटाले नेपाल सरकार मन्त्री परिषदबाट स्वीकृत सरकारी सेवा सुधार कार्यक्रम अन्तर्गत जनताको घर दैलो सेवा अवधारणालाई व्यवहारमा उतार्दै पासपोर्ट वितरणलाई थप सहज र नागरिक मैत्री बनाइएको बताउनुभयो। उहाँले सेवाग्राहीलाई छिटो भरपर्दो र प्रविधि मैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अब नागरिकलाई सामान्य सेवा लिन पनि अनावश्यक झन्झट बेहोर्न नपर्ने वातावरण निर्माण गर्न खोजिएको बताउनु भएको छ। जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत रेग्मीले सम्झौता कार्यान्वयनमा आइसकेको जानकारी दिँदै सेवाग्राहीलाई सहजता प्रदान गर्न हुलाक कार्यालयका एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै खटाइने बताउनुभयो। उहाँका अनुसार राहदानी हुलाक मार्फत लिन चाहने सेवाग्राहीले अतिरिक्त एउटा फारम भर्नुपर्ने हुन्छ। अब हुलाक मार्फत घरमै राहदानी पुग्ने भएपछि त्यो समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ। सरकारले शासकीय सुधार कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई सरल प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्य राखेको छ। मन्त्री परिषदको 2082 चैत्र 13 बैठकले स्वीकृत गरेको 100 बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर 27 सरकारी सेवा घर दैलोमै उपलब्ध गराउने व्यवस्था उल्लेख गरिएको छ। सोही नीति अनुसार सल्यानमा पनि राहदानी घरमै पुर्याउने सेवा शुरू गरिएको प्रशासनले जनाएको छ। हुलाक मार्फत घर दैलोमै राहदानी बुद्धिपूर्णले लेखेको खबर आजको नयाँ बुध राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
1: दाङको तुलसीपुर उपमहानगरपालिकाले पशुपालन व्यवसायलाई थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले कृषकलाई 50% अनुदानमा काउम्याट वितरण गरेको छ। नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा एक कार्यक्रमका बीच विभिन्न वडाका कृषकहरूलाई काउम्याट हस्तान्तरण गरिएको हो। नगरपालिकाले भ्रमणका लागि छुट्याएको बजेटलाई काटेर दूध उत्पादन गर्ने गाई भैँसीलाई आरामदायी वातावरण उपलब्ध गराई उत्पादन वृद्धि गर्ने लक्ष्य सहित अनुदान कार्यक्रम सञ्चालन गरिएको पशु सेवा शाखाले जनाएको छ। गोठभित्र राखिने काउ म्याटले पशुलाई चिसोपना र कडा भुइँबाट हुने असर कम गर्ने, सरसफाईमा सहजता ल्याउने र पशुको स्वास्थ्यमा सुधार ल्याउने सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी कृषकहरूले अनुदानमा काउ म्याट प्राप्त भएपछि पशुपालन व्यवसाय सञ्चालन गर्न थप सहज हुने बताएका छन्।
5: अत्यन्तै सराहनीय छ, यस्तै कार्यक्रमहरू लियो भने किसानहरूलाई चाहिँ साँच्चै ऊर्जा मिल्ने देखा परेको छ र यसलाई अझ सुदृढ गरेर अगाडि बढाउने हो भने कृषकले चाहिँ अलि ऊर्जाशील भएर आफ्नो चाहिँ व्यवसायहरू अगाडि बढाउने चाहिँ हौसला मिल्छ भन्ने लाग्छ मलाई।
6: हामीले गर्न सहायमा गर्न सकिन्छ, ठुलो रकम त होइन, त्यो पैसा कुन ठाउँमा परेको हो भन्ने कुराले ठुलो महत्व राख्छ। त्यसो भएको हुनाले बजेट कति भन्ने महत्वपूर्ण विषय हो, बजेट हामीले लगाउँदैछौँ कहाँ भन्ने महत्वपूर्ण विषय, खास समस्या कहाँ छ, चाहिँ ट्रिटमेन्ट भयो भने थोरै औषधि पनि काम गर्छ क्या। त्यसो भएको नेपालको समस्या कहाँ हो, नेपाली किसानको समस्या कहाँ हो, त्यहाँ उपचार गर्न लाग्नु पर्यो क्या। र अझै राम्रो काम त्रिशुल नगरपालिकाले अहिले पछिल्लो पिरियडमा यो काउ म्याटको मात्रै होइन, बोट बोटमै लिएर उपचार गर्ने कार्यक्रम गर्नु भएको छ। धेरै राम्रो कुरा उद्देश्य, धेरै राम्रो उद्देश्य हो, त्यसकारण त्यसलाई हामी स्वागत गर्छौँ, धेरै राम्रो छ।
1: सो अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले कृषकको समस्यालाई मध्यनजर गरी नगरपालिकाले काम गरिरहेको बताउनुभयो। आगामी दिनमा बजेटलाई अझै वृद्धि गर्दै लैजाने उहाँको भनाइ छ।
7: किसानलाई सहयोग हुने खालका कार्यक्रमहरू बनाऊ भन्ने खालको जमर्को ल्याउँदै गर्दाखेरि हामीले सामान्य भन्दा सामान्य मात्रै काम गरेको हो, धेरै ठुलो केही काम गरे होइन। सुरुवात गरौँ, यसलाई अर्को अर्को सालमा निरन्तरता दिउँला भन्ने हिसाबले नै सानो सानो काममा हामीले चाहिँ संलग्न रहेर किसानलाई प्रत्यक्ष लाभ हुने खालका चाहिँ विषयवस्तुहरूको छनौट गरेर हामीले पशु किट सुकेरी पशुलाई किट दिने कुरादेखि लिएर निःशुल्क गर्भाधान गर्नेदेखि लिएर अहिले चाहिँ गोठ गोठमा उपचारका कार्यक्रमहरू लिएर आएका छौँ, जसले गर्दा यहाँहरूलाई थोरै भए पनि राहत महसुस भएको अनुभव गरेका छौँ। अहिले सबैलाई त पुर्याउन सकेका छैनौँ, यहाँ अघि भनिसक्नुभयो विषय त माथि चाहिँ माग थियो तर हामीसँग त्यति छैन, अहिले हामीले सुरुवात गरेका छौँ र कृषि क्षेत्रभित्रको चाहिँ लगानीको क्षेत्रमा पनि अब हामी हरारी यो बजेटको सेसनमा छौँ। कृषि क्षेत्रमा योभन्दा डबल अहिले भनेको सिलिङ करिब करिब 5 हरारीमा पुर्याउने हामीले मनस्थिति
1: कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न यस्ता अनुदानमुखी कार्यक्रमलाई निरन्तरता दिइने पनि जनाइएको छ। यसैबीच हामीले काउ म्याटको फाइदाका विषयमा पशु सेवा शाखा प्रमुख डाक्टर मनोज ओलीलाई सोधेका छौँ।
8: रूप महानगरपालिका पशु सेवा शाखाले 50% अनुदानमा कृषकहरूलाई काउ म्याट वितरण कार्यक्रम हामीले आयोजना गरेका थियौँ र जम्मा जम्मी 17 कृषकहरूलाई, व्यावसायिक गाई भैँसी पालक किसानहरूलाई 109 काउ म्याट हामीले किसानहरूलाई वितरण गरेका छौँ। यो काउ म्याट वितरणको मुख्य उद्देश्य भनेको जुन गाई भैँसीहरूलाई पक्की खोरमा राख्दाखेरि आउने जुन समस्याहरू हुन्छन्, विशेष गरेर चिसोबाट हुने समस्या, खोरमा चिप्लिने समस्या, त्यसै गरी कहिलेकाहीँ थुमेलोको समस्या र पशुलाई लगातार रूपमा चिसोमा बसिरहँदाखेरि उसलाई अप्ठ्यारो हुने भएको हुँदा यो मुख्यत पशुको उत्पादन क्षमता वृद्धि गर्ने, पशुलाई आराम दिलाउने र सँगसँगै पशुलाई विभिन्न प्रकारका जुन समस्याहरू हुन्छन् त्यो कम गर्ने उद्देश्यका साथ चाहिँ हामीले किसानहरूलाई आज काउ म्याट वितरण गरेका छौँ। यसमा 109 काउ म्याटहरू आज वितरण हुँदैछन् र सँगसँगै हजुरलाई भन्नुपर्दा यो जम्मा जम्मी प्रति काउ म्याट घाट सहितको 6400 रुपियाँ परेको छ भने किसानहरूको यसमा 3200 रुपियाँ योगदान छ भने अनुपस्या शाखाको नगरपालिकाको चाहिँ 3200 रुपियाँ यसमा योगदान रहेको।
9: यो छनौट कसरी, यो व्यावसायिक रूपमा चाहिँ फर्महरूलाई गर्नुभयो कि व्यक्तिलाई पनि गर्नुभयो?
8: यसमा हामीले आवेदन खोल्दाखेरि नै व्यावसायिक फार्म मात्र यसमा सहभागी हुनुभएको छ, जसले व्यावसायिक रूपमा गाई भैँसी पाल्दै आउनु भएको छ र जसको खोर पक्की छ, जहाँ चाहिँ सिमेन्टेड छ, त्यस्तो कृषकहरूलाई मात्रै हामीले उहाँहरूको प्रतिस्पर्धाको आधारमा प्रतिस्पर्धी जो छनौट हुनुभएको छ उहाँहरूलाई मात्रै हामीले वितरण गरेका छौँ।
9: अब यसबाट हजुरले के अपेक्षा गर्नुभएको छ?
8: यसबाट जुन कृषकहरूले अथवा व्यावसायिक गाई भैँसी पाल्दै आउनुभएको किसानहरूको जुन समस्या थियो, जस्तो बेला बेला निमोनियाको समस्याहरू, घुँडामा पानी जम्ने, घुँडामा सुमिने समस्याहरू, चोटपटक लाग्ने समस्याहरू, चिप्लिने समस्याहरू जुन चाहिँ देखिन्थ्यो त्यो समस्या कम हुन्छ भन्ने चाहिँ हामीले आशा लिएका छौँ भने समग्रमा ती कुराहरू समाधान भएमा पशुको उत्पादन क्षमतामा पनि यसले वृद्धि गर्नलाई विशेष सहयोग पुर्याउनेछ भन्ने आशा राखेका छौँ।
9: पहिलो पटक वितरण गर्नुभएको
8: तुलसी रूप महानगरपालिकाको पहिलो पटकै हो यो कार्यक्रम भने जहाँसम्म लाग्छ म 100% स्योर त छैन तर दाङ जिल्लामा स्थानीय तहबाट भएको यो पहिलो कार्यक्रम होला।
9: अब आगामी दिनमा यसलाई निरन्तरता दिनुहुन्छ के योजना?
8: माग उच्चतम थियो, 256 काउम्याटको माग थियो, जम्मा हामीले 109 काउम्याट वितरण गर्दैछौँ। आगामी वर्षमा पनि व्यावसायिक फार्महरूको मागलाई मध्यनजर गरेर यस प्रकार कार्यक्रमहरू हामीले राख्नेछौँ। समग्र किसानहरूलाई अब पशुवा शाखाबाट विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन भइराखेका हुन्छन्। कृषि रूप महानगरपालिकाको सूचना शाखा मार्फत पशुवा शाखाको मार्फत चाहिँ यो जानकारी लिएर हजुरहरू पशुवा शाखाबाट सञ्चालित कार्यक्रमहरूमा सहभागी भई लाभ लिनको लागि म हार्दिक अनुरोध गर्दछु।
0: आजको परिवेशमा अब छोटो विश्राम।
10: किसानहरूका लागि खुसीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
1: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
0: दाङमा एम्बुलेन्स सेवाको भाडा दर समायोजन गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति दाङको वैशाख 24 गते जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले जिल्लाभित्र तथा बाहिर जिल्लामा बिरामी उसार पसार गर्दा लाग्ने नयाँ भाडा दर निर्धारण गरेको हो। स्वास्थ्य कार्यालय दाङले सार्वजनिक गरेको सूचना अनुसार एम्बुलेन्स सेवा सञ्चालनलाई व्यवस्थित, पारदर्शी तथा सेवाग्राही मैत्री बनाउन नयाँ भाडा दर लागू गरिएको जनाएको छ। पछिल्लो समय इन्धनको मूल्य वृद्धिलाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा शुल्क तथा भाडा दर कायम गरिएको हो, जस अन्तर्गत नयाँ भाडा दर घोराईदेखि तुलसीपुरसम्म 2550 रूपियाँ, घोराई मुर्कुटी 5200, घोराई कमिरे चौर 4050, घोराई लम्ही 2900 रूपियाँ, घोराई कोहलपुर 7150, घोराई नेपालगंज 8050 रूपियाँ, घोराईदेखि बुटोलसम्म 9200 रूपियाँ, घोराईदेखि भैरवासम्म 9800, यस्तै घोराईदेखि चितवनसम्म 18400 र घोराईदेखि काठमाडौँसम्म 25300 रूपियाँ नयाँ भाडादर कायम गरिएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका सदस्य सचिव टीबी गुरूङले जानकारी दिनुभएको छ। यस्तै तुलसीपुर हापुरे 3450 रूपियाँ, तुलसीपुरदेखि कोहलपुरसम्म 6350, तुलसीपुरदेखि नेपालगंज 6900, तुलसीपुरदेखि बुटोलसम्म 10350, यसै गरी तुलसीपुरदेखि भैरवासम्म 10950, तुलसीपुरदेखि चितवनसम्म 19550 र तुलसीपुरदेखि काठमाडौँसम्म 26450 रूपियाँ भाडा दर कायम गरिएको छ। यसै गरी स्थानीय क्षेत्रमा सञ्चालन हुने एम्बुलेन्स सेवाका लागि पनि छुट्टै दर निर्धारण गरिएको छ। नगर क्षेत्रभित्र 5 किलोमिटरसम्म पक्की सड़कमा 600 र कच्ची सड़कमा 800 रूपियाँ भाडा दर कायम गरिएको छ। 5 किलोमिटर भन्दा बढ़ी दूरीमा पक्की सड़कका लागि प्रति किलोमिटर 115 र कच्ची सड़कका लागि प्रति किलोमिटर 145 रूपियाँका दरले भाडा लाग्ने व्यवस्था गरिएको छ। यसै गरी स्वास्थ्य कार्यालय दाङले जिल्लाभित्र सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स सेवा प्रदायक संस्थाहरूलाई अनिवार्य रूपमा 30 दिनभित्र जीपीएस चरण गर्न पनि निर्देशन दिएको छ।
1: सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन्। जिल्ला परिकारले सल्यानका अनुसार फारुला चौरदेखि भुजखोलातर्फ जाँदै गरेको र आयुक्त 4495 नम्बरको ट्र्याक्टर हिजो दिउँसो 1:30 बजेको समयमा दार्मा गाउँपालिका 2 को भुजखोला नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा परि ट्र्याक्टरका चालक सोहीवडाका अन्दाजी 17 वर्षीय प्रदीप विकको ज्यान गएको प्रहरले जनाएको छ। दुर्घटनामा परि सोहीवडाको भुजखोला बस्ने अन्दाजी 17 वर्षका टेकबहादुर विक र सोही ठाउँका 22 वर्षीय विशाल विक घाइते भएको प्रहरीले जानकारी दिएको छ।
0: रुकुम पश्चिमको आठ बिस्कुट नगरपालिकाले उडान नम्बर 9 राडी बजार सड़क क्षेत्रभित्र पर्ने घर तथा टहरा हटाउन अनुरोध गरेको छ। हिजो पालिकाले एक सूचना जारी गर्दै सड़क क्षेत्रभित्र पर्ने राडी बजार आसपासका घर टहरा हटाउन आग्रह गरेको हो। रेडियो नेपाल चौकदेखि प्रहरी कार्यालयसम्म सड़क निर्माण गर्नुपर्ने भएकाले मापदण्ड विपरीत रहेका संरचना हटाउन आग्रह गरेको हो। उक्त सड़क निर्माणको जिम्मा आठ बिस्कुट नगरपालिका 4 रहेको युरो निर्माण सेवाले पाएको छ। निर्माण कम्पनीले सड़क निर्माणका लागि आवश्यक साइड उपलब्ध गराइदिन पालिकामा निवेदन दिएपछि सड़क क्षेत्रभित्र पर्ने घर तथा टहरा हटाउन आग्रह गरिएको नगरपालिकाले जनाएको छ।
1: कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कडेलले कर्णाली प्रदेशमा कार्यरत विकास साझेदार संस्थालाई कर्णालीका लागि आएको बजेटको सदुपयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले कर्णालीको गरिबी, अशिक्षा, बेरोजगारी, अभाव लगायतका समस्या हटाउन भनी आएका विकास साझेदार संस्थाले कर्णालीको सूचाङ्कमा सुधार ल्याउन आएको बजेटको सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको हो।
0: सर्वोच्च अदालतले विधि र प्रक्रिया अवलम्बन नगरी सुकुमवासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउने वा विस्थापित गर्ने काम नगर्न सरकारलाई आदेश दिएको छ। सरकारले विधि र प्रक्रिया मिचेर सुकुमवासी बस्ती हटाएको भन्दै परेको रिटमा सुनवाई गर्दै न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले हिजो यस्तो आदेश दिएको हो। सरकारले डोजर लगाएर भत्काइसकेका काठमाडौँका सुकुमवासी बस्तीका हकमा भने तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने सर्वोच्चले भनेको छ।
1: सरकारले 13 स्थानीय तहलाई डेंगी संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ। इपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले 13 स्थानीय तहमा डेंगी संक्रमण देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको बताउनुभयो। पुस यता करिब 600 जनामा संक्रमण देखिएको बताइएको छ।
0: र सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावा होरी सहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार पर्सि सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावा होरी सहितको वर्षाको सम्भावना रहेको छ।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडाकारी

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

देखिन्छ। त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानुनविदहरूले भन्दै नै आउनुभएको कुरा हो। संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा, हामीले एउटा इन्डिकेटरको हिसाबमा

0: चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा, उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ, तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ।
1: मन्त्री पोखरेलले आफूहरूको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी संगठन खारेज गरिएको स्पष्ट पार्नुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया हिजोबाट सुरु गरेको छ। संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा शर्मालाई सिफारिस गरेसँगै सुनवाई समितिको हिजो बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढाउने क्रममा प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध उजुरी दिन आह्वान गरेको छ। समिति सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा हिजो आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। चीन र भारतबीच सञ्चालन हुने कैलाश मानसरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाइ छ। साथै यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी किनारमा अव्यवस्थित र जोखिमपूर्ण बसोबास रहेका बस्ती खाली गर्ने काम पहिलो चरणमा सम्पन्न भएको छ। सरकारी तथा सार्वजनिक जग्गा अधिग्रहण गरेर बनाइएका संरचना खाली गर्ने पहिलो चरणको अभियान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार डिजिटल लगत सङ्कलनको तयारी अन्तिम चरणमा पुगेको छ। उहाँका अनुसार पहिलो चरणमा हाल काठमाडौँका होल्डिङ सेल्टरमा रहेका एवं बाहिर रहेकाहरूको र त्यसपछि क्रमशः अन्य जिल्लामा एकीकृत डिजिटल लगत सङ्कलन गरिनेछ। होल्डिङ सेन्टरमा नबस्ने व्यक्तिहरूका लागि सरकारले सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजातसहित लगत सङ्कलन केन्द्रमा उपस्थित हुन आग्रह गर्ने जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, सङ्कलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन, सङ्कलन, ओसार प्रसार तथा बिक्री वितरण लगायत कार्य गैर कानुनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढिरहेकाले कोही पनि पीडित आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम सुरु गरिसकेको बताउनुभयो।
2: कोही पीडित पनि आत्तिनु पर्दैन, पहिचान र व्यवस्थापन नभइकन अगाडि केही पनि कुरा बढ्दैन भन्ने कुराको सुनिश्चितता म यहीँबाट तपाईँहरूलाई गराउन चाहन्छु। तर पीडितको आडमा बसेर खेल्नेहरू चाहिँ डराउनु पर्यो, त्यसमा चाहिँ फेरि सरकार निर्मम हुन्छ। हामी निरन्तर यस विषयमा काम गरिरहेका छौँ। थप समाधान सहित अर्को हप्तासम्म हामी यसमा अगाडि कसरी बढ्दैछौँ, यसको समाधान हामी कसरी लिएर जान्छौँ, सबै समग्र विषय पनि यो भूमि सम्बन्धीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ, त्यही गरी अगाडि बढ्छ र अब आउने हप्तामा त्यसको छनक पनि केही तपाईँहरूले देख्नुहुन्छ।
1: मन्त्री रावलले सहकारी पीडितको रकम फिर्ताका सम्बन्धमा ऋण असुली, बचत फिर्ता र नियमनलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि काम सुरु गरिसकेको बताउनुभयो। देशैभरका सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने सरकारको निर्देशनअनुसार कैलालीमा पनि अतिक्रमण भएका खाली जग्गा खाली गर्ने तयारी थालिएको छ। स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन विस्तृत कार्ययोजना निर्माण, सरकारी जग्गाको पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलन लगायतको काममा सक्रियता बढाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। संवाददाता जगत साउदको रिपोर्ट।
3: सरकारको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सक्रियता बढाएको छ। अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन स्थानीय तहको सहयोग र समन्वय खोजेको स्थानीय प्रशासनले सुकुम्बासी भूमिहीन परिवारको उचित व्यवस्थापन हुने गरी प्राथमिकीकरणका आधारमा अतिक्रमण हटाउने गरी तयारी अघि बढेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी
4: पछि उठाउने 15 दिनपछि उठाउने उठाउँदै नउठाउने सम्बन्धित स्थानीय तहले सम्बन्धित सरकारी निकायले त्यसलाई पहिचान गर्ने र स्वास्थ्य शिक्षा खान पान व्यवस्थापन सबै कुराहरूको सुनिश्चितता हुने गरी हामी गर्ने यसमा जिल्ला प्रशासनले सुरक्षा प्रबन्ध गर्ने विषयमा हामी चाहिँ दिन्छौँ भनेर यो किसिमको सैद्धान्तिक सहमति भएको छ।
3: अतिक्रमण हटाउनका लागि विस्तृत कार्य योजना निर्माण, सरकारी जग्गाको एकिन पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलनका लागि सम्बद्ध निकायले तदारुकता देखाएका छन्। पहिलो चरणमा नदी खोला किनारा विकास आयोजना जोखिम युक्त ठाउँ बजार क्षेत्रको अतिक्रमण हटाउने तयारी भइरहेको छ। जिल्ला स्थित सरकारवाला निकाय तथा जनप्रतिनिधिसँग छलफल गरी अतिक्रमण हटाउन प्रशासन कार्यालय सक्रिय भएपछि स्थानीय तहले समेत अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन सहयोग र समन्वय रहने जनाउ दिएका छन्। घोडाघोडी नगरपालिका प्रमुख खडक रावत।
5: सार्वजनिक जग्गा हो, सार्वजनिक स्थलहरू हो, सरकारी जग्गाहरू हो भन्ने कुरा पहिचान हो, प्रष्ट भयो भने हामी सहजीकरण गर्ने कुरामा हाम्रो समस्या छैन, हामी समन्वय गर्न तयार छौँ। तर अतिक्रमण खाली गर्ने गराउने नाममा नागरिकहरूलाई दुःख दिने पीडा दिने नियतले चाहिँ गर्नुहुन्न। त्यस्ता परिवारहरूको एकिन पहिचान गरिकन उहाँहरूको व्यवस्थापनको सुनिश्चित गरिकन त्यो क्षेत्र खाली गर्ने गराउने कुरामा हाम्रो सहयोग रहन्छ।
3: सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा सरकारी तथा सार्वजनिक एवं निजी जग्गा गरी करिब 30,000 हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको बताइन्छ। अतिक्रमित जग्गामा सुकुम्बासी, अव्यवस्थित बसोबासी, मुक्त कमैया, बाढी पीडित परिवारको बस्ती रहेको सरकारी अधिकारीको भनाइ छ। कैलालीमा 1,34,000 परिवारले लाल पूर्जा प्राप्तिका लागि भूमि आयोगमा आवेदन दिएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
1: बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सृजना र संस्कृति राष्ट्रका निधि भएको बताउनु भएको छ। नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह 2083 हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कला, साहित्य र सङ्गीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा विभिन्न 21 कलाकारलाई सम्मान गरिएको थियो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रम मार्फत हिजो उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन होमागाईले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असोज 14 रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशमा सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिनुभयो। आज कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपालमा प्रधान कार्यालय स्थापना भएको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन 2008 बने पनि विक्रम सम्बत 2009 वैशाख 26 लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख 26 दिनलाई कानून दिवसको रूपमा मनाउने गरिएको छ। ल लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ। दाङको राप्ती उपत्यका देउखुरी स्थित प्रशासनिक केन्द्रबाट प्रदेश अन्तर्गतका सबै मन्त्रालय सञ्चालनमा आएसँगै सेवाग्राहीले सबै प्रकारका प्रशासनिक सेवा एकै स्थानबाट सहज रूपमा लिन सक्नेछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
6: लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका 3 देउखुरीमा निर्माण गरिएको मण्डला आकारको प्रशासनिक केन्द्रबाट मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय सहित 10 मन्त्रालयले सेवा दिन थालेका हुन्। कुल 3,09,38,72 रुपियाँ लागतमा 17 बिघा 19 कठा र चारदूर क्षेत्रमा फैलिएको यो प्रशासनिक केन्द्रमा आधुनिक संरचना निर्माण गरिएको छ। प्रदेश राजधानी कार्यान्वयन इकाइका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराई।
7: हिसाबले गुरुयोजना तयार भएको छ, त्यो कम्प्लिट हुन त अरू केही थप पूर्वाधार पनि जोडिनुपर्छ। तत्काललाई गुरुयोजना अनुसार चाहिँ निर्माण कार्य कार्यान्वयन गरेका थियौँ। अहिले हामीसँग बनेका मन्त्रालय भवनहरूमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको भवन बेसमेन्ट सहित 6 तलाको र अन्य मन्त्रालय भवनहरू बेसमेन्ट सहित 5-5 तलाको रहनेछन्। अपाङ्ग मैत्री सुविधा सहज हुने गरी भर्टिकल एक्सेसको लागि लिफ्टहरू र होरिजेन्टल एक्सेसको लागि ऱ्याम्पहरू सँगै हामीसँग सडकको दुवैतर्फ दायाँ बायाँ चाहिँ अपाङ्ग मैत्री पैदल मार्ग समेत निर्माण गरेका छौँ।
6: यसअघि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयहरू अब एकीकृत रूपमा सञ्चालनमा आएका छन्। नयाँ संरचनाले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव कृष्ण प्रसाद कार्पी।
8: लुम्बिनी प्रदेश सरकारको प्रमुख शासनिक संरचना संगठन हामीले निर्माण गरेका छौँ। त्यसपछि अरू निकायहरू अहिले यहाँ रहेका पुराना भवनमा पनि माताहतका निर्देशनालयहरूलाई पनि राख्न सक्दछौँ। त्यसो गर्दाखेरिमा अहिले रहेकै जमिनमा धेरै कार्यालयहरूलाई एकद्वार प्रणालीबाट जनताहरूलाई सेवा गर्न सक्छौँ, त्यो चाहिँ हाम्रो एउटा महत्वपूर्ण उपलब्धि हो।
6: नयाँ प्रशासनिक केन्द्रबाट सेवा सुरु हुनु संघीयता सुदृढीकरणको महत्वपूर्ण उपलब्धि भएको प्रदेश सरकारको दावी रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र भौतिक पूर्वाधार मन्त्री भूमेश्वर ढकाल।
9: सिङ्गो लुम्बिनी प्रदेश सरकारको निम्ति लुम्बिनीवासी आम जनताको निम्ति यो गौरवको दिन हो भन्ने मैले त्यसरी बुझेको छु।
10: प्रदेशको गौरवको आयोजनाको रूपमा निर्माणको कामलाई अगाडि बढायौं र आज यो चाहिँ सम्पन्न भएको छ। हिजो साँगुरो ठाउँमा बस्दाखेरि सेवाग्राहीहरूलाई सेवा प्रवाह गर्ने जुन समस्या देखेको थियो, मन्त्रालयका इक्विपमेन्टहरूलाई पनि व्यवस्थापन गरेर प्रशासनिक कामहरूलाई पनि व्यवस्थापन गरेर अब यो नयाँ भवनमा नयाँ ढंगले जनतालाई सेवा प्रवाह दिनेछौ।
6: प्रशासनिक केन्द्रका लागि 2079 मंगिर 28 गते ठेक्का सम्झौता गरिएको थियो। सोही वर्ष फागुन 3 गते शिलान्यास गरिएको आयोजनाबाट अब सेवा प्रवाह थप व्यवस्थित प्रभावकारी र एकीकृत हुने अपेक्षा गरिएको छ। सरला सुवेदी, नेपाल
1: बाके। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी नयाँ प्रस्तावमा इरानको प्रतिक्रिया आज रातिसम्म आउने अपेक्षा गरिएको बताउनु भएको छ। अमेरिका र इरानबीच तनाव जारी रहेकै बेला राष्ट्रपति ट्रम्पले यस्तो अपेक्षा गरिएको बताउनु भएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानबाट आउने प्रस्तावले युद्ध अन्त्यका लागि सकारात्मक योगदान पुर्याउने आशा व्यक्त गर्नुभएको छ। यसैबीच राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सञ्चालन गरिएको प्रोजेक्ट फ्रिडम अभियान पूर्णतः सुरु हुन सक्ने संकेत गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ। शुक्रबार व्हाइट हाउसबाट बाहिरिने क्रममा उहाँले आवश्यक परे प्रोजेक्ट फ्रिडम प्लस नामक थप कदमसहित अभियान सञ्चालन गर्न सकिने बताउनुभयो। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ऋण तथा बचतको कारोबार गर्ने देशभरका 11,600 सहकारी संस्थाहरू दर्ताको प्रक्रियामा आएको जनाएको छ। प्राधिकरणले सहकारीको कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सुरु गरेको दर्ता प्रक्रियामा 11,000 भन्दा बढी संस्थाले अनलाइन आवेदन दिएको र करिब 3,000 संस्थालाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणका कार्यकारी निर्देशक केशव राज भट्टराईले जानकारी दिनुभयो। इजाजत पत्र पाउन बाँकी संस्थाको कागज पत्र रुजु गर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ। सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्ने क्रम बढेपछि सरकारले एक वर्ष अगाडि प्राधिकरणको गठन गरेको थियो। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले विभिन्न 6 स्थानीय तहका 1,36,000 भन्दा बढी पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको छ। पशुपालक कृषकको घर खर्क र चरण क्षेत्रमै पुगेर गाई भैँसीलाई खोरेत विरुद्धको खोप तथा भेडा बाख्रालाई पिपिआर, बङ्गुरलाई सिएफएफ र कुकुरलाई रेबिज विरुद्धको खोप लगाएको भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको अभियानमा पश्चिम बागलुङका 6 स्थानीय तहमा खोप अभियान सम्पन्न भएको र वैशाख मसान्तसम्ममा थप 4 स्थानीय तहका सबै पशुलाई खोप लगाइसक्ने भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले जनाएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजार मापक नेप्से परिसूचक 27.49 अङ्कले बढेर 2745.65 बिन्दुमा कायम भएको छ। समग्रमा 1.01% बजार वृद्धि हुँदा सबै समूहका उपसूचकहरू बढेका छन्। शुक्रबार 335 कम्पनीका करिब 74,78,000 कित्ता सेयर खरिद बिक्री हुँदा 3,28,00,00,000 रुपियाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। यस्तै शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला 1,300 रुपियाँ र चाँदीको मूल्य प्रतितोला 120 रुपियाँले बढेको छ। बिहिबारको तुलनामा बढेर शुक्रबार छापावाल सुन 2,79,900 रुपियाँ र चाँदी 5,275 रुपियाँ प्रतितोलामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
13: नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिका नेपाल एसँग 3 विकेटले पराजित भएको हो। पहिलो अभ्यास खेलमा नेपाल एले बिहिबार स्कटल्यान्डलाई 45 रनले पराजित गरेको थियो। नेपाल एको यो लगातार दोस्रो जित हो। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49.1 ओभरमा 7 विकेट गुमाएर पूरा गर्यो। नेपाल एका लागि मयन यादवले सर्वाधिक 72 रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। कुशल मल्ल 33, कप्तान अनिल कुमार शाह 27, सन्दीप जोरा 36, बसिर अहमद 18 तथा तृप्तराज दास 23 रनमा आउट हुँदा पवन शरा 24 रनमा अवस्थित रहे। अमेरिकाका लागि मिलिन्द्र कुमारले 2 तथा सन्तोष नुस्तुस, केन्जिके रुसिल, उगारक सञ्जय कृष्णमूर्ति, सौरभ नेत्र मालभक र हरमित सिंहले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक 116 रनको शतकीय इनिङ खेलेका थिए। पटेलले शतकीय इनिङ खेले पनि अन्य ब्याटरले खास प्रदर्शन गर्न नसक्दा टोली मध्यम युगफलमा समेटेको थियो। नेपाल एका लागि पवन सराफले 2 तथा नारायण जोशी, रसिद खान, शेर मल्ल, बसिर अहमद, शाहब आलम र विपिन खत्रीले समान 1-1 विकेट लिए। तेस्रो अभ्यास खेलमा शनिबार नेपाल एले स्कटल्यान्डको सामना गर्नेछ। सिराहा हब र विराटनगर हब दोस्रो संस्करणको नेपाल हब पुरुष टी20 क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। नेपाल क्रिकेट फाउन्डेसन र कोशी क्रिकेट संघको आयोजनामा मेरिलिप विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको लिगको अन्तिम खेलमा विजयी हुँदै सिराहा हब र विराटनगर हब फाइनलमा प्रवेश गरेका हुन्। पहिलो खेलमा राजविराज हबलाई सिराहा हबले 1 रनले पराजित गर्यो। दोस्रो खेलमा इटरी हबले अपराजित टिम विराटनगर हबलाई 2 विकेटले पराजित गर्यो।
1: अझै अब मौसम सम्बन्धी जानकारी। आज हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपात साथै तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 24.6 र न्यूनतम तापक्रम 11.9 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस, विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई। लिपुलेख क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासीको डिजिटल लगत संकलन गर्ने तयारी, नेपालमा यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण र युद्ध रोक्ने प्रस्तावमा इरानले आज रातिसम्म सकारात्मक प्रतिक्रिया दिने अमेरिकाको अपेक्षा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: आउनुस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
1: आजको कार्यक्रममा निजी क्षेत्रलाई विकासको मुख्य सारथीका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको भनाई। आगामी आर्थिक वर्ष 2083-84 बजेट तयारी अन्तर्गत मन्त्रालयगत बजेट छलफल शुरू। नेपालले वित्तीय पारदर्शिताको क्षेत्रमा क्रमिक सुधार गरेको इन्टरनेशनल बजेट पार्टनरसिप IBP को निष्कर्ष। नेपाल उद्योग वाणिज्य महासंघद्वारा 6 स्तम्भ 60 पहल शीर्षकको रणनीतिक आर्थिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले निजी क्षेत्रलाई विकासको मुख्य सारथीका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सोमबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको 60 औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी 7 वर्षमा नेपालको अर्थतन्त्रलाई 100 अर्ब डलरको बनाउने लक्ष्य राखेकाले निजी क्षेत्रको दरिलो साथ बिना असम्भव भएको बताउनुभयो। रोजगारी सिर्जना र अर्थतन्त्रको आकार विस्तारमा निजी क्षेत्र नै मेरुदण्ड रहेको उहाँले बताउनुभयो। सरकारले खर्च गर्ने बजेट निजी क्षेत्र ले तिरेको करबाट संकलन हुने बताउँदै अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले चलाउने खर्च कुल गृहस्थ उत्पादनको करिब 25-30% मात्र रहेको उल्लेख गर्नुभयो। सरकारले आर्थिक विकासमा बाधक रहेका करिब 2 दर्जन पुराना ऐन खारेज गर्ने तयारी गरेको पनि उहाँले त्यस क्रममा जानकारी दिनुभयो। विगतमा नियामक निकायहरूमा राजनीतिक कब्जा र हावी भएको स्वीकार गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले वर्तमान सरकारले त्यसलाई तोड्ने काम सुरु गरिसकेको उल्लेख गर्नुभयो। हामीले अनावश्यक रूपमा कसैलाई त्रसित बनाउने वा चन्दा असुली गर्ने उद्देश्य राखेका छैनौ, तर विगतमा भएका गलत कार्य र दण्डहीनताको संस्कृतिलाई भने प्रशय दिइने छैन, उहाँले भन्नुभयो। उहाँले सुशासनलाई सरकारले पहिलो प्राथमिकतामा राखेकाले इमानदार उद्यमी व्यवसायीले सरकारसँग डराउनु पर्ने अवस्था नरहेको, तर व्यवसायको आवरणमा आपराधिक कार्य गर्नेले सजाय भोग्नु पर्ने पनि उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले सरकारको सीमित स्रोत साधनका बावजुद पनि आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने बताउनुभयो। ठूला पूर्वाधार निर्माणमा सरकारी पुँजी मात्र पर्याप्त नहुने भएकाले अब निजी क्षेत्रको लगानी परिचालन गरेर अगाडि बढ्ने पनि उहाँले बताउनुभयो। नेपालको यथार्थ अनुकूल सन्तुलित र दिगो आर्थिक मोडल अवलम्बन गरिने बताउँदै अर्थमन्त्री डाक्टर वाग्लेले उद्यमी र लगानी मैत्री बनाउन कर प्रणालीलाई पुनरावलोकन गरिने पनि उल्लेख गर्नुभयो। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 बजेट तयारी अन्तर्गत मन्त्रालयगत बजेट छलफल गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको नेतृत्वमा भएको छलफलमा अर्थ तथा राजस्व सचिव, बजेट लेखन समितिका संयोजक तथा सदस्य, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख लगायत सम्बन्धित शाखा प्रमुखहरू सहभागी हुनुहुन्थ्यो, जसमा सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा जिम्मेवार अधिकारीहरूसँग आगामी बजेटको खाका, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट तथा स्रोतको व्यवस्थापनका विषयमा छलफल भएको थियो। आगामी आर्थिक वर्षको बजेट मन्त्रालयगत छलफल, मन्त्रालयको तयारी लगायतका विषयमा हामीले अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ प्रवक्ता लम्सालसँग सहकर्मी अच्युत अर्याल गर्नुभएको कुराकानी।
2: बजेट सँगै बजेट जुन तर्जुमाको प्रक्रिया छ, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले निर्धारण गरेको छ यसको प्रोसेस, र हामी त्यसैको जुन सेड्युल अनुसार हामी छलफलको प्रक्रियालाई अगाडि बढाइ पनि रहेका छौँ, र अहिले सम्बन्धित लाइन मिनिस्ट्रिजहरूबाट उहाँलाई दिएको जुन वार्षिक सिलिङ छ बजेटको, चालु र पुँजीगतको सिलिङ, त्यो भित्र रहेर उहाँले आफ्नो कार्यक्रमहरू र मन्त्रालयमा हाम्रो महाशाखामा पेश पनि गरिसक्नु पनि भएको छ, र सँगसँगै हामीले अरू अब र माननीय मन्त्रीज्यूले सम्बन्धित लाइन मिनिस्ट्रीका र माननीय मन्त्रीज्यूहरूसँग र त्यहाँको अलिकति उच्च पदस्थ र हाम्रो पदाधिकारीहरूसँग पनि छलफल गरेर जुन एलएमबीएसमा इन्ट्री गरेका विषयहरूलाई अब उहाँले कसरी प्रायोरिटाइज गर्नुभएछ भन्ने सन्दर्भमा, र उहाँहरूको अलिकति एजेन्डा यी बजेटलाई कसरी रिजल्ट ओरिएन्टेड गराउन सकिन्छ भन्ने सन्दर्भमा सेक्टर मिनिस्ट्रीको मन्त्रीज्यूहरूसँग पनि मन्त्रीज्यू र हाम्रो टिम सचिव र यहाँको हाम्रो टिमले अर्थ मन्त्रालयको टिमले बसेर छलफल पनि गरेको छ।
3: बजेट निर्माणको क्रममा अर्थमन्त्रीज्यूले विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरूसँग सोमबार र मंगलबार छलफल गर्नुभयो। मूलत छलफलको क्रममा के विषयहरू आए र मन्त्रीज्यूको के निर्देशन रह्यो?
2: समग्र यो बजेट तर्जुमा अहिलेको संघीय बजेट जुन नयाँ कन्टेक्स्टमा हामी बनाउँदैछौँ, किनभने हामीसँग नयाँ निर्वाचित जनप्रतिनिधिहरू छ र नयाँ म्यान्डेट सहित आएको छ। यो 2/3 गभर्मेन्टले अब अलिकति जनताले फिल गर्न सक्ने गरेर कार्यक्रम गर्न सकोस् त्यसको लागि बजेटहरू विनियोजन गरौं भन्ने सबै माने अर्थमन्त्रीज्यू र सबै मन्त्रीहरूको पनि त्यही लाइनै हो। र अब चुनावको क्रममा आम नागरिकसँग नेपाली नागरिकसँग गरेको एउटा प्रतिबद्धता र त्यो घोषणा साथसाथै हाम्रा करिब अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू छन् ती अनुरूप हुने गरेर हाम्रा कार्यक्रमहरूलाई अलाइन गर्नुपर्छ भन्ने समग्रतामा त्यो छलफल पनि भएको छ। र अहिलेको फोकस भनेको माने मन्त्रीहरूको अलिकति कसरी हामीले बजेटलाई रिजल्ट ओरिएन्टेड गराउन सकिन्छ, अब सधैँ हामीले नियमित जस्तो कुनै आयोजना वर्षौँदेखि राखेर त्यसलाई बजेट विनियोजन गरेको छ, एकदम नोमिनल बजेट छ होइन, अथवा त्यसको पर्याप्त तयारी बिना बजेट हामी थोरै बजेट जस्तो 15 करोड लाग्छ भने हामीले 50 लाख पैसा विनियोजन गरेर त्यसरी रहेका प्रोजेक्टहरू पनि छन्। तर त्यसो होइन, हामीले प्रायोरिटाइज प्रोजेक्टहरूलाई कुन कुनलाई प्रायोरिटी दिएर अगाडि बढाउनु पर्छ र कति समयमा गर्न सक्छौँ भन्ने एकदम खाकासहित बजेट प्रस्ताव होस् भन्ने लाइनमा लाइन मिनिस्टरले गरेको प्रस्तावलाई अझ बढी फाइन ट्युनिङ मैले भन्दा म रिजल्टसँग टाइअप गरेर कमसेकम अब कुनै एउटा प्रोजेक्ट बाँकी छ अथवा हामीले गत वर्षदेखि गर्दै आएको हो भने त्यो स्टिल प्रायोरिटी छ भने हामीले यो वर्ष कति काम सम्पन्न गर्छौँ र अब बाँकी अवधिमा कतिभित्र त्यो प्रोजेक्ट सकिन्छ त्यो सहितको एनालिसिस सहित प्रोजेक्टहरूलाई हामीले त्यसरी अगाडि सारौँ। साथसाथै अब जनताले वास्तवमै सर्भिस डेलिभरीमा जुन खालको एउटा अलिकति झन्झट अलिकति अप्ठ्यारो बढी प्रक्रियामुखी फिल गरिरहेको छ त्यसलाई सहजीकरण गर्नलाई र आफ्नो क्षेत्रमा केही त्यस्ता फ्ल्यागसिप प्रोजेक्टहरू हामी गर्न सक्छौँ अथवा सिग्नेचर प्रोजेक्ट हामी डेभलप गर्न सक्छौँ भने त्यो कसरी आइडिएट गर्नुभएको छ, कसरी त्यसलाई यहाँहरूले हेर्नु भएको छ, के प्रायोरिटी छ भन्ने सन्दर्भमा सेक्टरल मिनिस्ट्रीको त्यो विषयहरू पनि सुन्ने र एउटा अन्तर्क्रिया गर्ने त्यो त्यसले एउटा अवसर पनि दिएको छ यो मन्त्रीहरू र अब सेक्टरल मिनिस्ट्रीको मन्त्रीहरूसँग छलफलले।
3: यति महत्वपूर्ण छलफलका क्रममा मूलत बजेटलाई थप प्रभावकारी बनाउने सन्दर्भमा अर्थमन्त्रीज्यूको निर्देशन चाहिँ के रह्यो?
2: हामीले सबै बजेट नछरौँ, प्रायोरिटीका प्रोजेक्टहरूमा हामी राखौँ, साना ठुना एकदम यो झिना मसिना अथवा खुद्री हामी प्रोजेक्टमा त्यसमा अल्झिने होइन, जसले वास्तवमै जनताले फिल गर्न सक्ने गरेर कमसेकम हामीले राखेको यो वर्ष राखेको बजेटले केही काम रिजल्ट त्यसबाट रिजल्ट देखियोस् र अनि हामीले अहिलेको बजेट संक्षिप्त तयारी गर्दाखेरि के हो भने अब यो काम कुनै अब क्रमागत रूपमा अथवा हामीले बहुवर्षीय योजना छ भने त्यो बहुवर्षीय योजना कहिलेसम्म सम्पन्न हुन्छ भन्ने क्लियर आउटलाइन सहितको बजेट प्रस्ताव गरौँ भन्ने लाइनमा माननीय मन्त्रीले सबै अरू सेक्टर मिनिस्ट्रीको मन्त्रीहरूलाई त्यो खालको एउटा सुझाव पनि दिनुभएको छ।
3: चालु आर्थिक वर्षको बजेटकै कुरा गर्ने हो भने पुँजीगत खर्चले अपेक्षाकृत गति लिन सकेको छैन, झन्डै चालु आर्थिक वर्ष सकिने लाग्दा पनि, र राजस्व पनि लक्ष्य अनुसार उठ्न नसकिरहेको सवालमा विगतको अनुभवलाई हेरेर आगामी आर्थिक वर्ष विगतका समस्याहरू नदोहोरिने गरी बजेट आउँछ भन्ने अपेक्षा गर्न सकिन्छ?
2: यहाँहरूलाई जानकारी नै छ, यो नयाँ सरकार जुन फर्मेसन भइसके पछाडि सय बुद्धि जुन हामी सुशासन र सेवा प्रभावलाई सहजीकरण गर्ने सम्बन्धी हाम्रो एउटा कार्यसूची पनि त्यो पनि आइसकेको छ। इनलाइन विथ दिस हामीले आगामी वर्ष अब जुन छ विभिन्न कानुनहरू संशोधन गरेर हामी कानुनमा भएका जटिलताहरू कसरी सहजीकरण गर्न सक्छौँ, प्रोजेक्ट इम्प्लिमेन्टेसन रहेका समस्याहरूलाई कसरी सहजीकरण गर्न सक्छौँ भन्ने सन्दर्भमा अन्तर मन्त्रालयका त्यो विभिन्न टिमहरूले काम पनि गरिरहेको छ र त्यसैलाई फिडब्याक लिएर अथवा त्यसबाट आएको पृष्ठपोषण अनुसार हामीले अब एन कानुन पनि एउटा ऱ्यापिडली हामीले एन कानुन संशोधनको प्रक्रिया त्यसलाई पनि अगाडि बढाउने हो भने आगामी वर्ष पक्कै पनि हामीले जुन नतिजा हामी खोजेका छौँ अथवा पुँजीगत खर्च अलिकति न्यून भयो भनेर हामी गत विगत वर्षदेखि नै भन्दै आएको छ त्यसमा सुधार हुने त्यो विश्वास लिन सकिन्छ।
3: यो सरकारको जुन सयबुद्धि कार्ययोजना छ त्यो सयबुद्धि कार्ययोजना अन्तर्गत अर्थ मन्त्रालय अन्तर्गतका कार्यहरूको चाहिँ कसरी कार्यान्वयन भइरहेको छ?
2: हामी अहिलेसम्म टाइम लाइनमै हाम्रो कार्य सम्पादन जुन जुन तोकिएको छ मन्त्रालय अथवा अन्तर्गतका विभागहरूलाई हामी जुन जिम्मेवारी दिएको छ त्यो जिम्मेवारी अनुसार हामी टाइम लाइनमै छौँ। बाँकी हामीले जुन अब गर्नुपर्ने अब बाँकी झन्डै अब 45 दिन पनि हुन लागिसक्यो र अब बाँकी अवधिमा गर्नुपर्नेलाई पनि हामी तयारी र त्यो दिएको अवधिभित्र सक्ने गरेर सबै अन्तर्गतका निकाय विभाग र अन्तर्गतका निकायलाई परिचालन गरेका छौँ। सुशासन अहिलेको सरकारको प्रायोरिटीको विषय पनि हो, सुशासन सँगसँगै सुशासन कायम गर्नलाई हामी विभिन्न त्यसका विभिन्न आयामहरूमा जोड दिनुपर्छ। सेवा प्रवाहलाई हामीले अलिकति मोर ट्रान्सपेरेन्ट बनायौँ, हाम्रो प्रक्रियालाई ट्रान्सपेरेन्ट बनाउने बित्तिकै धेरै कुराहरू त्यसमा रिजल्ट पनि हुन्छन्। साथसाथै अब जुन भन्सार हाम्रो जस्तो हाम्रो अन्तर्राष्ट्रिय र कार्यालयहरूको कार्य सम्पादनलाई पनि अझ बढी प्रभावकारी गराउनको लागि हामीले आचार संहिता संहिता कर्मचारीको आचार संहितादेखि लिएर अब त्यो सेवा प्रवाहमा जाने सम्बन्धित निजी क्षेत्रको कम्प्लायन्सलाई कसरी हामी अपग्रेड गर्न सक्छौँ, साथसाथै हामीले अब आइटी टुल लगायतका जुन अन्य आइटी बेस हाम्रो टुल्सहरूको लागि प्रयोग गरेर सेवा प्रवाहलाई पनि अझ बढी सहजीकरण गर्ने, पारदर्शी गराउने त्यो लाइनमा हामीले काम गरिरहेछौँ। र यसले केही हदसम्म अब सुशासनको जुन अहिलेको समग्र मार्गचित्र छ त्यसतर्फ हामीले अगाडि बढ्ने त्यो त्यो त्यो दिशातर्फ हामी अग्रसर छौँ। अब बजेट अब साइजको सन्दर्भमा त अहिलेसम्म हामी अब ठ्याक्कै एउटा हामीलाई ऊ पनि छ, स्रोत अनुमान समितिले दिइ पनि सकेको छ, त्यो लाइनमा हामी सबै मिनिस्ट्रिजहरूबाट उहाँहरूको प्रायोरिटीहरू उहाँको प्रोग्रामहरू कम्पाइल गरेर एक लेभलको आइ पनि सकेका छ। प्राइभेट सेक्टरसँग गर्ने सन्दर्भमा त हामी सधैँ सहकार्य गर्छौँ, राज्यले तिन खम्बी नीति हामीले लिएको र विगतदेखि नै लिएको र प्राइभेट सेक्टरसँग विभिन्न चरणमा अब यो योजना तर्जुमाको चरणमा अथवा बजेट तर्जुमा चरणमा राज्य परामर्श समितिमै हामी यहाँ मात्रै होइन केन्द्रमा मात्रै होइन हामी स्थानीय स्तरसम्म गएर त्यहाँका प्राइभेट सेक्टरका जुन छात्र सङ्गठनहरू त्यहाँको प्रतिनिधिहरूसँग छलफल गरेर उहाँहरूको प्रायोरिटी के हो र राज्यले कसरी सहजीकरण गर्नु छ अथवा राज्यले आर्थिक गतिविधिलाई अझै बढी चलायमान गर्नको लागि के कस्तो नीतिगत सहजीकरण गरिदिनुपर्छ भन्ने विषयमा हामी व्यापक छलफल पनि गरेका छौँ र तिनलाई हामीले सम्बोधन गर्न स्वयं रूप हामीले अहिलेको बजेट हाम्रो एनमा त्यो खालको विषयहरूलाई सम्बोधन गर्ने त्यतातर्फ हामी अगाडि बढाएका छौँ। अहिलेको सरकारको कमसे कम अनावश्यक खर्च कम गर्ने अथवा हामी त्यसलाई अस्टेरिटी मेजर भन्छौँ, अलिकति मित्त व्यय गराउने त्यो दिशातर्फ हामी अगाडि बढाएका छौँ र अब मन्त्रालय विभागको सङ्गठन पुनर्संरचना गर्ने ONM गर्ने नचाहिने दरबन्दी हामी कटौँ र कमसे कम अब वर्कलोड पुग्ने गरेर जनशक्ति व्यवस्थापन गरौँ भन्ने त्यतातर्फ र यो पुनर्संरचना गर्दा के हदसम्म त्यसले अपरेसनल कस्ट घट्छ अब ठ्याक्कै कति घट्छ भन्ने अहिलेको आजको पोइन्टमा भन्न सक्ने स्थिति छैन। अब कतिपय बियोन्ड कन्ट्रोलको विषय हुन्छ, अब अहिलेको मिडल इस्टको जुन एउटा क्राइसिसले गर्दाखेरि हाम्रो पेट्रोलियम पदार्थको र त्यसको बजार मूल्य एकदम आकाशिएको छ, जसले गर्दा उत्पादनमा प्रत्यक्ष रूपमा उत्पादन बढी महँगो अथवा हाम्रो अल्टिमेट रूपमा भान्सा पनि महँगो हुने त्यो खालको अवस्था छ। अब यो राज्यले यो अब बियोन्ड कन्ट्रोलका विषय छन् तर हामीले साथसाथै अब हामीले आइटी एकैसरी हाम्रो जुन एनर्जी छ एनर्जीमा एनर्जी मिक्सको कन्सेप्ट अनुसार फ्युल बेस्ड भन्दा नन फ्युल बेस्ड र हाम्रा जुन ट्रान्सपोर्टेसनका ती माध्यमहरू साथसाथै घरमा पनि जुन खाना पकाउने अब ग्यास र यो सिलिन्डर भन्दा हाम्रो इलेक्ट्रिक उहरू अप्लायन्सेसहरू युज गर्ने त्यतातर्फ प्रमोट गर्ने छ, जसले गर्दा केही हदसम्म पेट्रोलियम पदार्थको आयातमा हाम्रो निर्भरता हो त्यसलाई अलिकति यता विद्युततर्फ सिफ्ट गर्न सकिन्छ भन्ने एउटा राज्यको हो। अब अलिकति उत्पादनमा हामीले प्रवर्धन गर्नको लागि अब के इनपुटहरूमा हामी कुन कुन इनपुटमा हामी सपोर्ट गर्न सक्छौँ भन्ने सन्दर्भमा पनि राज्यले किनभने प्रायोरिटी जहिले पनि उत्पादनमुखी उद्योगहरूलाई प्रायोरिटी पनि दिएको छ, त्यसले गर्दाखेरि के हदसम्म यो उद्योगहरूको उत्पादनलाई केही अब राहत हुन्छ जस्तो हामीलाई लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्साल हामीसँग कुराकानी गर्नुहुँदै। नेपालले वित्तीय पारदर्शिताको क्षेत्रमा क्रमिक सुधार गरेको छ। इन्टरनेशनल बजेट पार्टनरसिप IBP द्वारा प्रकाशित खुला बजेट सर्वेक्षण 2025 नेपालले 52 अङ्क प्राप्त गरेको छ। IBP का अनुसार नेपालले सन् 2023 तुलनामा सुधार गरेको हो। सरकारले बजेट मार्फत लिने कर सेवा ऋण सम्बन्धी नीतिले हरेक व्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। सार्वजनिक रकम जनहितमा खर्च भएको सुनिश्चित गर्न अर्थपूर्ण सार्वजनिक सहभागिता अपरिहार्य हुने विषयमा प्रतिवेदनले जोड दिएको छ। सर्वेक्षण प्रतिवेदनले बजेट खुलासा, बजेट चक्रमा सार्वजनिक सहभागिताको अवसर र प्रभावकारी सन्तुलन तथा नियन्त्रणका सम्बन्धमा नेपालको वर्तमान अभ्यासको संक्षिप्त चित्र प्रस्तुत गरेको छ। नेपालको बजेट प्रक्रियामा नागरिकको सार्वजनिक सहभागिता भने न्यून रहेको देखाइएको छ। महालेखा परीक्षकको कार्यालयले नागरिक सहभागिताका लागि पर्याप्त अवसर प्रदान गरे पनि कार्यपालिका र संसदीय क्षेत्रमा भने निकै पछाडि देखिएको छ। अनुसन्धानकर्ता तारानाथ दाहालले सर्वेक्षणबाट प्राप्त तथ्याङ्कहरूको आधारमा गरिएका विभिन्न सुझावहरू समग्रमा वित्तीय क्षेत्रको सुधारका लागि अति सान्दर्भिक र महत्त्वपूर्ण हुने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईले 6 स्तम्भ 60 पहल शीर्षकको रणनीतिक आर्थिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ। महासंघको 60 औं वार्षिक साधारण सभाबाट निर्वाचित 21 औं अध्यक्ष अञ्जन श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको महासंघले जनाएको छ। महासंघले निजी क्षेत्रको दीर्घकालीन हित, लगानी मैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको जनाएको छ। अध्यक्ष श्रेष्ठले कार्यक्रम अन्तर्गत प्रत्येक स्तम्भमा कार्यान्वयन योग्य पहल, समय सीमा, जिम्मेवारी निर्धारण तथा अपेक्षित उपलब्धि सहितको विस्तृत कार्ययोजना तयार गरिएको छ। महासंघको सेवा प्रवाह सुदृढीकरण, डिजिटल प्रणाली विकास, नीति पैरवीको प्रभावकारिता वृद्धि, संघीय संरचना अनुसार सदस्य संस्थासँग समन्वय, युवा उद्यमशीलता तथा नवप्रवर्धन, अन्तर्राष्ट्रिय व्यापार विस्तार तथा आर्थिक कूटनीतिक सम्बन्ध मजबुत बनाउने उहाँले बताउनुभयो। महासंघले सार्वजनिक गरेको नीति, अर्थतन्त्र, व्यापार तथा कानून अनुसन्धान शाखा स्थापना गर्ने, कानून डेस्क सञ्चालन गर्ने तथा बजेट र मौद्रिक नीतिमा निजी क्षेत्र केन्द्रित सुझाव पत्र तयार गर्ने जनाएको छ।
4: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
6: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
6: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-4211-921 तथा मोबाइल नम्बर 97-685-40744 र 97-685-40745।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: ए, के भयो? केको हल्ला खल्ला हो यो?
9: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
8: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
13: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु? हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
12: सही भने सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
14: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ।
15: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
16: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
17: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ स्वदेश गान। पहिलो स्वर छ जगदीश समालको, मुकुन्द श्याम गिरीको रचना अनि सङ्गीत हो यज्ञ गिरीको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौ अञ्जना गुरुङ र कन्हैया सिंहको स्वर, प्रमोद ठुङ्गानाको रचना अनि संगीत हो भूपेन्द्र रायमाझीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

प्राविधिक कारणवश हामीले उक्त स्वदेश गान सुनाउन सकेनौँ। अबका लागि सुनाउँछौँ प्रदीप राज पाण्डेको स्वरमा रहेको यो स्वदेश गान, दिनेश अधिकारीको रचना अनि सङ्गीत हो सुशील विश्वकर्माको।

0: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
4: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर, रोल्पा नगरपालिका 4, मेन बजार, रोल्पा।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
5: र 98 10 30 76 44।
7: शुभ कामना तिमीलाई नयाँ वर्षको।
8: अध्ययारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्ययारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
9: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
8: आशिष बार्बर सेन्टर, रोल्पा नगरपालिका 2, लिबाङ, रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष फुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 4 78 95 287।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुन मगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन संगिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9613056141 र 9810820415।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना।

विकास सुनार सुनसहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: थबाङ गाउँपालिका 3 मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अनएन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिर्मा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार परिवर्तन गाउँपालिका 3 इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
1: तिमीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैँसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: एका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्रबहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
3: हामी कहाँ श्रृंगार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी।
3: सम्पर्क मोबाइल 9858735401 र 9684416437।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
7: शुभ कामना तिमीलाई नयाँ वर्षको।
8: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
5: वसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुनमा गरलुङ्ग्री गाउँपालिका साथ हारजङ छहरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, ननसरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, कुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपाली सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनचहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुकको भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449 38160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
0: म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोल्पालीसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइ चारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर विक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह टुमटा सुनसहरी गाउँपालिका चार सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: गमाल सप्लायर सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा।
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ। साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर। सम्पर्क फोन नम्बर 086 40 10 89, मोबाइल 98 4 79 39 390 र 98 4 79 39 193।
4: नया वर्ष को शुभ कामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: हरिबहादुर पुन अध्यक्ष, अमृता ओली केसी उपाध्यक्ष, शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी ठुलो छोरा जीवन छोरी जेसिका कान्छो छोरा आशिष लगायत गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्। हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्। साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना

0: जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्। हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्। साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु। केबी मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा हाल बिरानो देश युएईबाट।
1: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
0: खड्का वर्कसप, सुनिल स्मृति गाउँपालिका 3, सुलीचौर जाने बाटो, फगाम खोला, रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्टपुर्जाहरू पनि पाइन्छ।
0: नोट, कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला।
3: सम्पर्क मोबाइल नम्बर 9896975220।
4: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
5: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ, रोल्पा।
6: हाम्रा सेवाहरू,
7: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू, रासायनिक मल, पशुपक्षीका औषधि विषादि, कृषि यन्त्र उपकरण, पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर एम बहादुर खड्का, सम्पर्क मोबाइल नम्बर 9857734194।
0: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ, आइएमई बैंकको नजिकै सुलीचोर जाने ओरालो बाटो, रोल्पा। रोल्पा,
8: रोल्पा। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष।
0: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्। हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्। साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449008727।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3 रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847478153।

0: गरेका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरयानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655376111 र सुली चौरको लागि 97671185।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
4: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 9864151815 र 9918145525।
5: नया वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
6: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
5: नयाँ वर्षको शुभकामना।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
7: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
6: अमर सिंह घरती मगर अध्यक्ष, जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बना हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुंगरी गाउँपालिका साथ हारजंग रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस् मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस् दियो झै नछेकिने प्रकाश फैलियोस् अमर आशीर्वाद टिकिरहोस् सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु
2: शुभकामना तिमीलाई नयाँ वर्षको
0: मणिकर्ण डाँगी माडी गाउँपालिका 5 भाबाङ रोल्पा हाल बिरानो देश जापानबाट

रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरि

0: स्टुडियो टाइम
1: अहिले बिहानको 9 बज्यो।
2: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
4: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर, रोल्पा नगरपालिका 4, मेन बजार, रोल्पा।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
4: र 98 10 30 76 44।
6: शुभ कामना तिमीलाई नयाँ वर्षको।
7: अध्ययारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्ययारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
8: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
7: आशिष बार्बर सेन्टर, रोल्पा नगरपालिका 2, लिबाङ, रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष पुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 4 78 95 287।
2: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुनमगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सनी गुण बनोस्।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबू दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनः फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9613056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थानटोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: बहादुर रोका थबाङ गाउँपालिका तीन मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्जा भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू, दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अनएन्जल ओली, बहिनीहरू पवित्र घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्जा भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दिप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका तीन इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासू ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
1: तिमीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: डीएमसी सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्रबहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
5: खुसीले छायो, हर्षले छायो, मङ्गले पनि छायो।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: चेलीबेटी कस्मेटिक पसल, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हामी कहाँ श्रृङ्गार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी,
3: सम्पर्क मोबाइल 98-578-35-401 र 98-684-16-437।
6: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
7: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
8: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
9: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
8: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
9: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
10: शुभ कामना तिमीलाई नयाँ वर्षको।
11: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
7: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, ननसरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुकको भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449038160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
0: म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोलपालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइ चारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर बिक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह टुमटा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर सम्पर्क फोन नम्बर 086-4010-89 मोबाइल 98479-39390 र 98479-39193
4: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: हरिबहादुर पुन अध्यक्ष अमृता ओली केसी उपाध्यक्ष शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्दाडा रोल्पा
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी ठुलो छोरा जीवन छोरी जेसिका कान्छो छोरा आशिष लगायत गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: केबीएन रेस्टुरेन्ट हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा
5: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ
4: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 9848 32 410 र 9558 42 40 40
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु
4: केबी मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा हाल बिरानो देश युएईबाट
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
7: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं
4: खड्का वर्कसप सुनिल स्मृति गाउँपालिका तिन सुलिचौर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा
8: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्ट पुर्जाहरू पनि पाइन्छ
4: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनुहोला
8: सम्पर्क मोबाइल नम्बर 9869597520
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
9: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
10: हाम्रा सेवाहरू
11: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू रासायनिक मल पशुपक्षीका औषधि विषादि कृषि यन्त्र उपकरण पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
10: प्रोप्राइटर याम बहादुर खड्का सम्पर्क मोबाइल नम्बर 98578434190।
11: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ आइएमई बैंकको नजिकै चुलीचोर जाने ओरालो बाटो रोल्पा रोल्पा
6: रोल्पा। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष
0: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको

0: एक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
2: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449400027।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3 रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847878563।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल, प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655376111 र सुली चौरको लागि 97671185।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
4: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 9864151815 र 9918145525।
5: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
6: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
5: रोल्पा।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
6: अमरसिंह घरती मगर अध्यक्ष जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बना हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुङ्री गाउँपालिका साथ हार्जङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस् मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस् दियो झै नछेकिने प्रकाश फैलियोस् अमर आशीर्वाद टिकिरहोस् सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु
2: शुभकामना तिमीलाई नयाँ वर्षको
0: मणिकर्ण डाँगी माडी गाउँपालिका 5 भाबाङ रोल्पा हाल बिरानो देश जापानबाट
2: शुभकामना तिमीलाई नयाँ वर्षको
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
4: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
5: मृगनयनी होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रोइनीबाङ रोल्पा
6: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ
5: नोट हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ
6: प्रोप्राइटर घलुराम पोखरेल
5: सम्पर्क मोबाइल नम्बर 9849735666

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू रोल्पा सुनचान्दी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
2: हामी कहाँ शुद्ध सुनचान्दीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ सुन साटफेर गरिन्छ।
0: प्रोप्राइटर हरि गौतम, सम्पर्क मोबाइल नम्बर 9869828883 र 9928026642।
2: सुनमा शुद्धता र विश्वासको अटुट सम्बन्ध। न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
3: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: पवित्र सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू, हामी कहाँ तिलरी, मारुली, छड्के तिलरी, बाला, कालो माला, औठी, सिग्री, चन्द्रमा, काचो सुनमा पुरानो सुन साटफेर पनि गरिन्छ।
4: प्रोप्राइटर तिरबहादुर सुनार, सम्पर्क मोबाइल नम्बर 9810816650 र 9842417150।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा पल सिर्पाइली नामसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: पल सिर्पाइली लुङ्री गाउँपालिका साथ सर्पाखा बैसा छोपे रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: सुख बहादुर बुढामगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निमबहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: परिचय गेस्ट हाउस तथा प्रिंट सेंटर रोल्पा नगरपालिका 4 शिवालय टोल लिबाङ रोल्पा।
1: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा खाना र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
0: सञ्चालक यादव गर्ती मगर।
1: सम्पर्क मोबाइल 9686 39 591, फोन नम्बर 086 44 326 26।
2: शुभकामना तिमीलाई नयाँ वर्षको।
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: फगामी मम तथा चाउमिन सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ, फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
5: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा ममका विभिन्न परिकारहरू जस्तै भेज मम, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
6: थप जानकारीका लागि मोबाइल नम्बर 9869692662।

0: का तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट एक पटक सेवा गर्ने मौका दिनुहोस्। हामी हजुरहरूलाई निराश बनाउने छैनौ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 9896000945 र 9818188188।
2: नया वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: गरेका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: न्यू रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिका तीन जरबांग बाहरी गाम रोलपा।
1: हमारा सेवा हमी कहाँ सब कंपनी का सोलर सेट साउंड सिस्टम टीवी डिश होम वाईफाई बिक्री मरमत तथा प्रमाण पत्र सूचना टाइपिंग प्रिंटिंग गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर संपर्क मोबाइल नंबर 9849206664 र 9849477
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
0: जनक पुनमगर अध्यक्ष सरिता केसी उपाध्यक्ष र धनी प्रसाद खड्का प्रमुख प्रशासकीय अधिकृत एवं रुन्टीगढी गाउँपालिकाको कार्यालय होलेरी रोल्पा।
4: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका तीन रुइनीबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
5: प्रोप्राइटर बिनाराम सुनार
0: सम्पर्क मोबाइल नम्बर 9849835368 र 9802613786
6: खुसी छायो हसली छायो उमङ्गले पनि छ
7: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
8: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचोर रोल्पा।
7: हाम्रा विशेषताहरू भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाँध्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाइ दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9876467467 र 9793998409
9: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार, गाउँघरका दाजुभाइ दिदीबहिनी, मायाले जोडिएका आफन्तजन, आत्मीयताले गाँसिएका इष्टमित्र, साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका, देश विदेशमा छरिएर भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टीका जस्तै आत्मीयता अझ गाढा होस्, आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस्, संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल चुनरा सुनचहरी गाउँपालिका चार झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु सीताराम रोका छेत्री लुङ्री गाउँपालिका चार ठुलो नम्जा रोल्पा हाल बिरानो देश मौरिसेसबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुन चाँदी पसल सुनिल स्मृति गाउँ पालिका तीन रुइनी बाङ रुल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ आधुनिक डिजाइन का गरगहना पाउनुका साथै पुराना गरगहना साटफेर पनि गरिन्छ। नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर शीतल सुनार, सम्पर्क मोबाइल नम्बर 9865446158, 9846369, 9890991778।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: धनबहादुर फुन्म गढ अध्यक्ष, ननकोला घरती उपाध्यक्ष र प्रेम बहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनसहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा
1: यस उडावासी,
3: आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाहा मगर सचिव एवं सुनसहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
1: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू सुर्खेत एन्जोय सुरुबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रोल्पा।

0: यहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 6169 59 र 98 276 84 980। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनुभएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा बुबाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
3: शुभकामना तिमीलाई नयाँ वर्षको।
2: टेकेन्द्र गिरी, रोल्पा नगरपालिका 5, कोछाप रोल्पा, हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुन मगर, लुङ्री गाउँपालिका 7, हारजङ रोल्पा, हाल बिरानो देश जापानबाट।
3: नयाँ वर्षको शुभकामना।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
4: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
5: ऋषिकेशव बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
1: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा र मन बहादुर महरा, सुनिल स्मृति
6: गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्खबहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ दिदी बहिनी, आफन्तजन इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
3: शुभकामना तिमीलाई नयाँ वर्षको।
6: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10, धबाङ घरमपुर रोल्पा, हाल बिरानो देश दोहा कतारबाट।
3: नयाँ वर्षको शुभकामना।
6: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
5: कर्णबहादुर बाठा मगर अध्यक्ष, लेखमणी डागी उपाध्यक्ष र चेत नारायण कडेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल त्रिवेणी आर्ट्स @gmail.com। अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गंज बहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578223010 र 98645076555। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग, मनमा शान्ति, घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।
3: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: उभिराज गुरुङ, सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा, हाल बिरानो देश मलेसियाबाट। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु। उमेश फुन मगर, लुङ्री गाउँपालिका 7, उडिनढुङ्गा रोल्पा, हाल बिरानो देश कुबेतबाट।

0: का तिम्रा पाइलाहरू अगाडि सरोस, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्क शॉप रोल्पा नगरपालिका चार लिबाङ खाद्य टोल रोल्पा
1: हाम्रा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला। हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 98439771950।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: युनिसा सुनसादी पसल सुनिली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गर गहना रेडिमेड एवं अर्डर बमेजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साटफेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: प्रोप्राइटर महेन्द्र सुनार 98638815 र निर्मला सुनार, सम्पर्क मोबाइल नम्बर 98108846995।
6: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
8: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
4: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर रोल्पा नगरपालिका चार मेन बजार रोल्पा।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98638155
4: र 98103674444।
9: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
0: आशिष बार्बर सेन्टर रोल्पा नगरपालिका 2 लिबाङ रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष फुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 9847895287।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुनमगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो ऊन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिली स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9813056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: गाउँपालिका 3 मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्जा भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू, दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्जा भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका 3 इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राग रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
1: तिमीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैँसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खुलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्र बहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-2374।
4: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा? कहाँ छ तेरो ध्यान आजकल भन् त?
5: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
4: किन हो सन्यास लिने? बरु जाउ न, फकाउन जाउ न, हिँड आइज।
5: आफूले लागेको माया त तरक तरक छ।
4: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउ न, हिँड।

सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: तिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल सुनिल स्मृति गाउँपालिका 3 रुनीबाङ रोल्पा।
3: हामी कहाँ श्रृंगार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढा थुकी।
3: सम्पर्क मोबाइल 9858735401 र 9864416437।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलीचौर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलीचौर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
7: शुभ कामना तिमीलाई नयाँ वर्षको।
8: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
5: वसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँ भर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुन मगर लुङ्ग्री गाउँपालिका साथ हारजङ छरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, नन्सरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजु साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुक भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449038160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
0: म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोलपालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर बिक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौरो रोल्पा।
3: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ, साथै मदिराको थोक तथा फुटकर विक्रेता।
2: प्रोप्राइटर दिपेन्द्र बुढा मगर, सम्पर्क फोन नम्बर 086 40 10 89, मोबाइल 98 4 79 39 390 र 98 4 79 39 193।
4: नया वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
5: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
6: हरिबहादुर पुन अध्यक्ष, अमृता ओली केसी उपाध्यक्ष, शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी, ठुलो छोरा जीवन, छोरी जेसिका, कान्छो छोरा आशिष लगायत गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: केबीएन रेस्टुरेन्ट हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा
5: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ।
4: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 98 4 18 32 410 र 98 5 78 22 40 40।
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
4: केबी मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा हाल बिरानो देश युएईबाट
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
7: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
4: खड्का वर्कसप सुनिल स्मृति गाउँपालिका तीन सुलिचोर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा
8: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पाकपुर्जाहरू पनि पाइन्छ।
4: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला।
8: सम्पर्क मोबाइल नम्बर 98 6 96 57 5 20।
1: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
10: हाम्रा सेवाहरू,
11: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू, रासायनिक मल, पशुपक्षीका औषधि विषादि, कृषि यन्त्र उपकरण, पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
10: प्रोप्राइटर याम बहादुर खड्का, सम्पर्क मोबाइल नम्बर 98578434।
11: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ, आइएमई बैंकको नजिकै चुलीचोर जाने ओरालो बाटो रोल्पा।
6: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष।
0: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449008727।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847478563।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655376611 र सुली चौरको लागि 97671185।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
4: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 98634158115 र 98618145525।
5: नया वर्ष को शुभ कामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
6: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
7: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
5: नयाँ वर्षको शुभकामना।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
6: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
7: अमर सिंह घरती मगर अध्यक्ष जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
2: बसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुंगरी गाउँपालिका साथ हारजंग रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस् मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस् दियो झै नछेकिने प्रकाश फैलियोस् अमर आशीर्वाद टिकिरहोस् सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: मणिकर्ण डाँगी माडी गाउँपालिका पाँच भाबाङ रोल्पा हाल बिरानो देश जापानबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: मृगनयनी होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रोइनीबाङ रोल्पा
4: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ।
3: नोट, हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ।
4: प्रोप्राइटर घलुराम पोखरेल,
3: सम्पर्क मोबाइल नम्बर 98479535666।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
0: न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
2: हामी कहाँ शुद्ध सुनचाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ सुन साटफेर गरिन्छ।
0: प्रोप्राइटर हरि गौतम, सम्पर्क मोबाइल नम्बर 9869828883 र 9928026042।
2: सुनमा शुद्धता र विश्वासको अटुट सम्बन्ध। न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
3: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: पवित्र सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनिबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू, हामी कहाँ तिलरी, मारुली, छड्के तिलरी, बाला, कालो माला, औठी, सिग्री, चन्द्रमा, काचो सुनमा पुरानो सुन साटफेर पनि गरिन्छ।
4: प्रोप्राइटर तिरबहादुर सुनार, सम्पर्क मोबाइल नम्बर 9810815650 र 9842141750।
5: हस् हुन्छ, म जसरी पनि आउँछु, तपाईँ चिन्ता नगर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।
6: सुन केटी, हो प्राइज पनि 3,00,000 रुपियाँ पो छ त, जसरी पनि जित्नै पर्छ।
7: दरो जवाब दिनुपर्छ है, कडा प्रतिस्पर्धा हुनेवाला छ।
8: खै त त्यो जीवेश भाइ,
7: ओइ सुतेर मात्र बस्ने हो, तयारी गर्नु पर्दैन के तालो?
9: हामी पोखरेलीहरूलाई कसैले जित्न सक्दैनौँ, बुझ्नुभयो?
7: मैले सुनेको त्यो झापाली केटीहरू एकदम खतरा छ अरे।
5: सही सुन्नुभएको रहेछ, हामी खतरा होइन, महाखतरा हो।
10: आमै, यो त कमेडी भिडियोमा खेल्ने केटा होइन र, यस्तै पनि गीत गाउँछ र?
11: मिनुलबाट सुन्नु भएको छैन?
12: ससुराली जाने सुनेको छैन? कराई धोइदेऊ न, सुनेको छैन?
9: अनि राग बोका नि अलि सम्हालेर है,
5: हेरौला
6: मुख सम्हालेर बोल्ने।
13: सबै प्रतियोगीहरू कृपया भित्र आइदिनु होला, कम्पिटिसन सुरु हुन लाग्यो।

0: जसरी पनि पैसा म्यानेज गर्छु डाक्टर साहेब, तपाईँ आमाको अपरेसनको तयारी गर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश

0: पल सिर्पाइली लुङ्री गाउँपालिका साथ सर्पाखा बैसा छोपे रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: सुख बहादुर बुढामगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निम बहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: परिचय गेस्ट हाउस तथा प्रिंट सेंटर रोल्पा नगरपालिका 4 शिवालय टोल लिबाङ रोल्पा।
1: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा खाना र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
0: सञ्चालक यादव गर्ती मगर।
1: सम्पर्क मोबाइल 9686 39 591, फोन नंबर 086 440 326।
2: शुभ कामना तिमीलाई नया वर्षको।
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्। क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: फगामी मम तथा चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका तिनी रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
1: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा ममका विभिन्न परिकारहरू जस्तै भेज मम चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
2: थप जानकारीका लागि मोबाइल नम्बर 98 669 2062।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट एक पटक सेवा गर्ने मौका दिनुहोस्। हामी हजुरहरूलाई निराश बनाउने छैनौँ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 98697000945 र 98128188।
2: नयाँ वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिका वासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: न्यू रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिक तीन जरबांग बाहरी गाम रोल्पा।
1: हमारा सेवा हमी कहाँ सब कंपनी का सोलर सेट साउंड सिस्टम टीवी डिश होम वाईफाई बिक्री मरमत तथा प्रमाण पत्र सूचना टाइपिंग प्रिंटिंग गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर संपर्क मोबाइल नंबर 98449206664 र 98449773000।
2: नया वर्ष को शुभ कामना
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
4: वसंत ऋतु को बहार संगई भित्रिएको नया वर्ष 2083 साल को पावन अवसर में इस पालिकावासी संपूर्ण आमा बुवा दाजुभाई दीदी बहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्था में कार्यरत कर्मचारी विभिन्न पेशाकर्मी शिक्षक विद्यार्थी किसान मजदूर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत संपूर्ण पालिकावासी में सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगति को कामना सहित शुभकामना व्यक्त गर्दछौं।
0: जनक पुनमगर अध्यक्ष सरिता केसी उपाध्यक्ष र धनी प्रसाद खड्का प्रमुख प्रशासकीय अधिकृत एवं रुन्टीगढी गाउँपालिकाको कार्यालय होलेरी रोल्पा।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष नयाँ वर्ष।
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका तीन रुइनीबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
7: प्रोप्राइटर बिनाराम सुनार
0: सम्पर्क मोबाइल नम्बर 9849835368 र 9862613786।
8: खुसी छायो हर्षले छायो उमङ्गले पनि छायो
9: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
10: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचोर रोल्पा।
9: हाम्रा विशेषताहरू भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाट्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाई दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98677467 र 97093-98409
11: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार, गाउँघरका दाजुभाइ दिदीबहिनी, मायाले जोडिएका आफन्तजन, आत्मीयताले गाँसिएका इष्टमित्र, साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका, देश विदेशमा छरिएर रहनु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टीका जस्तै आत्मीयता अझ गाढा होस्, आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस्, संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल सुनरा सुनचहरी गाउँपालिका चार झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु सीताराम रोका छेत्री लुङ्री गाउँपालिका चार ठुलो नम्जा रोल्पा हाल बिरानो देश मौरिसेसबाट

0: का तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: शुभेच्छा सुनचाँदी पसल सुनिल स्मृति गाउँ पालिका तिनी रुइनी बाङ रुल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ आधुनिक डिजाइन का गरगहना पाउनुका साथै पुराना गरगहना साटफेर पनि गरिन्छ। नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर शीतल सुनार, सम्पर्क मोबाइल नम्बर 9965446158, 9846369659, 98091978।
2: नया वर्ष को शुभ कामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: धनबहादुर फुन्मगर अध्यक्ष, ननकोला घरती उपाध्यक्ष र प्रेम बहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनचहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा
4: यस उडावासी,
3: आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाहा मगर सचिव एवं सुनचहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
1: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू सुर्खेत एन्जोय सुरुबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रोल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 669 59 र 98 276 84 980।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनुभएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: केन्द्र गिरी रोल्पा नगरपालिका 5 को छाप रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी इष्टमित्र दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुनमगर लुङ्ग्री गाउँपालिका 7 हारजङ रोल्पा हाल बिरानो देश जापानबाट।
2: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: ऋषिकेशव बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्खबहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ, दिदी बहिनी, आफन्तजन, इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
2: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: तिलक एमजी ओली सुब्बा रोल्पा नगरपालिका 10 धबाङ घरमपुर रोल्पा हाल बिरानो देश दोहा कतारबाट।
2: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनैतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: कर्णबहादुर बाठा मगर अध्यक्ष, लेखमणी डागी उपाध्यक्ष र चेत नारायण कण्डेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: गरेका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल त्रिवेणी आर्ट्स @gmail.com। अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गंज बहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578 22310 र 98645 76555। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग, मनमा शान्ति, घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्छु।

उभिराज गुरुङ सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु उमेश पुन मगर लुङ्री गाउँपालिका 7 उडिनढुङ्गा रोल्पा हाल बिरानो देश कुबेतबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिका चार लिबाङ खाद्यटोल रोल्पा
1: हाम्रा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला। हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौँ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 98449771950।
2: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: युनिसा सुनसादी पसल सुनिली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गर गहना रेडिमेड एवं अर्डर बमेजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साथ फेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: प्रोप्राइटर महेन्द्र सुनार 98638815 र निर्मला सुनार, सम्पर्क मोबाइल नम्बर 98108846995।

0: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
1: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
2: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर रोल्पा नगरपालिका 4 मेन बजार रोल्पा।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
2: र 98 10 30 76 44।
3: शुभ कामना तिमीलाई नयाँ वर्षको
4: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुनमगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिली स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9813056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष।

आसलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस, माटोलाई जल। बसन्त ऋतुको बाहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका 3 इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासू ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
1: तिमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्रबहादुर मोहरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
6: खुसीले छायो, हर्षले छायो, मङ्गले पनि छायो।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हामी कहाँ श्रृङ्गार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी,
3: सम्पर्क मोबाइल 98-578-35-401 र 98-684-16-437।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। सुख
8: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
11: शुभ कामना तिमीलाई नयाँ वर्षको।
12: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
8: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, नन्सरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजु साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नवीना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 अरेस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नुवट हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449 38160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
0: म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोल्पालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर बिक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह टुमटा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्रसेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा।
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ। साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर। सम्पर्क फोन नम्बर 086 40 10 89, मोबाइल 98479839390 र 98479939193।
4: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: हरिबहादुर पुन अध्यक्ष, अमृता ओली केसी उपाध्यक्ष, शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी ठुलो छोरा जीवन छोरी जेसिका कान्छो छोरा आशिष लगायत गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: केबीए नेसन्स हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा
5: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ।
4: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 98 4 18 32 410 र 98 5 78 22 40 40।
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
4: केबी मगर सुनसहरी गाउँपालिका 1 सेरम रोल्पा हाल बिरानो देश युएईबाट
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
3: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
4: खड्का वर्कशप सुनिल स्मृति गाउँपालिका 3 सुलिचोर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा
7: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्ट पुर्जाहरू पनि पाइन्छ।
4: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला।
7: सम्पर्क मोबाइल नम्बर 98 6 96 57 5 20।
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
9: हाम्रा सेवाहरू,
10: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू, रासायनिक मल, पशुपक्षीका औषधि विषादि, कृषि यन्त्र उपकरण, पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रोप्राइटर याम बहादुर खड्का, सम्पर्क मोबाइल नम्बर 98578434194।
10: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ, आइएमई बैंकको नजिकै चुलीचोर जाने ओरालो बाटो रोल्पा। रोल्पा,
6: रोल्पा। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष।
0: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो, चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449008727।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए, 1 अर्बभन्दा धेरै रोयल्टी सङ्कलन, 4 शिविरसम्म बाटो खुल्यो। आज चराहरूको विश्व बसाई सराई दिवस, हजारौँ किलोमिटर यात्रा गर्ने चराहरू सङ्कटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। रासोपाका सांसदहरूको लागि 2 दिने प्रशिक्षण सुरु, सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि। विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह तात्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढाउने चेतावनी। र अभ्यास खेलमा स्कटल्यान्डले नेपाललाई 303 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका छन्। यो सङ्ख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढिरहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रुपियाँ सङ्कलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअघि सगरमाथामा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढाएर $15,000 पुर्याएको छ। यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको 4 शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ। डोरी टाँग्दै बाटो खुलाउन खटिएका अनुभवी आरोहीहरूको टोली हिजो 4 शिविरमा पुगेको निर्देशक गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोह

0: शनिबार मनाइने यो दिवस यस वर्ष हरेक चरा महत्वपूर्ण छन्, तपाईँको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि चराहरू लामो यात्रा गर्छन्। यही यात्रालाई बसाइ सराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढी प्रजाति मध्ये झन्डै 40% नियमित रूपमा बसाइ सर्ने चराविद कृष्ण भुषालले बताउनुभयो। नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित भएकाले यहाँ बसाई सराई चराको आवागमन विशेष महत्वपूर्ण छ। हिउँद याममा रुस, चीन, मंगोलिया र युरोपबाट 150 भन्दा बढी प्रजातिका हजारौं चरा नेपाल आउँछन् भने गर्मी याममा अफ्रिका र श्रीलंकाबाट झण्डै 62 प्रजातिका चरा बच्चा कोरल्न आउँछन्। यी चराको यात्रा अत्यन्तै चमत्कारिक छ। आर्कटिक टर्न हरेक वर्ष झन्डै 90,000 किलोमिटर पार गर्छ भने नेपालमा हिउँद बिताउन आउने खोया हाँस सगरमाथा भन्दा माथि झन्डै 9,375 मिटर उचाइबाट सिधै हिमाल नागेर प्रवेश गर्छ। तर पछिल्ला वर्षहरूमा यी चरा गम्भीर सङ्कटमा छन्। वासस्थान विनाश, वन डढेलो, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा बाधा पुगिरहेको चराविद भुषाल बताउनुहुन्छ। विज्ञहरूका अनुसार यी चराको दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसम्म को सक्रिय सहभागिता आवश्यक छ। राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि बारामा पालेका पन्छीमा बर्ड फ्लू देखिएपछि झन्डै 50,00,000 रुपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पन्छी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार सुरुमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पन्छीमा पनि देखिएको छ। बर्ड फ्लूको कारणले झन्डै 2,000 कुखुराको चल्ला, झन्डै 1,200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बटाई झन्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यसै गरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको 2 दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायतका पदाधिकारीसहित सांसदहरू सहभागी हुनुहुन्छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने सङ्केत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्याङ्कन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ। पराजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्याङ्कन गर्ने चेतावनी समेत दिनुभयो। नागरिकले नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले क्षमता र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो।

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। तनहुँ जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारणलाई निर्माणका लागि चितवनको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा रुख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले प्रसारणलाई निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान र व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 वटा रुख कटान गरिने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर। युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाइअनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले मे महिनामा समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढेको छ। यसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सृजना गरेको छ। विश्व मौसम संगठनले पनि आउँदो मेदेखि जुलाई महिनाभित्र एल निनो अवस्था विकसित हुन सक्ने चेतावनी दिएको छ। एल निनो प्रशान्त महासागरको तापक्रम र वायु प्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेढी र अन्य चरम मौसमका घटनाहरू बढाउने गर्छ। अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउस फादरका अनुसार आउँदो एलनिनोका कारण सन् 2027 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ्नेछ। वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम प्राकृतिक एलनिनोका कारण मात्र नभई जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइदिएको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्यान्ड खेलिरहेका छन्। माथिल्लो बुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले नेपाललाई 303 रनको लक्ष्य दिएको छ। स्कटल्यान्डले 8 विकेट गुमाएर 303 रन बनाएको हो। अहिले नेपाल ब्याटिङ गरिरहेको छ। आइसिसी विश्वकप क्रिकेट लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। नेपाल एले स्कटल्यान्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल तेस्रो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल एले स्कटल्यान्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृङ्खलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ। चार भन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए एक अर्ब भन्दा धेरै रोयल्टी संकलन चौथो शिविरसम्म बाटो खुल्यो आज चराहरूको विश्व बसाई सराई दिवस हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई रासोपाका सांसदहरूको लागि दुई दिने प्रशिक्षण सुरु सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह तात्ने क्रम तीव्र विश्वभर खडेरी अत्यधिक वर्षा आँधी बेहरी लगायतका घटनाहरू बढाउने चेतावनी र अभ्यास खेलमा स्कटल्यान्डले नेपाललाई 303 रनको लक्ष्य दियो
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: साली नदीको शिर
6: मणि चूडको काख
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
6: शान्ति र आनन्दको अनुभूति
5: भेटभाडबाट टाढा
6: सहरबाट नजिकै
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81 वेबसाइट झुले.com.np
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ पछिल्लो 24 घण्टामा 2034 गाडी चालक नियम उल्लङ्घनको कारवाहीमा परेका छन् यसबाट राज्य कोषमा 22,12,000 रुपियाँ राजस्व जम्मा भएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर 140 नियम विपरीत राइड सेयरिङ गरेका 184 ट्राफिक सङ्केत उल्लङ्घनकर्ता 87 र तीव्र गतिमा गाडी हुइकिएका 210 जनालाई कारवाही गरिएको हो यसै गरी लेन अनुशासन पालना नगर्ने 120 निषेधित क्षेत्रमा हर्न बजाउने 57 सडक पेटीमा सवारी साधन पार्किङ गर्ने 96 एकतर्फी सडकमा गाडी चलाउने 110 र अन्य गाडी नियम पालना नगरेका 1,029 जनालाई कारवाही गरिएको हो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कानून विपरीत काम गरेको पाएपछि 3 व्यावसायिक फर्मलाई जरिवाना गरेको छ विभागले हिजो काठमाडौँ र ललितपुरका गरी 23 पसल तथा फर्ममाथि अनुगमन गरेकोमा 3 जनालाई नगद जरिवाना तिराएको छ विभागका अनुसार काठमाडौँ महानगरपालिका 31 शङ्ख मूलमा रहेको सिजलाई 10,000 जरिवाना गरिएको छ। यसै गरी काठमाडौँ महानगरपालिकाकै 32 सहयोगी मार्गमा रहेको सतसाहेब कस्मेटिक स्टोर र काठमाडौँ 10 बानेश्वरमा रहेको चाँद ब्युटी कलेक्सन सेन्टरलाई 10,000 रुपियाँका दरले जरिवाना तिराइएको हो। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित अन्तर्राष्ट्रिय सिम्पोजियमलाई सम्बोधन गर्दै मेयर महर्जनले आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकको मर्यादा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ। महानगरले ज्येष्ठ नागरिकका लागि सञ्चालन गरेका कल्याणकारी योजनाहरूबारे जानकारी दिँदै उहाँले वार्षिक 10,000 रुपियाँ चाडपर्व खर्च उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। काठमाडौँको भ्रिकुटी मण्डपमा रहेको प्रदर्शनी हलमा अस्ति बिहिबार सुरु भएको दक्षिण एसियाली व्यापार मेला चलिरहेको छ। दक्षिण एसियाली देशहरूका विभिन्न उत्पादन तथा सेवाको प्रवर्धन गर्ने, बजार सम्भाव्यताको अध्ययन गर्ने र क्रेता विक्रेता बीच सहकार्य विस्तार गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरिएको हो। मेलामा दक्षिण एसियाली देशका उद्योग, व्यापार तथा सेवा सम्बन्धी विभिन्न उत्पादनहरू प्रदर्शनीका लागि राखिएका छन्। आयोजकका अनुसार प्रदर्शनीका साथै व्यापारिक भेटघाट, खाना महोत्सव, रक्तदान कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत भइरहेका छन्। मेलाले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सृजना गर्ने विश्वास लिएको छ। मेला वैशाख महिनाको आउने सोमबारसम्म सञ्चालन हुनेछ। र श्रीमद् भागवत गीता पढौँ पढाउँ र जीवनमा लगाउँ भन्ने नाराका साथ गीता मैत्री मिलन कार्यक्रम आयोजना हुँदैछ। नेपालको सांस्कृतिक इतिहासको संरक्षण गर्दै सुसंस्कृत र समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ आयोजना हुने कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्द देव गिरीबाट श्रीमद् भागवत गीता अध्ययनको महत्त्वबारे विशेष प्रवचन हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज चराहरूको विश्व बसाई सराई दिवस। हजारौँ किलोमिटर यात्रा गर्ने चराहरू सङ्कटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। काठमाडौँ उपत्यकामा ट्राफिक कारबाहीमा एकै दिन 1,029 जनालाई कारबाही, 22,12,000 राजस्व सङ्कलन। र भ्रिकुटी मण्डपमा चलिरहेको दक्षिण एसियाली व्यापार मेलामा उपभोक्ताको आकर्षण। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। डेङ्गीको संक्रमण हुन नदिन लामखुट्टेको टोकाइबाट जोग्यौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ
1: विद्युतीय उपकरण बन्द गरौँ टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौँ
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौँ
3: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers. For the dancing shoes to midnight truce. Speed the juice.

0: Subisu, Gig Fiber, exceeding expectation.
1: सीधाकुरा प्रश्न विचार
2: उजालो रेडियो नेटवर्क
3: तपाईं अहिले सुन्दै हुनुहुन्छ उजालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ लोकलहरी।

0: हो भन्नुहुन्छ चलचित्र समीक्षक ऋषिराज आचार्य।
1: कुनै विषयवस्तुमा चलचित्र बनाउँदैछ भने पहिल्यै त्यो होमवर्क काम गर्ने बेलै उहाँहरू बिचमा चाहिँ एउटा अन्डरस्ट्यान्डिङ हुनु पर्यो होइन, अनि त्यसपछि यदि त्यतिखेर हुन नसकेका केही चिज छन् भने चाहिँ चलचित्र रिलिजको कम्तीमा एक महिना पहिला नै यस्ता विषयवस्तुमा यदि सेन्सर बोर्ड अनि अब चलचित्र विकास बोर्ड सम्बन्धित पक्षको चाहिँ बेला बेलामा यस्ता सम्बन्धित कुराहरू केही आएको छन् भने अन्तिम आर नहुँदै सुरुमै छलफल चलाउँदै गर्नुपर्ने चाहिँ जरुरी देखिन्छ।
2: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: कानुन दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायमोकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
2: नेपालमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो, 99% जनसङ्ख्या विद्युतको पहुँच पुगेको सरकारको दावी।
3: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो, समस्याको दिगो समाधानका लागि समन्वय संवाद र कानुनी स्पष्टता आवश्यक।
2: भारतको पश्चिम बङ्गालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
3: र एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपाल एले स्कटल्यान्डलाई 9 रनले हरायो। आइपिएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी सम्झना महर्जन र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: नमस्कार, रेडियो कार्यक्रम लुङ्ग्री सन्दर्भमा तपाईँलाई हार्दिक स्वागत छ। म राजेश नेपाली। कार्यक्रम लुङ्ग्री सन्दर्भ तपाईँ हरेक हप्ताको शनिबार साँझ यसै समयमा अबको करिब आधा घण्टासम्म सुन्न सक्नुहुनेछ। लुङ्ग्री गाउँपालिकाको आर्थिक सहयोगमा रेडियो सभ्यता एफएम 99.5 मेगाहर्जले यो कार्यक्रम उत्पादन गरेको हो। यो कार्यक्रम अहिले तपाईँ रेडियो सभ्यता एफएम 99.5 मेगाहर्ज, रेडियो मालोश्री एफएम 100.5 मेगाहर्ज, रेडियो जलजला एफएम 96.4 मेगाहर्ज र रेडियो रोल्पा एफएम 93.8 मेगाहर्जबाट सुनिरहनु भएको छ। स्थानीय सरकार नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम लुङ्ग्री सन्दर्भमा हामीले लुङ्ग्री गाउँपालिकाको हरेक शाखाबाट दिने सेवा प्रवाहको बारेमा जानकारी गराउने, गाउँपालिकाले गरेको भौतिक विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको जानकारी दिनुका साथै गाउँपालिकाबाट प्रसारण हुने हरेक सूचना र गतिविधिलाई आम नागरिकसम्म पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। कार्यक्रम लुङ्ग्री सन्दर्भको आजको अङ्कमा हामीले लुङ्ग्री गाउँपालिका वडा नम्बर 4 भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयमा कुराकानी गरेका छौँ। जसका लागि कुराकानीमा आज हामीसँग हुनुहुन्छ लुङ्ग्री गाउँपालिका वडा नम्बर 4 वडा अध्यक्ष बिरबल खड्का। सरजल स्वागत छ।
2: हजुर, धन्यवाद।
1: के छ अहिले हजुरको वडाको गतिविधि, के कसर चलाइरहनु भएको छ काम कार्यहरू?
2: अहिलेसम्म काम कार्यहरू मध्येमा हाम्रा अब विशेष त अब लुङ्ग्री गाउँपालिकाको गाउँसभाबाट विनियोजित भएका अब रकममध्ये 50 लाखमध्ये हामीले पुँजीगतमा 40 लाख र 10 लाख चालु गरेर 50 लाखको हाम्रो कार्यक्रम मध्येमा अब पुँजीगतका कामहरू सबै चाहिँ 9 योजनाहरू सम्झौता भइसकेको छन्, जसमध्ये दुईवटा योजनाहरूको भुक्तानी भएको छ भने अरू कामहरू तीव्र रूपमा अगाडि बढिरहेको छ।
1: दुईवटा योजनाहरूको भुक्तानी भइसक्यो भन्नुभयो,
2: हजुर,
1: अरूको के छ, किन ढिलाइ भइरहेछ? असार पनि आउन लागिसक्यो।
2: एउटा त अब उसको समय पनि अब बर्सातले गर्दाखेरि पनि हामीलाई चुनौती दिइरहेको छ, र अर्को कुरा फेरि हामीलाई अब यिनी चाडबाडहरूले, अब जस्तै अब चुनाव आयो त्यसपछि अब चाडबाडहरू पनि आए, त्यस कारणले र अलिकता उपभोक्ता समितिलाई अहिले अब आर्थिक चाहिँ अब उसमा अब कारोबार गर्दाखेरि अब त्यसमा नगद क्यास चाहिँ ह्यान्ड क्यास गर्नेको कारणले पनि अब अलिकता चाहिँ ढिलाइ हुन गएको हो, तर पनि कामहरू चाहिँ तीव्र रूपमा अगाडि बढेको छ भने कति अब लिप्ट खानेपानी बज्याङ खोलाको त एउटा हाम्रो रोल्पा जिल्लाकै सायद यो एउटा पहिलो ठुलो योजना होला जस्तो लाग्छ, जस्तै पाल्पाको भुल्खे जस्तै यो योजनामा प्राविधिकहरूको धेरै समस्या, लिप्त खानेपानी सम्बन्धीको दक्ष प्राविधिकहरूको अभावले गर्दाखेरि हामी धेरै दुखी हुँदै बड दुःखका साथ सामना गर्दै अगाडि अब लास्ट चरणमा अब हामीले सफल गर्ने चरणमा अगाडि हामी लागिरहेका छौँ।
1: हजुर, यो लिप्त योजना चर्चा चल्या त धेरै वर्ष भयो, अहिलेसम्म पनि किन सेवाग्राहीहरूले सेवा लिन पाउनु भएको छैन?
2: यो त सर्वप्रथम त यो अब एक वर्षीय योजना नभएर यो बहुवर्षीय योजना हो,
1: हजुर,
2: बज्याङ खोला लिप्ट खानेपानी,
1: हजुर,
2: अब यो जसमा अब 3 करोड अब समथिङ 20 लाख जतिको त्यसको लागत इस्टिमेट भएको थियो, त्यो व्यय भार आर्थिक भार पालिकाले बेहोर्न नसकेर प्रदेशबाट अब सङ्घबाट अनुरोध गर्दा गर्दै अहिले यो बजे यो कार्यक्रम सञ्चालन भएको करिब अब 7 वर्ष भइसक्यो,
1: हजुर,
2: यो 7-8 वर्षको चरणमा पनि पुग्दा अहिले लास्ट चरणमा गएर सबै चाहिँ त्यसका अब पाठ पूर्जाहरू कार्यहरू चाहिँ संरचनागत कार्यहरू सबै हाम्रो भनिसकेको र प्राविधिक पाठ मात्र बाँकी रहेको हुनाले सके त हामीले यही जेठको वैशाखको लास्ट नभए जेठको पहिलो हप्ताभित्रमा पानी चाहिँ सञ्चालन गर्ने भन्ने स्पिडका साथ हामी लागि परिरहेका
1: छौँ। त्यसो भए त्यहाँका जनताहरू ढुक्क भए हुन्छ अब लिफ्ट सिस्टमबाट पानी खानको लागि?
2: यसमा जनताहरू ढुक्क रहे हुन्छ, अलिकता यो कष्ट चाहिँ महँगो पर्छ, अन्तिम प्रविधि हो, महँगो प्रविधि हो, तर चाहिँ यो सालबाट अब असारको भनौँ वैशाखको लास्ट नभए चाहिँ जेठको पहिलो हप्ताभित्रमा हामी पानी सञ्चालन गरेर जनताले ढुक्क साथ अब आह्वान अब भनौँ ढुक्क साथ रहन म हार्दिक अनुरोध गर्दछु।
1: हजुर, अब हामी विकास निर्माणको कुराकानी गरिहालौँ। हजुर, निर्वाचित भएर आइसके पछाडि त्यहाँ के विकास भएका छन्, जनताहरूले के उपभोग गर्न पाइरहेका छन्, विकास निर्माणका कामहरू कसरी अगाडि बढाइरहनु भएको छ?
2: सर्वप्रथम त हाम्रो अब गाउँघर अथवा ठाउँहरूमा सबभन्दा पहिले शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र अनि खानेपानी क्षेत्र यिनी प्रमुख विषय हुन् र त्यसपछि यातायात पनि आउँछ, जसले गर्दाखेरि शिक्षा क्षेत्रमा पनि जेन तेन हामीले अब भवनहरूको अब अभाव थियो। अहिले पाँचवटै चाहिँ साबिकको पाँचवटा वडामा पनि आरसिसी भवनहरू बनिरहेका छन्, कति ठाउँमा भवन प्राप्त भएका छन् भने केही अब यो अहिलेको चरणमा लास्ट चरणमा बन्ने क्रममा छन्।
1: हजुर,
2: र त्यो समस्या साथै खानेपानीको पनि कति त अब मुहानको अभाव छ, मुहान नहुनाले बजेट मात्र भएर हुँदैन रहेछ, त्यसले गर्दाखेरि नयाँ प्रविधिबाट पनि हामी लिफ्टबाट अगाडि बढिरहेका छौँ भने जुन पुरानो ग्रेभिटी सिस्टम छ त्यसलाई फेरि नयाँ सिस्टममा लग्नको लागि एक घर एक धारा मिटर सिस्टमबाट हामीले चाहिँ लन्च गर्ने तयारीमा छौँ। सायद यो वैशाखको अन्त्यसम्म यो चालु हुन्छ होला।
1: हजुर, योभन्दा पहिले लिफ्ट थियो तर सोलरबाट घाम लाग्दा मात्र पानी आउँथ्यो, नत्र भए अरू बेला पानी आउँथ्यो, जनताको गुनासो यो।
2: यो धन्यवाद। यो सोलर सिस्टम चाहिँ अलि लो प्रविधि कम खर्चिलो त हुने रहेछ तर मौसमको प्रतिकूल भयो भने हामी त्यसबाट वञ्चित हुन्छौँ, त्यसले गर्दा कहिले खाने कहिले आउने कहिले नआउने पटक पटक बिग्रने प्रविधि पनि महँगो, हामीमा पनि चाहिँ दक्षताको कमीले गर्दाखेरि केही झिकझ्याक भएको हो। अब यसलाई फेरि अर्को फेरि विद्युतबाट हामीले जडान गऱ्यौँ भने सम्भवतः यो समाधान अब हुन्छ।
1: हजुर, तपाईँहरूले त्यहाँ थ्री फेस लाइन पनि लग्नु भएको छ?
2: हामीले थ्री फेस लाइन पनि लगाएका छौँ, त्यसको पम्पहरू, त्यसको अब तपाईँको चाहिँ अब मोटरहरू, पम्पहरू, त्यसका लाइन इलेक्ट्रोनिक उपकरणहरू सबै आइसकेका छन्। यसको समस्या यसले गर्दाखेरि मेन चाहिँ प्राविधिक समस्यामा हाम्रो दक्ष अब शक्तिको अभावले गर्दाखेरि अहिलेसम्म हामी अलि चाहिँ पछि परेको हो। अब सबै कुराहरू अब जुटेको स्थिति छ, त्यसैले गर्दा अब हामीले छिटै नै यसलाई चाहिँ सम्पन्न गर्ने मोडमा छौँ।
1: के छ शिक्षाको अवस्था अहिले लुङ्गुरी गाउँपालिका वडा नम्बर 4?
2: शिक्षा अब स्वास्थ्य अब यिनी खानेपानी हाम्रो लागि अब आधारभूत आवश्यकताभित्र पर्दछन्, जसले गर्दाखेरि शिक्षालाई अब हामीले राज्यले अब यसलाई चाहिँ व्यवस्थापन गर्न अझै सकेको छैन। यहाँ अब धेरै विद्यालयहरू हामीले चाहिँ अब बनाइसकेका छौँ, सुरु गरेका छौँ, तर समस्या भनेको अब कति त भवनको अभाव छ भने अझ ठुलो समस्या भनेको शिक्षकहरूको अभाव छ। दरबन्दी अब निश्चित छैन, दरबन्दी थाई दरबन्दी तोकेको छैन, स्वीकृति पनि अझै थाई तो भएको छैन, त्यसले गर्दाखेरि त्यसको बावजुद पनि हामी अब अभिभावक विद्यार्थी अथवा त्यहाँको विवेश विद्यालयका चाहिँ भनौँ प्रशासन मिलेर जति सक्दो हुन्छ हामीले चाहिँ अब त्यसलाई अगाडि बढाउने नमुना बनाउने मा अहरात र हामी खटिरहेको स्थिति छ। र मुख्य त शिक्षकको चाहिँ दरबन्दी को नै चुनौती भएको हुनाले अहिलेको सरकारले निशुल्क अब भर्ना अभियान त भनेको छ, तर त्यसको चाहिँ भनौँ अब समस्याको समाधान गहिराईमा जान धेरै चुनौती भएको छ। हाम्रो कुनै पनि उहरू विद्यालयहरू बराह क्षेत्र बाहेक सबै चाहिँ निजी स्रोतबाट सञ्चालित भएको अवस्था छ, त्यसले गर्दा अहिले हामी धेरै दुखी धेरै चाहिँ चुनौतीको अवस्थामा छ। त्यस कारणले गर्दा तैपनि हाम्रो लुङ्गरीमा अब शिक्षाको क्षेत्र पहिलेको स्थिति भन्दा अहिले हाम्रो धेरै अगाडि चाहिँ पहिले 9 वटा थिए भने अहिले 12 वटा माविहरू सञ्चालन भएका छन्। चुनौतीका बावजुद पनि त्यसले गर्दा मुख्य समस्या भनेको शिक्षालाई शिक्षामा अब विद्यार्थीको साथसाथै शिक्षकहरूको दरबन्दीको अभावले गर्दाखेरि हामी धेरै अलि दुखी छौँ। सम्भवतः नयाँ सरकारले यसको चाहिँ दरबन्दीको मिलान गर्नेछ, नयाँ ढङ्गले जानेछ भन्ने पनि अपेक्षा राखेको छु।
1: शिक्षामा हजुरले सोचेको जस्तो परिवर्तन पाउनु भएको छ कि पाउनु भएको छैन अहिले?
2: अब हाम्रो पालाको को तुलना गर्दाखेरि त धेरै नै चाहिँ आमूल परिवर्तन जस्तो लाग्छ
1: हजुर।
2: तर अहिलेको 21औं शताब्दीसँग दाँच्दाखेरि पनि अब हामी अगाडि त बढिरहेका छौँ, तर अझै चाहिँ त्यो उचाइमा चुम्न सकेका छैनौँ। त्यसले गर्दाखेरि पहिलेको तुलनामा त अहिले विद्यालय अझ शिक्षा क्षेत्र त धेरै नै अगाडि छ,
1: तर सोचेको जस्तो प्रगति हुन सकिरहेछ?
2: जति सोचिन्छ त्यति जस्तो परिणाम हासिल गर्न सकेका छैनौँ।
1: हासिल गर्नका लागि के गर्नु पर्ला त?
2: सर्वप्रथम त यो हासिल गर्नको लागि राज्यले नै यसको पुरा चाहिँ जिम्मेवारी दायित्व लिनु पर्छ। माथि केन्द्रीयता भन्ने सबै पावर भरि अधिकार भरि आर्थिक भरि केन्द्रले चाहिँ अब क्याप्चर गर्ने
1: हजुर।
2: अब सङ्घ र प्रदेश र स्थानीय तहलाई जिम्मा दिएको छ र स्थानीय तहमा हाम्रो चाहिँ यो भनौँ आन्तरिक स्रोत चाहिँ अत्यन्तै न्यून छ
1: हजुर।
2: त्यस कारणले गर्दाखेरि यसको लागि त राज्यले र नयाँ पोलिसी लिएर त्यसको चाहिँ मापन गरेर शिक्षकहरूको पुरा चाहिँ भनौँ दरबन्दी चाहिँ मिलान गर्नको लागि अति आवश्यक छ।
1: के छ अहिले शिक्षा हजुरहरूले सोचेको जस्तो प्रगति हुन नसक्नुको मुख्य कारण के थाहानुहुन्छ शिक्षक विद्यार्थी अभिभावकमा?
2: यसमा अब सबैको एउटाले मात्र दोष दिएर हुँदैन
1: हजुर।
2: मुख्य त यसमा अब राज्य अथवा चाहिँ सङ्घ प्रदेश र अब पालिका हुनुपर्ने
1: हजुर।
2: र त्यहाँ पछि हामीले जब योजना हाम्रो हातमा आइसकेपछि त्यसमा अभिभावकहरू प्रमुख हुनुपर्ने, सचेत हुनुपर्ने, त्यसपछि विद्यालयको प्रशासन विवेश र त्यसपछि आएर हाम्रा चाहिँ अब भाइ बहिनीहरू पनि विद्यार्थी भाइ बहिनीहरू पनि सचेत सजग भएर उहाँहरूको नङ मासुको सम्बन्ध भयो भने मात्र हामीले शिक्षालाई एउटा परिणाम एउटा सबल एउटा व्यवहारमुखी शिक्षा बनाउन सक्छौँ। एउटैको मात्र भरोसा गरेर त्यो सम्भव हुन सक्दैन
1: हजुर। शिक्षामा राजनैतिक छिराउन राम्रो हो या नराम्रो? प्राविद्यालयको समस्या त्यो देखिरा हुन्छ।
2: अब त्यो ठुला विद्यालयहरूको लागि होला, हाम्रो विद्यालयमा त साना विद्यालय भएको मावि जम्मा अब 2 वटा मात्र छन्
1: हजुर।
2: त्यसमा अब विद्यालयलाई अब राजनीतिकरण गर्नुपर्छ भन्ने त्यो त अब मिल्दैन। तर हामीले चाहिँ विशेष त शिक्षालाई कसरी माथि उठाउने
1: हजुर,
2: सबै चाहिँ मिलेर सबै शक्ति मिलेर सबै पक्ष मिलेर नै समग्र शिक्षालाई उचाइ गराउनको लागि सबै चाहिँ दत्त चित्त भएर हामी लाग्नुपर्ने हुन्छ
1: हजुर।
2: तर शिक्षालाई चाहिँ राजनीतिकरण गर्नु भनेको त्यो उचित होइन
1: हजुर।
2: कुनै आफ्नो अब उसको सङ्गठनको हिसाबले अथवा कुनै चाहिँ विद्यार्थीले अब समग्र विद्यार्थी युनियनहरूको कुरा गर्दाखेरि आफ्नो हक हितको लागि केही राख्नु चाहिँ स्वाभाविक हो
1: हजुर।
2: तर विद्यालयमा राजनीति छिर्न चाहिँ ठिक होइन।
1: जस्तै 4 नम्बरमा खानेपानीको अवस्था कस्तो छ अहिले? पर्याप्त खानेपानी पाइरहेछन् कि त्यहाँको जनताले? लिफ्ट भइसकेपछि पाउने हो कि के छ त्यहाँको अवस्था?
2: त्यसमा अब सर्वप्रथम त हाम्रो जुन मुख्य नम्जाको खानेपानीको स्रोत भनेको अब तपाईँको यो रमिजी खानेपानी हो
1: हजुर,
2: जसबाट 176 वटा धारा बनिसकेका छन्। अहिले त्यसलाई चाहिँ एक घर एक धारा मिटर सिस्टममा ढाल्न अब ढाल्नेको अन्तिम चरणमा पुगेको अवस्था छ
1: हजुर।
2: बजेटको अभावले गर्दा पुरैको पुरै अहिले नहुने स्थिति छ
1: हजुर।
2: तर जति चाहिँ निर्माण भए त्यसलाई चाहिँ सञ्चालन गर्ने भनेको छौँ। र अर्को फेरि हाम्रो बज्याङ खोला लिफ्टको पनि खानेपानीको पनि अब 21 वटा धारा पहिले बनेको
1: हजुर।
2: र ती धाराहरू र पहिले वडाबाट छुट्टाएको अथवा यो प्रदेशबाटै छुट्टाएको 21 वटा दलित टोलमा बनेका 21 वटा धारा छन्। त्यसलाई पनि हामीले जोड्नको लागि र विशेष त सोलरबाट सञ्चालित लिप्त खाने पानीले अहिलेसम्मको प्राण ढानेको अब अवस्था चाहिँ छ र त्यसैले आजभोलि अब पानी पनि धेरै अब परेको कारणले गर्दाखेरि र विशेष त लिप्त जुन चाहिँ अब सोलरबाट आएको खानेपानी छ त्यो सोलरबाट त्यो लिप्त खानेपानीबाट अहिले माथिको चाहिँ बाटोदेखि मोटर बाटोदेखि माथि लगभग 150 घर धुरी हाम्रो दलित मुक्ति मोर्चाका अब जनसमुदायहरू हुनुहुन्छ त्यसको लागि मूल स्रोत भनेको तपाईँको सोलर अथवा लिप्ट खानेपानी हो पर यो यसको निर्गम खानेपानीबाट नै आपूर्ति हुने भएको हुनाले त्यसको लागि अब हामीले छिटै नै विद्युतमा जडान गऱ्यौँ भने दुईवटा सिस्टमबाट हामीले पानीमाथि अब फाल्न सक्यौँ भने पर्याप्त मात्रामा हाम्रा समस्याहरू अथवा जनताको समस्या पर्याप्त मात्रामा उहाँहरूले उपभोग गर्नुहुनेछ भन्ने म चाहिँ आशावादी छु।
1: चार नम्बरमा अहिले दलितहरूको अवस्था के छ?
2: दलितहरूको अवस्था अहिले अब सन्तोषजनकै छ। जो पहिलेको जुन रीतिथिति थियो दलितप्रति भेदभाव अब दमन गर्ने हेपा गर्ने त्यो प्रवृत्तिबाट हामी धेरै माथि उठेका छौँ। सम्भवतः हाम्रो 7-8 वडा मध्येमा 4 नम्बर वडा नै अगुवा दलितहरूले मुक्तिको लागि बाटोतिर अगाडि बढेको वडा भनेको सायद 4 नम्बर होला भन्ने जस्तो मलाई लाग्छ। नभए अब तपाईँहरूले पनि अवलोकन गर्न सक्नुहुन्छ। त्यसमा कोही जातिगत थिचो मिचो भेदभाव त्यो चाहिँ हामीमा छैन। सबै हामी कामकाज चाहे खानेपानी होस् चाहे विद्यालयको होस् चाहे चाहिँ अब भवनका होस् हरेक क्षेत्रमा हामी समावेशी ढङ्गले समानुपाती ढङ्गले हामी चाहिँ त्यही तरिकाले नै अब सहकार्य गरेर अगाडि बढेको अवस्था छ।
1: अहिले दलितहरूको अवस्था उस्तै छ होइन, छुवाछुत अन्त्य हुन सकिरहेको छैन, यसमा हजुरहरूले कसरी हेर्नु भएको छ यसलाई?
2: अब समग्र यो कुरालाई अब हामीले भन्दा अब कानुनी तह राज्यले त संविधानमा नै अब त्यसलाई चाहिँ अब छुवाछुत भेदभाव अन्त भनेर हामीले पनि ओडा ओडामा अभियान चलायौँ,
1: मुक्त
2: अभियान भनेर चलाएका छौँ। तर नयाँ जेनेरेसनमा अब त्यो कुनै अब ऊ भेदभावै छैन। तर यदा कदा पुराना बुढा पाकाहरूमा भरि त्यो समस्या त्यो सङ्केत चाहिँ देखिन्छ।
1: हजुरहरूको अभियानले त त्यहाँ त म्याच खाएन त छोएन त त्यहाँ त
2: अब हामीले अब तपाईँहरू गएर पनि हेर्न सक्नुहुन्छ र अहिले धेरै जसो चाहिँ अब हाम्रो दलित साथीहरूमा गैर दलित साथीहरूमा सहकार्य गर्ने कुनै चाहिँ भनौँ भेदभाव नगर्ने सामूहिक अब चाहिँ भजनहरू गर्ने होइन त्यसले गर्दा सहकार्य गर्ने सामञ्जस्यता गर्ने काम चाहिँ अब भइरहेको छ र अब जति कुरा हामीले राज्यबाट पाएका छौँ भने व्यवहारिक रूपमा जाँदाखेरि जाँदा कतै अब पुराना अपवादको बुढाबुढीहरू तिनी बुढापाका बुवा आमाहरूमा केही सङ्कीर्णपना चाहिँ देखिन्छ। तर समग्रमा हाम्रो दलित र गैर दलित बिचको अब खाडल चाहिँ एकदमै चाहिँ भने मिलान हुँदै अगाडि गएको स्थिति छ भन्ने मलाई लाग्छ।
1: पूर्ण रूपमा छुवाछुत अन्त्य कहिलेसम्म होला त?
2: अब यो समस्या यो प्रश्न धेरै चाहिँ जटिल छ। यो राजनीति रूपलेबाट पनि हुँदैन रहेछ, आर्थिक रूपले पनि, सांस्कृतिक रूपले पनि, यिनी अब हरेक किसिमका धार्मिक हिसाबबाट पनि व्यावहारिक हिसाबबाट पनि सबैमा अगाडि हुँदा जाँदा व्यावहारिक हिसाबमा केही चाहिँ जटिलता चाहिँ अब देखिन्छ। मुख्य त यो कुरा दलित र गैर दलित बिचको सहकार्य समन्वय सहभोज यस्ता कार्यहरू कार्यक्रमहरू चाहे ओडाबाट त सानो बजेट मात्र हुन्छ, पालिकाले प्रदेशले अब यस्ता किसिमका ठुला कार्यक्रमहरू अगाडि बढ्दै जानुपर्छ र त्यही अनुसारको हामीले चाहिँ अब सहकार्य सहभोज सह अस्तित्वबाट मात्र यसलाई चाहिँ मिलान गर्न सकिन्छ, जो कि एउटा सैद्धान्तिक हिसाबले मात्र हुन सक्दैन, राजनीतिक हिसाबले पनि व्यावहारिक हिसाबले पनि त्यसमा अब अगाडि बढ्नको लागि परिणाम ल्याउनको लागि वहाँ दलित र गैर दलित बिचमा सहकार्य गर्ने अन्तर्क्रिया छलफल सहभोज अनि यस्ता कार्यहरू गर्दै जाने हो भने अब सायद यो चाहिँ अब त्यसलाई निमटान्त पार्न सकिन्छ अब जसले गर्दाखेरि हामीमा नयाँ एउटा चाहिँ एकता चाहिँ पैदा हुन्छ
1: अहिले चार नम्बरमा स्वास्थ्यको अवस्था कस्तो छ
2: स्वास्थ्यको अवस्था
1: यहाँ जनताले चाहे जतिको स्वास्थ्य अवस्था पाइरहेछन् कि अझै पनि सेवा पा छैनन् कि सोचे जस्तो
2: अब जनताले जति अब अपेक्षा छ त्यो अपेक्षा अनुसारको पूर्ण हुन सकेको स्थिति छैन
1: किन सकेन
2: तर पहिलेको अवस्था भन्दा धेरै नै अगाडि बढेको छ प्रत्येक साबिक वडाहरूमा भनौँ हामीले वडा स्तरीय एउटा सामुदायिक अब आधारभूत स्वास्थ्य संस्था छ जहाँबाट महिलाहरूको चाहिँ भनौँ अब लगायत सबैको चाहिँ चेकजाज हुनुको साथै विशेष त होम अब डेलिभरीबाट हामी चाहिँ मुक्त भएको स्थिति छ त्यसले गर्दा अब हामी चाहिँ अगाडि बढिरहेका छौँ तर जति त्यसलाई परिष्कृत परिमार्जन गरेर अगाडि बढाउन सक्ने हो त्यो चाहिँ हाम्रो मेन पावरको अभावले गर्दा हामीले जति सोच परिणाम हामीले आशा गर्ने हो त्यति नभए तापनि मेन त हाम्रो चाहिँ शरम अब विशेष त जसमा हाम्रो मेन पावर दक्ष शक्तिको अभावले गर्दा सोच्या जस्तो परिणाम ल्याउन सकेको त छैनौँ तर पनि हामीले अहिले नयाँ जनचेतना छलफल अन्तर्क्रिया घर दैलो अभियानले गर्दाखेरि अब हाम्रो पूर्ण चाहिँ संस्थागत सुत्केरी घोषणा वडा पनि गरेका छौँ र जसले गर्दा प्रत्येक महिनामा जाने बालबच्चाहरूलाई तौल गर्ने अनिवार्य अब त्यो सिस्टममा अगाडि बढेको छ पहिलेको भन्दा धेरै चाहिँ अब बालबच्चा अब महिला पुरुष सबैले चाहिँ सेवा लिइरहेको स्थिति छ भन्न म चाहन्छु
1: त्यहाँ अब सडक अनि विद्युतको अवस्था के छ त
2: विद्युत अवस्था हाम्रो एउटा पल्लवारे भन्ने छ त्यहाँ दुई घर हुनुहुन्छ त्यहाँ मान्छे पनि आजभोलि बस्नु हुँदैन त्यो बाहेक अरू टोटल हाम्रो तपाईँको 850 घरधुरीमा बत्ती बलेको स्थिति छ समग्र लुङ्ग्री चार भरिमा र समस्या अलि के छ भन्दाखेरि पहिलो धेरै टाढाबाट अब तारहरू लगेर अब त्यहाँ बत्ती बाल्ने काम भएको छ नयाँ सिस्टम अनुसारको 50 मिटरको दुरीमा अब जुन ढङ्गले हामीले अब त्यसलाई चाहिँ अब सेभ गर्न सक्ने हो विद्युतलाई त्योमा पुरा जान सकिएको स्थिति छैन र साथै अझ चुनौतीको कुरामा हाम्रो विद्युत प्राधिकरण रोल्पालाई हामीले के सुझाव दिन चाहन्छौँ भने जुन एकजना हाम्रो हिमाल ठेक्दार हुनुहुन्छ उहाँ सायद अब सुनसरी गाउँपालिकाको हुनुहुन्छ उहाँले ठुलै ठेक्का लिनु भएको रहेछ यहाँबाट 2-3 वर्ष अगाडि उहाँको देव निधनपछि अलपत्र अवस्था छन् कति हाम्रो चार नम्बरमा अब 25-30 भन्दा कम छैनन् कति पल उभिएको मात्रा छ खडा गरेका छौँ कति पल सुतिरहेका अवस्था छन् यसलाई सामञ्जस्य गर्नको लागि हामीले जिल्लाको उसमा प्राधिकरणमा गएर पनि कुरा गऱ्यौँ हुन्छ हामीले नयाँ चाहिँ अब ठेकदारहरू अथवा हामीले सम्पर्कमा ल्याएका छौँ उहाँमध्येको ठेकदार त्यसरी चाहिँ त्यसले सम्बोधन हुन सक्छ भन्ने छ त्यसले गर्दाखेरि थुप्रै ठाउँहरूमा तारहरू लच्केर रुखहरूमा टच भएर
1: अहिले पनि अवस्था त्यस्तै छ
2: त्यसैले लुङ्गरीको विषयमा पाल्लो भूगोल भन्दा
1: पालिकाले पनि
2: पालले नै हेरेको छैन यसले गर्दा हामीले अनुरोध त गरेका छौँ तर विद्युत प्राधिकरणले पनि हाम्रो मेन पावर छैन पालिकाले पनि त्यहाँ अब कार्यकर्ताहरू अथवा चाहिँ ऊहरू त्यसमा चाहिँ अब मान्छे राख्न पर्यो तपाईँहरूले पनि करारमा नियुक्ति गर्नु पर्यो भन्ने छ थुप्रै ठाउँहरूमा विद्युत चाहिँ अब तिनी तारहरू रुखमा चाहिँ लथालिङ्ग भएर टच भएर अब कैयौँ चाहिँ समयभित्र हामी चाहिँ अन्धकारमा बस्ने स्थिति छ त्यसले गर्दाखेरि हाम्रो जुन चाहिँ खोला वारी हो दुई अब विशेष त 2 नम्बर वडा अनि त्यसपछि आएर 4 नम्बर वडा चाहिँ मा धेरै चाहिँ विद्युत चाहिँ अब सर्ट हुने सम्भावना बढी सर्ट भइरहन्छ हामीले कतिपटक विद्युतलाई अनुरोध गर्छौँ खबर गर्छौँ र उहाँहरूले पनि तपाईँहरूले नयाँ ढङ्गले पनि कोही मान्छे राख्नुहोस् र त्यसपछि मात्र हामीले यसलाई करेक्सन गर्न सक्नुहुन्छ भन्नुभएको छ त्यसमा हाम्रो तादम्यता सहकार्य चाहिँ अलि नहुनाले हामी अलि दुखी भएका छौँ विद्युतबाट
1: जस्तै अहिले अब 4 नम्बरमा सडकको अवस्था कस्तो छ
2: अब सडकहरू त धेरै खनिएका छन् अब खनेर मात्र हुँदै रहेछ त्यसलाई स्तर उन्नति गर्न बाँकी नै छ अब एउटा जुन अब यहाँ रुनिबाङ अथवा सुलिचर रुनिबाङ हुँदै जाने शिल्प बाटो छ त्यो नम्जासम्म मात्र कालोपत्रे भएको छ पहिलेको एउटा पप्पु कन्स्ट्रक्सनले त्यो ठेक्दारले धोका दिएर हामी धेरै दुखी भएका छौँ सायद अहिले शिल्पसम्म पिच पुग्थ्यो होला आज शिल्पसम्म पिच भया भए धेरै त्यहाँबाट टाढा टाढाको यात्रा अथवा यातायातहरू सुचारू हुन्थ्यो होला त्यसले गर्दाखेरि हामी अलि दुखी भएका छौँ बिचबाट नम्जादेखि उता अफरोडबाट हिँड्नुपर्छ गाडीहरूको पनि समस्याले गर्दा गाडीमा ओभरलोड भएर धेरै जाने आउने गरेर कति कति अब तपाईँकै यो उहाँ सुली रुनिबाङदेखि उता जाँदा सात आठ पटक भन्दा आठ नौ पटक भन्दा बढी दुर्घटना भइसकेको छ त्यसैले गर्दा अब हामी अझै पनि बाटोबाट पूर्ण हुन सकेको छैनौँ
1: दुर्घटना न्यूनीकरण गर्नका लागि स्थानीय तहको भूमिका कस्तो रहन्छ
2: स्थानीय तहबाट सुझाव सल्लाह दिने काम त अब भइरहन्छ तर विशेष यसको लागि त अब ट्राफिक नियमअनुसार ट्राफिक प्रहरीहरूले नै अलि नियन्त्रण गर्नुपर्ने हो ट्राफिकहरू पनि हाम्रो अब धुलिवडादेखि माथिसम्ममा त जानुहुन्छ उता जानुहुन्न र अर्को कुरा हामी एउटा चाहिँ चढ्ने मान्छेको पनि गल्ती छ व्यवसायीले त अब गाडीवालाले त अब हाल्छ नि उसको पैसा कमाउने हो हामीले ज्यानको वास्ता गर्दैनौँ छिटो पुग्ने हामी पनि चाहिँ अब हुटुटी हुन्छ त्यसले गर्दाखेरि ओभरलोड भएको कारणले गर्दा धेरै चाहिँ दुर्घटना चाहिँ अब भइरहेछ त्यसको लागि त पहिले जनचेतना हुनु पर्यो र प्रशासनिक इकाइले पनि अलि टाइट ढङ्गले जानुपर्ने देखिन्छ स्थानीय तहको त सुझाव सल्लाह हो कि त उसले पनि अब त्यहाँ अब नाका नाकामा बस्नको लागि पनि क्षेत्र अधिकार नभएको विशेष त यसको लागि सुरक्षा निकायले नै अलि बढी कदम कडा कदम लिएमा धेरै चाहिँ कन्ट्रोल होला भन्ने आशा छु आशावादी छु म
1: महिला सशक्तिकरणका लागि हजुरहरूको वडाले के कस्ता कार्यक्रम ल्याएका छन् अहिले
2: महिला सशक्तिकरणको लागि त विशेष त हामीले महिलाहरूलाई अब एउटा अब जनचेतनामूलक कार्यक्रमहरू पनि ल्याइरहेका छौँ अनि महिलाहरूको लागि अब जस्तै नारी दिवस छ नारी दिवसमा पनि उहाँहरूलाई स्वस्थ प्रतिस्पर्धा गरिदिन्छ अर्को फेरि तीज विशेष कार्यक्रममा पनि उहाँका कला प्रतिभाहरूलाई प्रस्फुटन गराएर अहिले हामीले विशेष त यो नारी दिवसमा अब नारीहरूको हक अधिकारको कुरा भन्दा पनि उहाँहरूकै उबाट भलिबलको चाहिँ आयोजना पनि गऱ्यौँ अब एकदमै उत्साहित भएर सहभागी हुनुभयो र अलिकति समयको अभाव हुने रहेछ एक दिने कार्यक्रमले मात्र त्यो सम्भव हुँदैन रहेछ तै पनि ठुलो उपस्थितिमा उहाँहरूको कला प्रतिभा देखाउनु भएको छ अन्य समिति कुनै किसिमका अब उपभोक्ता समिति निर्माण समिति वडा जसमा अब जस्तै विद्यालय व्यवस्थापन समिति वन समितिमा पनि उहाँहरूलाई अब तब 33%को आरक्षणको व्यवस्था गराएर सहकार्य गरेर अगाडि बढाउने काम चाहिँ भइरहेको छ
1: जुन अहिले चार नम्बरमा अपाङ्गता भएका व्यक्तिहरूको लागि के छ त्यस्ता सेवा सुविधाहरू
2: त्यस्ता अपाङ्ग भएका अब व्यक्तिहरूको लागि वडाबाट हामीले सिफारिस निशुल्क दिन्छौँ जसबाट डक्टरको प्रमाणी चाहिन्छ सरकारी डक्टर जसबाट हाम्रो सरकारी एमबिबिएस डक्टरको लागि पालिकामा नभएको हुनाले हामीले सुलिचर चाहिँ भनौँ अस्पतालमा पठाउँछौँ प्राथमिक अब स्वास्थ्य केन्द्रमा उहाँले डायग्नोसिस गरेको आधारबाट हाम्रो अपाङ्गको एउटा चाहिँ अब परिचय पत्र दिने यो बालबालिका अब महिला बालबालिका शाखामा जुन चाहिँ एउटा अब प्रमुख प्रशासकीय अधिकृत उपाध्यक्ष को अध्यक्षतामा एउटा अब अपाङ्गको एउटा चाहिँ अब समिति हुने रहेछ त्यही समितिको समितिले छलफल गरेर अथवा डाक्टरको सिफारिस अनुसार कुन उमा पर्छ वर्गमा त्यही अनुसारको डक्टरको चाहिँ कागज अनुसार रेकर्ड अनुसार उसको सिफारिस अनुसार क ख ग गरेर यसरी चाहिँ अब अपाङ्ग परिचय पत्र वितरण भइरहेको छ दिइरहेका छौँ र क ख हुनेले अब आर्थिक लाभ पनि प्राप्त गर्नुभएको छ मासिक ग वर्गमा पर्नेले पनि कुनै चाहिँ अब आरक्षणको होस् कुनै केही अब राहतमा पनि उहाँहरूलाई चाहिँ सम्मान अथवा सम्बोधन गर्ने काम भइरहेको छ।
1: अहिले लुङ्गुरी गाउँपालिका वडा नम्बर चारमा तपाईँको पर्यटन सम्भावनाहरू के कति छन्? तिनीहरू अझै पनि प्रचार प्रसारको अभावमा छन्?
2: हाम्रो समग्र पर्यटन प्रवर्धनको लागि त्यति ठुलै अब महत्त्व राख्ने त अब त्यति त अब स्थानहरू त अब छैनन्। एउटा हाम्रो नम्जाको ठुलनम्जामा स्थित एउटा खड्गाहरू कुलदेवता मष्टा देवता भन्ने छ, उहाँ नै अब त्यही नै हाम्रो लागि चाहिँ अगाडि अब अग्रस्थानमा अथवा एउटा लायकको अब त्यही देखिन्छ। साथै एउटा चाहिँ हाम्रै चार नम्बरको एउटा पासन डाँडा भन्ने ठाउँमा एउटा अब त्यो पानी भूमे देवता पूजा गर्ने बेला पानी निस्किने भन्ने ठाउँ छ, त्यहाँ पानी निक्लिने रहेछ। एकपटक म गएर पनि देखेँ, पूर्व अध्यक्ष शिवप्रसादले पनि दुईपटक पानी उम्रेको देख्नु भएको रहेछ। त्योभन्दा अरू ठुलो चाहिँ अब त्यस्ता अब पर्यटकीय स्थल चाहिँ त्यहाँ छैनन्। विशेष त हाम्रो पर्यटक प्रबन्धन गर्नको लागि त हामीले पालिकाबाट पनि अगाडि बढाएका छौँ, थामालेक शिव मन्दिर हो त्यसको लागि अगाडि बढाएका छौँ। त्यसपछि हाम्रो बडाचौर अब ब्रहदेव मन्दिर हवाई मैदान पनि अब छ, तर अहिले हामीले विशेष त थामालेकलाई नै अगाडि सारेका छौँ।
1: युवाहरूको लागि युवा लक्षित कार्यक्रमहरू छन् कि छैन हजुरको वडामा?
2: अब युवा लक्षित कार्यक्रम भनेर अब बेरोजगारीहरूको फारम सङ्कलन गरेर त्यो अनुसार अब हामीले सङ्कलन गरेको नाम अब आइसकेका सूचीकृत भएका व्यक्तिहरूलाई राष्ट्रिय रोजगार आय आर्जन अनुसार कामहरू अब निर्माणका कामहरूमा सहभागी भएका छौँ।
1: हजुर।
2: र अन्य विदेशबाट जस्तै वैदेशिक रोजगारबाट फर्केर आएका साथीहरूको लागि अब त्यसको नाम सङ्कलन गरेर अब डाटा मागेको थियो पालिकाले, त्यो डाटाहरू हामीले चाहिँ दिने काम भएको छ। र अब त्यसको पुरै अब हिसाबले त्यसलाई चाहिँ अब सुनिश्चित गर्ने हिसाबले चाहिँ भएन, प्रारम्भिक ढङ्गले हामीले उहाँहरूलाई अब चाहिँ अब त्यही हो जनचेतना फैलाइदिने र रोजगारीमा सूचीकृत भएकालाई रोजगारीमा लिउने काम चाहिँ भइरहेको छ।
1: अहिले रोजगारी कार्यक्रम पनि चलिरहेछ
2: पहिले पहिले अब प्रधानमन्त्री रोजगार भन्ने थियो,
1: हजुर,
2: र त्यो चाहिँ अब हटेपछि अहिले राष्ट्रिय रोजगार भनेको छ। राष्ट्रिय रोजगारले थोरै रकम मात्र पठाएको छ,
1: हजुर,
2: अलि विडम्बना, र त्यसमा फेरि लुङ्गुरी गाउँपालिकाले फेरि पालिकाले फेरि 50% साझेदारी गरेर कम्तीमा पनि अब 50-60 जतिलाई हामीले रोजगार दिने काम चाहिँ भइरहेछ।
1: हजुर। जस्तै त्यहाँ गुनासो के आउँछ जनताको भनेपछि जुन गरिबीको आउँदैन अलि हुने खानेको आउँछन् नाम भन्ने छ, यसलाई हजुरले कसरी हेर्नु भएको छ यो जनताका गुनासो?
2: यो कति कुराहरू त अब यिनी भ्रम हो, हामीले गहिराईमा अब नगएर त्यसै हजुवा सतही ढङ्गले बोल्छौँ। जो विज्ञापन खुल्छ त्यो जो विज्ञापन भित्रमा जुन सेवाग्राहीले भर्यो त्यो भरे अनुसार हामीले सूचीकृतमा निकाल्ने हो। उसले फारमै भरेन भने अब ज जसले भर्यो उहाँहरूको निश्चित आउने कुरो भयो, त्यसले गर्दाखेरि अब अलिकता त्यो चाहिँ अब उहाँहरूमा त्यो सङ्कीर्णतापनाले गर्दाखेरि अब ठुला बडाले मात्र आउँछ गरिबले आउँदैन भन्ने होइन, त्यो लक्षित नै गरिब वर्गको लागि भनेर नै त्यो चाहिँ अब बेरोजगारी फारम भरेर सूचीकृत गरिन्छ।
1: लक्षित गरिबीलाई भयो फाइदा चाहिँ धनीलाई भयो,
2: त्यो चाहिँ भ्रम हो। यथार्थ कुरो हामीसँग गत सालमा तपाईँको 82-83 44 चाहिँ फारम भर्नु भएको थियो, 44 मध्येमा 42 महिला, 2 मात्र पुरुषले भर्नु भएको छ भने अब त्यहाँ धनीको मात्र महिलाले भरेका छैन, 2 मात्र पुरुषले भर्नु भएको छ। त्यसले गर्दा अहिले महिलाको सङ्ख्या मात्र बढी छ र युवा शक्तिहरूले त्यहाँ भर्दैनन्, किनभने त्यो उनीहरूको कति हुन्छ भने मासिक अब कति होला र एउटा चाहिँ 20-25 होला, तर उनीहरू वैदेशिक रोजगारतिर लालायित भएको कारणले गर्दा सानोतिनोमा उहाँहरूले यो भर्न चाहनुहुन्न। त्यो गरी धनीले मात्र भर्छ, धनीले मात्र पाउँछ भन्ने कुरा चाहिँ त्यो झुट हो, त्यो चाहिँ अब झुट्टा नै हो। त्यो
1: वैदेशिक रोजगारमा युवा

0: स्तरमा हामीसँग साधन स्रोत र तपाईँको चाहिँ आन्तरिक स्रोत चाहिँ आर्थिक चाहिँ को स्रोत चाहिँ एकदमै न्यून छ। हाम्रो वार्षिक योजना हामीले 60 लाख राख्यौँ भने हामीले हाम्रो आर्थिक आम्दानी अब वार्षिक 60 लाख टार्गेट गऱ्यौँ भने हामीले 60 लाख पनि पुर्याउने स्थिति छैन। 55-56 लाख मात्र हाम्रो आन्तरिक स्रोत हुन्छ। त्यसले गर्दा सिङ्गो राज्यले सङ्घले नै अब यो चाहिँ भनौँ बेरोजगारी समस्यालाई नयाँ प्लान गराएर ठुला उद्योग खोल्न नसके तापनि मजला किसिमका उद्योग खोलेर भए पनि हाम्रा युवा शक्तिलाई त्यही अनुसारको तालिम त्यही अनुसारको हामीले चाहिँ सिपमुलकमा अथवा उहाँहरूलाई आय आर्जन दिन सक्ने हो भने हामीले अब वैदेशिक पलायनले रोक्न सक्छौँ, नभए यो विषय चाहिँ एकदम गम्भीर छ।
1: लुङ्ग्री गाउँपालिका 4 स्मार्ट कृषि गाउँ पनि हो होइन, त्यहाँ अहिले किसानहरूको अवस्था के छ, कृषकहरूको अवस्था?
0: अब स्मार्ट कृषिले जुन कार्यक्रमहरू ल्यायो, जनचेतनामूलक पनि ल्यायो, त्यसमा क्रियात्मक कार्यमा पनि एक्सनमा पनि गयो, व्यवहारिक रूपबाट पनि सबै समूहहरूलाई सङ्गठित गरायो, चेतना गर्यो, उत्पादनमा सिकायो, तालिम सिकायो, बिउ बिजन दियायो, अनि मिनी टेलरहरू अनि हरेक किसिमका टनेलबाट अब तपाईँको बेमौसमी खेती तरकारी उत्पादन गर्ने पनि त्यो सिकाउने काम भयो। तर हामीले चाहिँ जो
1: कृषि सोचेको जस्तो
0: अब अलिकता चुनौती के आयो भन्दा त्यहाँ हामीले खानेपानीकै अभाव छ। बेमौसमी तरकारी उत्पादन गर्नाले त पानीको पर्याप्त मात्रामा सिँचाइ हुनुपर्ने, हामीले खानेपानी नै समस्या परेको कारणले गर्दा हामी धेरै किसानहरू अलिक खुम्चिनु परेको छ।
1: सोचेको जस्तो प्रगति
0: हुन सकेको छैन, तैपनि हाम्रो किसानहरूले सङ्घर्ष गर्दै आफ्नै चाहिँ भनौँ अब हात धोएको पानी, भाँडा धोएको पानी अथवा बचेको पानीले भए पनि अब त्यसलाई चाहिँ भनौँ थोपा सिँचाइबाट भनौँ तरकारी खेतीहरू गरिरहनु भएको छ। सायद यो बजारमा हाम्रो नम्जाबाट तरकारी खेतीको लागि धेरै अब हाम्रा सेवाग्राहीहरू जनताले ल्याउँछन् भन्ने मलाई लाग्छ।
1: अब हामी कार्यक्रमको अन्तिम अन्तिममा छौँ, मैले हजुरलाई सोध्न छुट्याएर हजुरले भन्नै पर्ने केही छन् भने राख्न सक्नुहुन्छ।
0: धन्यवाद। यसमा अब भन्नै पर्ने सर्वप्रथम त अब हामीले विकास निर्माणको काम गर्नको लागि सर्वप्रथम त अब हामीलाई ठुलो चाहिँ आर्थिकै आवश्यकता अथवा मेन त योजनाकै आवश्यकता पर्ने रहेछ। त्यसैले पालिका सङ्घ प्रदेशले ठुलो चाहिँ योजना बनाएर त्यस साथसाथै अब आर्थिकको पनि व्यवस्थापन गरेर नयाँ ढङ्गले जानेछ भन्ने म आशा एकदम विश्वास ल्याउँछु। हामीहरू अब कुरा मात्र गर्छौँ, साँच्चैकै कृषक बन्न कठिन छ। त्यसले गर्दाखेरि कृषकहरूलाई कृषि प्रधान देश भएको कारणले गर्दा हामीले चाहिँ कृषकलाई अत्यधिक मात्रामा तालिम बिउ मल बिजन सिप दिएर अरू युवा शक्तिहरूलाई पनि त्यसमा आबद्ध गर्ने हो भने हामीले चाहिँ यहाँ चाहिँ सुन फलाउन सकिन्छ। तर यो हाम्रो सानो स्थानीय तहले मात्र यसको अब पुरा लन्च गर्न सक्दैन, त्यसले अब प्रदेश सङ्घबाट नै ठुलो प्लानिङबाट यस्ता कामहरू यस्ता योजनाहरू माथिबाटै ठोस गरेको खण्डमा र योजना मात्र तल हामीले पठाइदिन भएन, आर्थिक सहित अथवा त्यसको बजेटिङ सहित योजना दिने हो भने सम्भवतः हामी धेरै चाहिँ आत्मनिर्भर भएर अगाडि बढ्न सक्छौँ। धन्यवाद।
1: कार्यक्रम लुङ्ग्री सन्दर्भमा अहिले तपाईँले सुन्नुभयो लुङ्ग्री गाउँपालिका वडा नम्बर 4 वडा अध्यक्ष बिरबल खड्कासँग गरिएको कुराकानी। तपाईँको माझमा कुराकानी प्रस्तुत गरिसकेपछि अब हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रममा हामीले प्रसारण गरेका सामग्री हजुरहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। हवस् त, रेडियो कार्यक्रम लुङ्ग्री सन्दर्भको समय यहीँ सकिएको छ। यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ श्रोता र सम्पूर्ण रेडियोका प्राविधिकलाई धन्यवाद। आजको कार्यक्रम लुङ्ग्री सन्दर्भबाट म राजेश नेपाली पनि बिदा हुन्छु। नमस्कार।

0: माटोलाई जल।
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्ख बहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ दिदी बहिनी आफन्तजन इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
2: शुभकामना तिमीलाई नयाँ वर्षको।
1: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10, धबाङ घरमपुर रोल्पा, हाल बिरानो देश दोहा कतारबाट।
2: नयाँ वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनैतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: कर्ण बहादुर बाठा मगर अध्यक्ष, लेखमणि डागी उपाध्यक्ष र चेत नारायण कडेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल, ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल त्रिवेणी आर्ट्स @gmail.com। अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गंज बहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578223110 र 98645076555। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्, मुटुमा उमङ्ग, मनमा शान्ति, घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्, नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु। उभिराज गुरुङ, सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा, हाल बिरानो देश मलेसियाबाट। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु। उमेश फुलमगर, लुङ्री गाउँपालिका 7, उडिनढुङ्गा रोल्पा, हाल बिरानो देश कुबेतबाट।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिका चार लिबाङ खाद्यटोल रोल्पा
1: हाम्रा सेवाहरु
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरु रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरु सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ प्रोप्राइटर रामु शाह सम्पर्क मोबाइल 9849477149
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
4: युनिसा सुनसादी पसल सुनिली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा
5: हजुर हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गरगहना रेडिमेड एवं अर्डर बमेजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साटफेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ
4: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो
5: प्रोप्राइटर महेन्द्र सुनार 9863808815 र निर्मला सुनार सम्पर्क मोबाइल नम्बर 9810846495
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
7: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ
4: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर रोल्पा नगरपालिका चार मेन बजार रोल्पा
5: हजुर हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ प्रोप्राइटर बालाराम बस्नेत सम्पर्क मोबाइल नम्बर 9863350555
4: र 9810306744
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम फुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुन मगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
4: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
4: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9813056141 र 9810842415।

0: र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
1: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
3: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज कानून दिवस। सरकार र न्यायालय बीचको दूरी बढ्दै दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीशको आह्वान।
1: नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
0: सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाइ। उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने। सबै सरोकारवालालाई सहयोग गर्न सरकारको आग्रह।
2: पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने।
0: युरोपेली सङ्घ अन्तर्गतको जलवायु निगरानी निकायले महासागरहरूको सतही तापक्रम हालैको उच्च बिन्दुमा रहेको चेतावनी दियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ पदमा नियुक्तिका लागि दरखास्त आह्वान।
3: आगामी जेठ 9 गतेभित्र दरखास्त बुझाउने म्याद रहेको छ।
0: र हर्मुजमा जारी तनाव रोक्न रुस र साउदी अरबका विदेश मन्त्रीद्वारा कूटनीतिक पहल सुरु। एक दिवसीय अभ्यास खेलमा स्कटल्यान्ड डिएएस नियममा का आधारमा नेपालको ए टोलीसँग 9 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: भ्रष्टाचारको मुहान राजनीतिक दलहरूको अपारदर्शी वित्त पोषण हो भन्ने कुरामा दुविधा छैन। अब चुनाव लड्न अर्बौं रुपियाँ अवैध स्रोत सङ्कलन गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। तब सत्तामा पुगेपछि त्यसलाई उठाउने कामै नेता केन्द्रित हुनुपर्ने बाध्यताबाट नेताहरू मुक्त हुनेछन्। नीतिगत भ्रष्टाचारको वैधानिक बाटो बन्द हुनेछ। सरकारले आफ्नै र अन्य दलहरू र नेताहरूको आमदानी तथा खर्चको अनिवार्य अडिट र त्यसको वास्तविक विवरण सार्वजनिक गर्ने आँट गर्न सक्यो भने मात्र सुशासन सम्भव हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लङ्घन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो। जतिसुकै काम गरे पनि त्यो संविधानको विरूद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने भन्दै आफ्नो अधिक समय अधिकारका लागि लड्दैमा बितेको उल्लेख गर्नुभयो।
1: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। अन्यायको लडाईँ लडे कानुन व्यवसायी हुँदादेखि लडाईँ अझ बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
5: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अस्ति बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशक पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएकी मल्ल र उहाँ पछिका न्यायाधीशहरू कुमार रेग्मी, हरि र प्रसाद भुइँयालाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरेको थियो। त्यसको दुई दिनपछि आज भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नोखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भई र निर्देशकका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। न्यायपालिकाप्रति जनआस्था बढाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइरहेको छ। नेकपा एमालेले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
6: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता, उपनेता, सचेतक, प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुनुहुन्छ, सदनमा पनि प्रतिपक्ष छौँ। त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस भन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
5: नेपाली काङ्ग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6,743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1 लाख भन्दा बढी सदस्यले अत्यावधिक गराइसकेको सिआइएनलाई बताउनुभयो।
7: अहिले यो अब हामी विस्तार के गर्दैछौँ भने अब जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र वडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी वडाले गर्न सक्ने गरिकन विकास हुँदैछ। हाम्रो अहिले वडा र क्षेत्रमा एकदम तदातुको काम भइरहेछ।
5: पार्टीको निर्णय अनुसार सदस्यता अत्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अत्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अत्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सिआइएनसँग बताउनुभयो।
2: नेतालाई चाहिँ जानकारी लिन थाहा राम्रो हुने पछि भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म 1 हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो, हामीले विभिन्न निकायहरू सम्बन्धित निकायलाई परिपत्र पनि गरिसक्यौँ। अब यसमा हामी अब 3 पक्ष हेरौँ न, एउटा हामी नियामक निकाय, सरकारी निकायहरू जहाँ जहाँ जो जसले यो जिम्मेवारी लिनुभएको छ, अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चिज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष, व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष, यो तिनवटैलाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयविज्ञ र नीति निर्माणहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्त्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुलचोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सिआइएनसँग बताउनुभयो।
3: सहकारी ऐन 2074 को दफा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
5: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सिआइएनसँग बताउनुभयो।
8: हाम्रो चाहिँ इन्टर्नली मात्रै हाम्रो टिम छ नि, हेल्थ डेस्कको टिमहरू, उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ। त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गऱ्यो भने त्यति धेरै जोखिमको अवस्था चाहिँ होइन, होइन। अब तैपनि यो डब्लुएचओको सिआरओको जुन डब्लुएचओ सिआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू आयो भने चाहिँ अलि बढी ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरूभन्दा टाढा बस्छ भनेर अब अहिले नै भन्ने अवस्था छैन, होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलिक बढी ध्यान दिने, होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाखेरि पनि अलिक बढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा।
5: साझा खबरमा अब विदेशका खबर। रुस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढाएका छन्। रुसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रुसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ्न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ।
0: सन्तोषी रावल। सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित तानपछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्टसँगै नेपाल भाषाका गीत सङ्गीतमा आकर्षण बढेपछि लगानी कम, विशेष संवाद सहितको शनिवार्य विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: रामे यो के चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
13: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
4: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
14: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
4: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभाग मा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाडी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले CIN-सँग बताउनुभयो।
15: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब यो मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ होइन अहिलेलाई। अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यसको तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर, अब कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन, र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो, अब यो सँगसँगै अब मेघ गर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
0: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन, तर पछिल्लो समय सर्लाही जिल्लासहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढिरहेको छ। पहिले धान, त्यसपछि सुर्ती, त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
16: सर्लाही जिल्लाका बर्थुवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरेपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमिनमा मकै खेती हुँदै आएको छ, तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढेको छ। किसान स्थित शेख:
17: सुरुमा त पानी नै हावा उडी आयो मकै ढाल्यो, मकै ढालेपछि अब पानी परिरहन्छ बेला बेलामा, त्यो भएर मकैहरू सबै पानीले कुहेर अनि नोक्सान भयो।
16: मकै खेती सुपरजोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन्, तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
18: मकै रोप्नु बेला पानी पर्यो, अब मकै भाँच्ने बेलामा पानी परिरहेछ, कसरी छन्क्याउने भएर चिन्तामा हामीहरू बसिरहेछ। फेरि मकै भाँच्ने बेलामा कसरी थन्क्याउने।
16: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठुलो क्षति पुगेको छ। किसानहरू लगानी जोगाउने चिन्तामा छन्। किसान श्याम भक्त मैनाली:
18: मकै ढलेर साफ छ, ट्याक्टरको जोताई अति मगो, किसानले कसरी उपाय के उपायले बाँच्ने, के क्षतिपूर्ति पाउने त होला, कसले के दिन्छ यसको उपाय?
16: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो, जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ। तर बिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ। नेपाल कृषि प्रधान मुलुक भए पनि मल खाद गुणस्तरीय बिउ सिंचाईको अभाव अझै समस्या बनेको छ। त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मारमा पारेको छ। सुपर जोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ। किसानहरू सरकारको राहतको पर्खाइमा छन्। प्रकाश मैनाली, CIN, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल भाषाका गीत सङ्गीतमा आकर्षण बढे पनि लगानी कम।

0: शनिबार विशेष बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली चार एन्टेनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारीय विशेष। पछिल्लो समय नेपाल भाषाका विभिन्न गीत सङ्गीतहरू बजारमा पाइएका छन्। भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सर्जकमा भने अझै निराशा देखिन्छ। गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले त्यस्ता गीत सङ्गीतको अपनत्व गर्न सक्नुपर्ने बताउनुहुन्छ।

0: अचम्मै लाग्यो मलाई यति धेरै बज्यो रेडियोहरूमा होइन यति धेरै फरमाइस आउने गीतहरू त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा पपुलरै थियो सँगसँगै फेरि यता आधुनिक ट्राई गरेँ आधुनिकमा पनि त्यत्तिकै के राम्रो के धेरैले मन पराउनु भयो त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले
1: अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत सङ्गीतमा लाई सुन्ने त्यसमा लगानी गर्ने र आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनुहुन्छ यहाँले
0: कमै छ होइन मान्छे
1: किन होला
0: कमै छ अब मलाई थाहा भएन अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो तर मलाई चाहिँ इच्छा लाग्यो होइन एउटा भए पनि अब एउटै मात्रै त होइन अरू पनि गर्दैछु होइन अब आउँछ होला सायद चाँडै नै तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि एउटा इँटा भए पनि थपिन्छ कि अब सबैले यसमा किन लगानी गर्ने त रिटर्न नै छैन भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ
1: त्यो गीत सुनौ न सुरुमा चाहिँ
0: बहनिया मिला धसा जिउरे जिता

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझिदिएको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेछ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ 10 रेकर्डिङ गऱ्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इँटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरू का लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ यहाँले?
1: धेरै छ, अहिले धेरै छ, मेरो बच्चा पनि होइन भनौँ, मेरो छोरा छ,
0: अहिले चाहिँ नेपाल भाषाका गीत सङ्गीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ, सृजना चाहिँ छैन? फेरि
1: सृजना त कमै छ, छैनै चाहिँ नभनौँ,
0: सीमित मात्रै देखिन्छ,
1: सीमित छ होइन, अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषाभाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन, तर पनि भन्छु आज होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ नि, म त एकदमै निराश भएँ त्यो गीतबाट होइन,
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ, या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौँ न?
1: अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाउँ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले।

सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले साङ्गठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रुस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धिको कूटनीतिक छलफल अगाडि बढाएका छन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। सामुदायिक सूचना नेटवर्क CIN-ले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ। आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेजी।
2: हस् धन्यवाद।
1: निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन, जितिसकेपछि आएँ अहिले यतितिर अल्झिरिनु परिरहेको छ भन्ने
2: छैन? म भर्खरै 4-5 दिन मात्रै भएको छ जिल्लातिर पुगेर। आज
1: जिल्ला गएर जितिसकेपछि काठमाडौँ आउनुभयो, त्यसपछि फेरि फर्केर जानु,
2: फर्केर पुनः भर्खरै आएछु।
1: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ तपाईँलाई? उहाँहरूले जिताउनु भयो, फेरि फर्किनु भयो, तपाईँ काठमाडौँ आउनुभयो, फेरि फर्केर जिल्ला जानुभयो, अहिले काठमाडौँ आउनु भएको छ। जसरी तपाईँले निर्वाचित हुँदै गर्दाखेरि तुरुन्तै देखि ल हामीलाई यस्तो चाहियो, यसरी गर्नु पर्यो भन्ने कुरा आइरहेको छ कि सुख शान्ति नै छ अहिले? त्यस्तो
2: ठिकै छ, अब जनताहरूको स्वाभाविक रूपमा अब चाहना हुने नै भयो। एउटा जनप्रतिनिधिबाट आफ्नो क्षेत्रको समग्र विकासको लागि पहल होस् भन्ने स्वाभाविक चाहना हुने नै हो। अब त्यो चाहना अनुसार जनताहरूले एउटा जुन आशा राखेका छन्, जुन विश्वास गरेका छन्, स्वाभाविक पनि हो र भए पनि रहेछ जनताहरूले।
1: तपाईँले निर्वाचनको बेलामा के गर्छु भन्नुभएको थियो र जितिसकेपछि खै तपाईँले यो गर्छु भन्नुभएको थियो गर्नु भएन भनेर गुनासो त अहिले नै आइ नै सकेको छैन होला कि कस्तो
2: छैन? यसपालि मैले धेरै कुराहरू घोषणापत्र पनि बनाएको थिएन।
1: अघिल्लो पटक निर्वाचन लड्दाखेरि चाहिँ थियो, पहिले
2: अघिल्लो पटक चाहिँ थियो, यसपालि नयाँ घोषणापत्र थिएन। मैले अघिल्लो पटककै घोषणापत्रका केही कामहरू जो अधुरा थिए तिनीहरूलाई पुरा गर्छौँ भन्ने नै मेरो चाहिँ मुख्य एजेन्डा थियो।
1: जस्तै उदाहरणको लागि
2: 3-4 कुराहरू, खास गरेर अब विभिन्न किसिमका समस्याहरू, हाम्रो दार्चुला जिल्ला भौगोलिक रूपमा धेरै विकट छ, 61 वडाहरू छन्, चट्टानी भूभाग छ, बस्ती छरिएको छ, एकदम छरिएको बस्ती छ, एउटै वडामा पनि 2-3 दिन लाग्छ प्रत्येक घरधुरीमा पुग्नुको लागि वडामा। त्यस कारणले असङ्ख्य समस्याहरू छन् त्यो, कतिपय ठाउँमा घोरेटो बाटो पनि नपुगेको स्थिति छ, कतिपय ठाउँमा खानेपानीको पनि अझै समस्या छ, सिँचाइको, सडकको, स्वास्थ्यको, सञ्चारको टाढा गाडा भावनाले जतिसुकै टेलिफोन टावर बनाए पनि अझ केही घरधुरीहरूमा पहुँच नहुनु नहुने स्थिति भौगोलिक कारणले, त्यस्ता समस्याहरू छन्। तिनलाई पनि आफ्नो आफ्नो समस्या सबैलाई ठुलो भयो हुनाले आम जनताले त्यही समस्याहरू पनि हल हुनुपर्छ भन्ने सानो घोरेटो बाटोदेखि लिएर सडकसम्मका कुराहरू पनि राखेका छन्।
1: तपाईँले त्यो चुनावको बेलामा गर्छु भन्नुभएको छ,
2: अब ती समग्र कुराहरू सम्बन्धित निकायबाट सबै मैले गर्छु भन्ने कुरा भएन। कुनै वडा स्तरीय कार्यक्रमभित्र समावेश गर्नुपर्ने, कुनै पालिका, कुनै प्रदेशदेखि लिएर यसमा पहल गर्ने कोअर्डिनेसन गर्छु भनेको छु म तिनको लागि, ती योजनाको लागि समन्वय गर्ने कुरा गरेका छौँ। मैले खास गरेर दार्चुला जिल्लाको समग्र विकासमा टेवा पुर्याउने मुख्य 1 दार्चुला तिङ्कर सडक छ, चिनको तिब्बत खास गरेर ताक्लागोट जोड्ने सडक हो। यो परापूर्वकालदेखि नै व्यापारिक रूपमा र धार्मिक रूपमा कैलाश मानसरोवर जाने सबभन्दा छोटो रुट हो। यसमा यसलाई, यो सडकलाई यो मेरो कार्यकालमा पूर्णता गर्दै यसलाई चाहिँ तिङ्करसम्म, लिपुलेखसम्म पुर्याउँदै, यसलाई सडक मात्रै होइन कि यसलाई चाइनासँगको व्यापार, चीन, भारत, नेपाल त्रिदेशीय व्यापारको एउटा व्यापारिक बिन्दु बनाउने, र कैलाश मानसरोवर त्यहाँबाट एकदम नजिक पर्छ, कैलाश मानसरोवरलाई एउटा धार्मिक रूपमा चाहिँ यो रुटलाई धार्मिक रुटको रूपमा विकास गर्दै, तिङ्करमा त हामीले अध्यागमन विभाग कार्यालय स्वीकृति गर्ने काम त सैद्धान्तिक रूपमा गरिसकेका छौँ, अब व्यावहारिक रूपमा चाइना सरकारलाई पनि त्यसमा चाहिँ सहमत गराएर त्यसबाट चाहिँ भिसा लगाएर मानसरोवर यात्रा गराउन सक्ने किसिमको मुख्य कामले दार्चुला जिल्लाको समग्र विकासमा ठुलो टेवा पुर्याउँछ, रोजगारी सिर्जना हुन्छ, लाखौँ हामीले धार्मिक पर्यटकीय गन्तव्यमा जान खोज्ने नागरिकहरूलाई, नेपाल र भारतका नागरिकलाई त्यो रुटबाट गर्न सक्छौँ।
1: यसको सडकलाई तपाईँले प्राथमिकता,
2: सडक मात्रै होइन त्यो
1: भौतिक संरचनाको निर्माण,
2: सडक निर्माण गर्दै तिङ्कर रुटलाई, निपुलेक तिङ्कर रुटलाई हामीले व्यापारिक र पर्यटकीय मार्ग धार्मिक पर्यटकीय मार्गको रूपमा डेभलप गर्ने एउटा प्रमुख मेरो यो निर्वाचनको लक्ष्य हो, मुद्दा हो, पहिले पनि हो। त्यसमा केही कामहरू आधा पुगेका छन्, केही बजेटको अभावले सडक अधुरो रहेको छ,
3: दोस्रो चाहिँ
2: त्यसलाई पुरा गर्छौँ भन्ने मेरो एउटा प्रमुख लक्ष्य हो। दोस्रो, हामीले दार्चुला जिल्लाबाट यहाँबाट पहुँच पुर्याउनुको लागि गोकुलेश्वर दोस्रो ठुलो शैल्य शिखर नगरपालिका दोस्रो ठुलो बजार हो। त्यहाँ मैले 2078 सालमा आफ्नै पहलमा त्यहाँ एयरपोर्ट बनाउनुको लागि, पहिले बनेको कच्ची एयरपोर्ट थियो त्यसलाई चाहिँ पुनः स्थरोन्नति गर्नको लागि बजेट विनियोजन गरेर केही काम पनि भएको छ ठेगापट्टा लगाएर, त्यो अधुरो रहेको छ। अहिले पछिल्लो अवस्थामा सरकार बदलियो, म पनि निर्वाचन हारेँ, त्यो स्थगित रह्यो। त्यो एयरपोर्टलाई सञ्चालन गर्ने, त्यो एयरपोर्टलाई सञ्चालन गर्यो भने त्यहाँका जनताहरूलाई

0: विगुरुमा हामीले स्थापित गर्ने र अपिमाल गाउँपालिकाको सदरमुकाममा सडक नपुगेको एउटा मात्रै पालिका हाम्रो दार्चुलाको नौवटा पालिका मध्ये अपिमाल गाउँपालिकाको केन्द्रमा पुगेका छैन कि पुग्ने अवस्थामा छ। गत वर्ष पनि हामीले केही बजेट विनियोजन गरेर त्यसलाई केन्द्रसम्म सडक पुर्याउने र त्यो अपि बेस क्याम्पकोलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै त्यसलाई ग्रेट हिमालयन ट्रेलको जुन कन्सेप्ट छ त्यसलाई चाहिँ अगाडि बढाउने तेस्रो कुरा र चौथो महाकाली कोरिडोरको चमेलिया नदीमा ठुलो भूभाग हाम्रो दार्चुला जिल्लाको झन्डै 1/4 भूभाग लेकम भूभागलाई जोड्ने नदीमा मोटरेबल पुल धनथला भन्ने ठाउँमा मोटरेबल पुल निर्माण गर्न सकेका छैनौँ हामीले त्यहाँ अति जरुरी छ त्यो पुल बनाउन सक्यौँ भने बैतडी दार्चुला जिल्ला पनि जोडिन्छ र दार्चुला जिल्लाको झन्डै 25% भूभाग त्यो पुलबाट सुविधा पाउँछ। यी कामहरू प्रमुख रूपमा चाहिँ
1: चारवटा
0: कामहरू चाहिँ प्रधान छन् तर अरू पनि थुप्रै कामहरू छन् प्रत्येक वडामा मैले अगाडि नै भने छन् ती कुराहरू पनि हामी गर्दै गर्छौँ तर यी प्रमुख यी कामहरू जो अगाडि बढेका छन् कोही कार्यक्रममा समावेश भएर एक चरणको काम भएर रोकिएका छन् कसैमा बजेटको न्यूनताले गर्दाखेरि ढिलासुस्ती भएको छ यिनीहरूलाई पूर्णता गर्छौँ भन्ने नै मेरो प्रमुख नारा थियो।
1: अब फेरि सांसदले विकास निर्माणको बजेटको डाडी पर्ने भन्दा पनि फेरि कानुन निर्माण लेखनमै अलिक बढी समय दिनुपर्ने सैद्धान्तिक कुरा फेरि यतातिर छ भने तपाईँले जति प्रतिबद्धता अथवा एउटा सोच बनाउनु भएको छ त्यो 100% पुरा होलान् भन्नेमा तपाईँ ढुक्क हुनुहुन्छ कि अथवा यो केमा भर पर्ने?
0: एउटा त यो सोच नै एकदमै गलत सोच हो यो कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने जस्तै विश्वका हरेक देशहरूमा तपाईँको भारतमै लोकतन्त्रको एउटा स्थापित मान्यताहरू छन् त्यहाँ निर्वाचित सांसदहरूले विधिअनुसारै नियमअनुसारै किटेर यो गर्न पाउने यति विकास गर्न पाउने यति बजेट विनियोजन गर्न पाउने भन्ने एउटा सिस्टमै छ। जनताबाट मत माग्दा गाउँघरमा जाँदाखेरि गाली खाने सांसदले अनि सांसदले कानुन बनाउने भन्ने कुरा कस्तो यो हास्यास्पद तर्क अनि भोलि के काम भएन भने गुनासो गर्ने सांसदलाई कुनै व्यक्तिले भन्छ सांसदले विकास नगरेपछि यसले ठिक गर्यो त कानुन बनाउनु गयो
1: अब तपाईँहरूले अब चुनावको बेलामा कानुन बनाउँछु भन्नुभयो भने त तपाईँलाई भोटै नदेलान् भन्ने डर होला नि फेरि
0: हुँदैन। हाम्रो जस्तो देशमा कानुन बनाउनलाई मान्छेले भोटै दिँदैनन् कानुन बनाउनलाई मात्र
1: त्यो सांसद अथवा उम्मेदवारले जनतालाई बुझाउन नसक्या कि अथवा जनताले बुझ्न नसक्या हो यो
0: बुझ्न नसके हामीले बढी बुझेको छ जनप्रतिनिधिको काम विकास गर्ने पनि हो कानुन मात्रै बनाउने विकास कसले गर्छ कर्मचारीले गर्छ
1: त्यो तिन तहको सरकारको संरचनाले गर्दैन
0: सरकार आफ्नो तह छ नि त गाउँपालिकाले राजमार्ग बनाउँछ त तिन तहको संरचना बनाउने केन्द्र सरकारले बनाउने काममा त केन्द्रीय प्रतिनिधिको कुरा हुन्छ नि त अनि वडाले गर्ने काम घोरेटो बनाउला अरू बनाउला अनि वडाले चाहिँ बनाउँछ भनेर केन्द्रीय सरकारको नै दायित्व हुँदैन। केन्द्र सरकारको बजेटमा प्राथमिकरण कसले गर्ने कि कर्मचारीले ब्युरोक्रेसीलाई थाहा हुन्छ सचिवलाई थाहा हुन्छ यहाँ काठमाडौँ बसेको डिजीलाई थाहा हुन्छ
1: त्यसो भए डाडुपन्यो चाहिँ सबै सांसदलाई दिँदा राम्रो हुन्छ भन्ने तपाईँहरूको
0: डाडुपन्यो होइन योजना प्राथमिकरणमा सांसदको सुझावलाई प्राथमिकता दिनुपर्छ।
1: अब त्यसो भए यो अहिलेको सरकार विगतमा एमाले पनि सरकारमा पटक पटक गयो होइन काङ्ग्रेस लगायतका अरू दलहरू पनि गए अहिले राजनीतिक माहौल अलिक फरक ढङ्गबाट अगाडि बढेको स्थिति छ होइन
0: हजुर
1: तपाईँले जुन प्रतिबद्धता अथवा जे कुरा गर्छु भन्नुभएको छ त्यो पुरा हुनको लागि गराउनको लागि अहिलेको यो सरकारसँग तपाईँको कुनै शङ्का उपशङ्का हो कि ढुक्कै हो यसले पनि गर्छ त्यहाँ विकास
0: हामी हेर्दैछौँ। अब मैले मेरो पहल गर्नको लागि त मैले सार्वजनिक रूपमा पनि जिल्लावासी जनताहरूलाई जानकारी पनि गराइसकेका छौँ स्वयं सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहजीसँगै भेटमा त्यो कुरा मैले प्रष्ट चारवटा कुराहरू जो मैले अगाडि राखेँ त्यहाँ मौखिक पनि राखेका छन् लिखित पनि दिएको छु सरकारकै प्रमुखलाई नै कुरा पुर्याइसकेपछि कुरा अब पुर्याउनु बाँकी रहेको छैन।
1: उहाँले राम्रोसँग सुन्नुभयो
0: राम्रोसँग सुन्नु भएको छ उहाँले त्यसमा के जिज्ञासा पनि राख्नु भएको छ जस्तो गोगलेश्वर एयरपोर्टको बारेमा चल्छ त भन्ने कुरा पनि राख्नु भएको थियो मैले त्यो एकदम चल्छ त्यो दार्चुला र बैतडी बझाङको तीन जिल्लाका जनताहरूले त्यो एयरपोर्टको उपभोग गर्छन् त्यो दुर्गम पनि छ दार्चुला सबभन्दा टाढा पनि हो काठमाडौँबाट भन्ने कुरा पनि मैले त्यसको जस्टिफिकेसन दिएको छु अनि सडकको बारेमा पनि तिङ्कर सडकको बारेमा पनि यसको महत्त्व यसको धेरै किसिमको महत्त्व यसको रणनीतिक महत्त्व सामरिक महत्त्व धार्मिक महत्त्व पर्यटकीय महत्त्व व्यापारिक महत्त्व यस्तो किसिमको पनि जानकारी गराएको छु। अब मलाई लाग्छ सरकारले यो कुरा सुन्नुपर्छ यदि अब समावेशिता भएन, सहभागिता भएन, विकास सबै ठाउँमा समान भएन भन्ने मुद्दा उठाएर यत्रो जनमत पाएको सरकारले दूरदराजको दुर्गमको कुरा सुन्दैन भने त यो त भोलि जनताले मूल्याङ्कन गर्छ।
1: तपाईँले त अलि बढी कुरा अथवा भन्नुभयो होला अथवा सुन्नुभयो कि प्रधानमन्त्रीले जस्तो सीमा हाम्रो पश्चिममा गएर दार्चुलामा छ र यो पछिल्लो समयमा

0: हामीले जुन नयाँ नक्सा जारी गऱ्यौँ त्यो भूभाग पनि त्यतातिर परेको कारणले त्यसलाई कसरी व्यवस्थापन गर्ने अथवा सुरक्षा अरूको विषयमा पनि अलि बढी कुरा भइराखेको छ कि त्यतिखेर देखाभेटको बेलामा जति भयो त्यति मात्रै हो?
1: अब प्रधानमन्त्रीज्यूसँग त्यत्तिकै कुरा भएको थियो, अब अन्य निकायहरूमा सम्बन्धित निकायहरूमा अरू पनि कुरा भइरहेछ, मैले आफन्तहरूबाट जानकारी गराइरहेको छु, किनभने यो सुरुवातदेखि नै यो मुद्दाको उठान गर्नेमध्ये अब धेरै हुनुहुन्छ साथीहरू, तर म पनि त्यसमध्ये एक हुँ। र अहिले पछिल्लो अवस्थामा भारत र चीन सरकारको बीचमा एउटा सम्झौता भयो,
0: लिपुलेख पास भएर
1: हुन त त्यो पहिलेदेखि नै चलिरहेको थियो, कोभिड हुँदाखेरि बन्द भयो, बन्द भएर हाम्रो तर्फबाट पोहोर सालदेखि नै सुरु भइसक्यो आवागमन नेपाल, हामीले जहाँ हाम्रो अहिले हाम्रो स्वामित्व भएको ठाउँमा, तर जहाँ भारतीय स्वामित्व रहेको छ उनीहरूले चाहिँ जुन एउटा आफ्नो प्रशासनिक नियन्त्रणमा जबरजस्ती राखेको क्षेत्रमा त्यहाँ भारत
0: लिपुलेख
1: अब लिपुलेख त लिपुलेखै भयो, अब हाम्रो तिङ्करपट्टिको लिपुलेखबाट हामी अहिले नेपाली हामी यतापट्टि हाम्रो छाङ्ग्रो र तिङ्करका बासिन्दाहरू र अरू नेपाली नागरिकहरू जान्छन्। अब जुन कालापानीबाट जाने जुन लिपु खोलाबाट माथि लिपुलेख छ त्यो पहिले 1962 अगाडि हामी नै उपभोग गर्थ्यौँ, नेपालीहरू नै उपभोग गर्थे। 62 भारत चिनको युद्ध पछाडि भारतीय सेना त्यहाँ बसेर त्यो एरियामा उनीहरूले जान दिएन, ब्यान्डेज गर्यो, आफ्नो नियन्त्रणमा लियो। त्यसपछि चाहिँ उतापट्टिबाट भारत सरकारले आफ्नो प्रशासनिक नियन्त्रणमा लिएर त्यहाँबाट चाहिँ आवागमन गरिरहेका छन्। त्यसको त हामीले त्यही बेला पनि विरोध गरेका थियौँ, मैले हाम्रै सरकार हुँदा पनि यो कुराहरू पटक पटक सदनमा पनि राखेको छौँ, सरकार समक्ष पनि राखेको छौँ, र अहिले यो कार्यान्वयनमा आउँदाखेरि यो विषयमा यो नयाँ सरकारले अझ प्रष्ट ढङ्गले बोल्न सक्नुपर्छ भन्ने मेरो मान्यता रह्यो।
0: अस्ति
1: बोलेको कुरामा खासै त्यति वेट लागेन, त्यो एउटा प्रेस नोट हो, अब त्योभन्दा बाहेक के छ भने हामी अब यो सदनमा केही पेस होला,
0: चीन र भारतलाई दुवैलाई त्यो नोट पठाइसकेको भनेर खबर
1: भनेको छ, तर त्यो जुन बाहिर आएको चाहिँ त्यो पठाएको होइन, त्यो भारत र चीनलाई पठाउने भने प्रेस नोट पठाउँदैनन्, त्यो डिप्लोमेटिक नोट पठाउने कुटनीतिक, त्यो अहिले जुन बाहिर सञ्चार माध्यममा आएको यो पत्रकार प्रेस नोट हो, प्रेस नोटलाई नै मान्य हो भने त्यो उगा छैन, होइन अरू कुनै तपाईँको डिप्लोमेटिक नोट पठाएको छ भने त्यो कुरा सार्वजनिक गर्नुपर्छ सरकारले, मेरो माग छ सरकारले त्यो डिप्लोमेटिक नोट सार्वजनिक गर्नुपर्छ।
0: त्यसो भए तपाईँहरूको माग चाहिँ के पठाएको छ भारत र चीनलाई त्यो विवरण चाहिँ सार्वजनिक
1: पठाएको पठाएन भन्ने कुराको यकिन चाहिँ जुन सञ्चार माध्यममा आएको कुरा चाहिँ भारत र चीनलाई पठाएको कुरा होइन, त्यो भनेको नेपाली पत्रकारहरूले जुन कुरा उठाए त्यसलाई सम्बोधन गर्नको लागि प्रेस नोट सरकारले जारी गरेको हो, त्यो प्रेस नोट भने चाहिँ त्यो डिप्लोमेटिक नोट होइन, त्यो त सम्बन्धित देशलाई नै दिनुपर्छ पठाउनुपर्छ, त्यो यस कारणले त्यो पठायो कि पठाएन भन्ने कुरा नेपाली जनताको माझमा सरकारले सार्वजनिक गर्नु,
0: त्यो हामीले जुन भूभागलाई नक्सामा सार्वजनिक गरेका छौँ अथवा समावेश गरेका छौँ नि त्यो भूभागमा बसोबास गर्ने जनताहरूको नागरिकहरूको अहिलेको दिनचर्या कस्तो छ? तपाईँ त त्यहाँ नजिकै कतिपय देख्नु पनि भएको होला, कतिपय सुन्नु भएको होला, के छ अहिलेको स्थिति त्यहाँ यो लिपुलेख क्षेत्रमा?
1: अब त्यहाँ तपाईँको अहिले लिपु खोलाभन्दा पर खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङ्दी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भए हुनाले अब जेनेरेसनै भनौँ नि त त्यो अब 60-65 वर्षभन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिँढीले त्यो थाहा पनि भएको छैन, उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्,
0: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
1: उनीहरूको लोकल भाषा, त्यहाँ जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्,
0: नेपाली
1: नेपाली बोल्दैनन्।
0: अनि नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
1: ब्यासी अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङ्ग्रु तिङ्कर राप्ला दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्, तर जुन उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी नाभी गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहकार भाषा रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
0: अनि त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि कस्तो हो
1: क्षेत्र त त्यही भन्ने भयो नि त, अब
0: कुन कुन गाउँ अथवा त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र?
1: कुटी नाभी गुन्जी 3 गाउँ छ,
0: गुन्जी हो कि गुन्जी?
1: गुन्जी गुन्जी
0: गुन्जी
1: अब ठ्याक्कै एकिन जनसङ्ख्या त मलाई थाहा भएन, मलाई लाग्छ 2-3 हजार होला।
0: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
1: थाहा पाउँछन् कि नपाउनु?
0: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
1: प्रतिक्रिया त सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, त्यस कारणले उनीहरूको उतैतिर सहानुभूति हुनु स्वाभाविक छ।
0: अब यदि यो विषय समाधान विगतका कयौँ पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए, अब चाहिँ अलि केही कसरी अगाडि बढ्ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
1: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन। जतिसुकै गरिब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्रुतिङ्कर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने, मिडियाहरूले उठाउने, नेताहरूले उठाउने, एउटा खालि एउटा बहसको विषय बनाउने, तर सेवा सुविधा हामीलाई केही नदिने। हामीसँग अहिले न बाटो छ, न बजेट विनियोजन छ, न सुविधा छ, यस कारणले हामी झन्मारमा पर्छौँ भन्ने किसिमको एकदम गुनासो छ। पहिले त हामीले त्यो मुद्दालाई भर्खर रूपमा उठाउनु र पार लाउनुभन्दा पहिले ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ।
0: अब अहिलेसम्म किन भएन त? किनभने हामीले भएन भएन भन्छौँ, कसले गर्न दिएन?
1: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे हो, त्यो तर लागू भएन। लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि। अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम, विशेष योजना लागू गर्नुपर्छ, ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको, प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नुपर्छ।
0: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यदि बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्ने, अहिले कस्तो छ?
1: अब अहिले यसो छ, उनीहरूको सडक पुगिसकेको छ, 3-4 घन्टामै त्यहाँ पुग्छन्। यताबाट हिँड्दाखेरि 3 दिन लाग्छ, समस्या त्यो पनि छ नि त। मान्छेहरू अब
0: नेपालबाट जाँदाखेरि 3 दिन
1: लाग्छ, उताबाट 4 घन्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन। बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिएको छ, पछिल्लो अवस्थामा पोहोर साल बनिएको छ अप्ठ्यारो ठाउँमा। अब सडक पनि अगाडि बढिरहेको छ, तर पनि अब उता 4 घन्टामा पुगिने ठाउँमा यहाँ 3 दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो।
0: सडक बन्दै गरेको हो कि सुरुवात नै केही होइन?
1: बनिया छ, तर अझै धेरै
0: नेपालतर्फबाट
1: बनिरहेको छ। बजेटको कटौतीको मार हामी खेपिरहेका छौँ। 78-79 मैले आफै सङ्घीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ
0: तपाईँले।
1: त्यो 78 आजभन्दा 5 वर्ष अगाडि 22 करोड, आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो। अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरेको छ सडक विभागले, 3 करोडको प्रस्ताव छ भन्ने कुरा मैले अस्ति बुझाएको थिएँ। अब यसमा त हामी एकदम घोर विरोध पनि गर्छौँ, यसपालि यसको लागि हामी माथिल्लो तहमा पनि कुरा राख्छौँ। मूल कुरा चाहिँ त्यो सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर हामीले हाम्रो भूभागमाका जनताहरूलाई सडकमा जोड्नु जरुरी छ, त्यसपछि मात्रै हामीले अरू कुरा उठान गर्दाखेरि त्यहाँको जनताको समर्थन पाइन्छ।
0: अनि सांसद र प्रधानमन्त्री अथवा अरू संरचनाको त्यहाँको अधिकारी बिचको तालमेल पहिलेको भन्दा अलि राम्रो त्यो ताल मिलिराखे हो कि कस्तो पाइराख्नु भएको छ तपाईँले?
1: अब यसमा त रिजल्टै हेर्नुपर्छ। अब सकारात्मक कुरा के हो भने सम्मान्य प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई एउटा चरणमा र समानुपातिक सांसदहरूलाई अर्को चरणमा भेटेरै समय पर्याप्त दिएर पर्याप्त सुन्नुभयो। उहाँले आफूले चाहिँ धेरै चाहिँ कुरा राख्नु भएन, तर चाहिँ सुन्ने कुरामा कुनै समय रोकटोक थिएन। सबै क्षेत्रका समस्याहरू पर्याप्त सुनेर नोट गर्नुभएको छ,
0: त्यो ग्रुप पनि बनाइदिनु भएको छ, ग्रुप
1: पनि बनाएको छ। अब त्यो रिजल्टमा देखिएपछि त राम्रै हो, नत्र हाम्रो यस्तो रोगै छ नि।
0: जो चाहिँ यो अभ्यास चाहिँ नयाँ लाग्यो कि विगतका सरकारहरूले पनि त्यस्तो खालको सम्भाल गरे,
1: राम्रो छ यसमा, राम्रो कामलाई राम्रो भन्नु पऱ्यो। यो चाहिँ एकदम राम्रो सुरुवात हो, कमसेकम चाहिँ देशको कार्यकारी प्रमुखले देशभरिका जनप्रतिनिधिहरूबाट त्यहाँको खास के हो त समस्या भन्ने कुरा आफैले बुझ्ने र सिरियसली सुन्ने कुरा चाहिँ सकारात्मक छ।
0: अनि पहिले पहिले हामी के सुन्थ्यौँ भने सांसद र सरकारी निकायका व्यक्तिहरू जो नेतृत्वमा पुगेका थिए बेला बेलामा कहिले झडा पर्ने, कहिले यस अनुकूल वातावरण बन्यो भने चाहिँ खासै समस्या नहुने, तर जहिले त्यो टकरावको स्थिति हुन्छ भनेर अरू सांसदले सुनाउनुहुन्थ्यो। अब अहिले नयाँ सरकार नयाँ परिवेश आइसकेपछि अब अलि केही परिवर्तन पाइराख्नु भएको छ कि कस्तो छ?
1: के हुन्छ यो त भन्न सकिँदैन। अहिले त हामी सबै के छ भने प्रारम्भिक चरणमा छ। अब यो जेठ पन्ध्रको रातो किताब हातमा परेपछि थाहा हुने कुरा हो नि त के हुन्छ भन्ने कुरा त। पहिले पनि त पहिले त भेटघाट गर्दाखेरि त सबैले हुन्छ ठिक छ भन्छन् नि, तर रिजल्ट त्यसको परिणाम के हुन्छ? अहिले अब जब केन्द्रीय बजेट आउँछ त्यसपछि ती ठाउँका समस्याहरू सम्बोधन भयो कि भएनन्? अब सम्बोधन नभएपछि त खालि भेटघाट गरेको कुराले त के अर्थ भएन?
0: सिंहदरबार त थाहिसक्नु भयो तपाईँ,
1: हामी त सबै
0: फाइल साइल बोकेर सबै
1: सबै मन्त्रालयमा सबै मन्त्रालयमा सबै विभागमा सबै ठाउँमा धाएर मैले चाहिँ आफ्नो जिल्लाको विकासको लागि कुनै कसर बाँकी राखेको छैन। अस्ति पनि कुनै एउटा उसले राखिएको थियो देशभरि बढी योजना माग्ने 15 सांसदभित्र मेरो पनि नाम थियो त्यहाँ भौतिक मन्त्रालयमा। मैले सबै ठाउँमा आफ्नो जिल्लाको लागि भएका कार्यक्रमहरू पेस गरिसकेको छ।
0: संसदको यात्रा चाहिँ कस्तो भइरहेको छ?
1: संसद धेरै चलेन, अस्ति केही दिन मात्रै चल्यो। अब त्यो प्रारम्भिक चरणमा भए हुनाले
0: चिना
1: पर्ची पनि अझै पुरा हुनु पाएको छैन। धेरै अब नयाँ नयाँ साथीहरू हुनुहुन्छ, पुराना साथीहरू त हामी धेरै कम छ।
0: कतिजना जति पाउनुभयो तपाईँले आफ्नो पुराना साथीहरू?
1: पुराना चिनजान गर्दा त्यही 60-70 जना भनेपछि नयाँ ठुलो सङ्ख्या नयाँ छ।
0: नयाँको कस्तो पाउनुभयो तपाईँले? उठबसदेखि चालचलन एउटा स्वभाव भनौँ न।
1: अब मलाई उहाँहरू नयाँ हुनुहुन्छ, एउटा नयाँ जोस सागर हामीलाई पनि थियो पहिले पहिले सुरुमा राजनीतिमा लाग्दाखेरि यो सबै चिज भइहाल्छ कि भन्ने, कसैलाई एउटा कुरा राख्दाखेरि यो हुन्छ भन्ने आशा गर्ने। अब नयाँ हुनाले उनीहरूमा उत्साह चाहिँ छ, तर मलाई के लाग्छ भने अब यो बिस्तार बिस्तारै यो प्रक्रियामा जाँदा रिजल्ट हेर्दा हेर्दै गर्दाखेरि यो त्यति सजिलो रहेनछ भन्ने फिलिङ उहाँहरूलाई पनि हुँदै गइरहेछ। यो संसदीय राजनीति के हुन्छ भन्दाखेरि जनताको आकाङ्क्षा बढी हुने, आशा बढी राख्ने, तर चाहिँ आफैले अब तपाईँले नै भन्नुभयो नि अगाडि अब विकास निर्माण गरेर कानुन बनाउने भन्नुभयो नि त, तर अब यो कस्तो छ भन्दाखेरि नभएको कुराको चाहिँ मार कल्ला हान्ने भने सबैले सांसदलाई खोज्ने अब्जस दिनलाई हर चिजको, तर अब सुविधा र उसले अधिकारको कुरा हिसाबले हेर्दाखेरि नेपालको सांसदहरू सबभन्दा कम मा पर्छन् हामीले छिमेकी देशहरू हेर्दा पनि। त्यस कारणले यसलाई सिस्टममा लगेर आफैले बाँड्ने होइन, सांसदले योजना बाँड्ने कुरा हामीले सांसदले
0: सहजीकरण चाहिँ गर्न पाउनु पर्यो।
1: क्षेत्रको चाहिँ मार्ग यो है भनेर त्यसलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याउने र त्यो ठाउँले त्यसलाई चाहिँ स्वीकार गर्ने कुरा त हुनु पर्यो।
0: अब संसदमा पार्टीगत रूपमा अघि तपाईँले भने जस्तै 40-50 जना तपाईँले चिने जानेका तपाईँका सहकर्मी जस्ता साथी जस्ता सांसदहरू हुनुहुन्छ, बाँकी नयाँ हुनुभयो। अब पार्टीगत रूपमा फरक फरक आफ्नो आफ्नो किता त्यो प्रष्ट हुने होला कि संसदमा, अथवा अलि पुराना भनिएका र नयाँ भनिएका बिचको त्यो साँठगाँठ अलिक बढी हुनलाई कि कस्तो देखिराख्नु भएको छ? अथवा म त नयाँसँग पनि भिज्न तयार छु भन्ने तपाईँको व्यक्तिगत विचार हो कि?
1: ठिकै छ, अब अहिले नयाँ साथीहरू
0: हामीले विगतमा देख्यौँ कि बजेट ल्याउने बेलामा त कुर्सी हानाहान माथि चढ्ने झार्ने अनि आन्दोलन गर्ने नाराबाजी यस्ता गयौँ हामीले देख्यौँ, जो धेरै व्यक्तिहरूले सायद देख्न चाहन्थेनन् संसद जस्तो गरिमा भए ठाउँमा। अब चाहिँ कस्तो रहला?
1: अब त्यो यसो हुन्छ हेर्नुहोस्, अब अहिले बजेट बन्ने कुरामा सांसदहरूलाई धेरै किसिमको चाहिँ प्रेसर हुन्छ, उहाँहरूले सम्बन्धित निकायमा मेहनत गरेका हुन्छन्। अब बजेट आउँदाखेरि त्यो सम्बोधन भएको एउटै पनि देखिएन भने स्वाभाविक आक्रोश आइहाल्छ सबैलाई, त्यो प्रकट हुने कुरा चाहिँ कसैले कसरी गर्छन् कसैले कसरी गर्छन्। तर चाहिँ जनप्रतिनिधिको भनेको कुरा 0% सम्बोधन भयो भने त त्यसको विरोध त कसैले पनि गरिहाल्छन् नि।
0: संसदमा विगतमा जस्तो दृश्य देखिन्थ्यो नि त्यो चाहिँ अबको संसदका नियमित गतिविधिहरूमा फेरि दोहोरिन त होला भन्ने तपाईँ त्यस्तो सोच्नुहुन्छ कि अहिले चाहिँ अलि व्यवस्थित ढङ्गबाट अगाडि बढ्ला जस्तो लाग्छ?
1: पनि संसदीय परिपाटी भनेको त्यस्तै हो, हाम्रो देशको संसदमा त अब एकाध घटनाहरू भएको छन् त्यो अलिकति संसदीय परम्परा विपरीत, तर धेरै भए पनि छैन त्यो। विश्वका अरू देशहरूका ठुल्ठुला डेमोक्रेटिक देशहरूका घटनाहरू हेर्दाखेरि संसदमा अलिकति आरोप प्रत्यारोप हुने कुरा, विरोध समर्थन हुने कुरा त्यो चाहिँ स्वाभाविक हो। त्यो नभए त संसदको एउटा ऊ पनि रहँदैन। अब हामी विपक्षमा छौँ, हामीले अब सरकारले गरे सबै कामको चाहिँ अन्ध समर्थन गर्नुपर्छ भन्ने त छैन। गलत कामको त खबरदारी गर्नलाई विपक्षी अब जनताले पठाएछ नि त,
0: राम्रो कामको समर्थन पनि
1: गरिन्छ, गलत कामको विरोध पनि गरिन्छ। भनेपछि त्यो विरोधलाई चाहिँ अब त्यो ढङ्गले त बुझ्नु हुँदैन, त्यो दलहरूको एउटा स्वाभाविक धर्म पनि हो।
0: पहिलेको जस्तो दुई तिनवटा तिन चारवटा दल सरकारमा जानुपर्ने त्यो पुर्याउनको लागि, अनि त्यस

0: कारणले त्यो जुन खालको एउटा झिनाझम्टी जस्तो देखिन्थ्यो नि, अब त्यस्तो चाहिँ नदेखिने भयो।
1: मेरो चाहिँ अनुभव, मैले पनि यो संसदीय राजनीतिमा यो तेस्रो कार्यकाल हो, झन्डै 5 पटक चाहिँ निर्वाचन लडेको, र यो पछिल्लो अस्ति हेर्दाखेरि हाम्रो सामाजिक बनोट अनुसारको जनप्रतिनिधित्व हुन्छ, दलहरूमा पनि त्यसै प्रतिनिधित्व हुन्छ। अपोजिसन कमजोर भयो भने ठुलो दलका भित्रै अपोजिसन जन्मन्छ। 2074 पनि यस्तो योभन्दा बढी जनमत तत्कालीन नेकपाले पाएको थियो, मतका आधारले त झन्डै 52% पपुलर मत पाएको, अहिले नि अहिले राष्ट्रपतिले पाएको 47% भनेपछि त्यत्रो पपुलर मत पाएको थियो 2074। तर पछि बिस्तारै पार्टीभित्रै विपक्षी जस्तो स्थिति आयो, अनि तपाईँले पनि भन्नुभयो जुन सदनमा पनि केही प्रकटहरू भए, अब त्यसलाई कसरी म्यानेज गर्न सक्छ राष्ट्रपा पार्टीले, त्यो गर्न सकेन भनेपछि विपक्षहरूले आफ्नो गर्ने काम त त्यो एउटा दायराभित्र हुन्छ नै, त्यो त स्वाभाविक हो। विपक्षले चुपचाप लागेर सबैमा समर्थन जनाओस् भन्ने कसैले कल्पना गर्छ भने लोकतान्त्रिक परिपाटीभित्रको त्यो कुरा पर्दैन, विपक्षले खबरदारी नै गर्ने हो त्यहाँ गलत कुरा। अब सही कुराको विरोध नगर्ने कुरा ठिकै हो, तर चाहिँ कमी कमजोरी कहीँ भाषण भने जनताको आवाज हो, विपक्षले बोल्ने हो। तर अब सत्ता पक्षलाई कसरी उनीहरूले अगाडि बढाउँछन्, त्यो एक त्यत्रो ठुलो सङ्ख्यालाई कसरी अब एउटा सिस्टममा उनीहरूले आफ्नो पार्टीको नीति कार्यक्रमभित्र चाहिँ आबद्ध गराएर एकताबद्ध बनाएर लाग्छन् भन्ने कुराले नै आगामी संसदको स्वरूप निर्धारण।
0: अब प्रमुख प्रतिपक्षी दलमा पनि एक प्रकारको परिवर्तन जस्तो देखिन गयो, होइन? पूर्व सभापतिबाट एक खेमा र विशेष महाधिवेशनबाट अर्को खेमा गरेर काङ्ग्रेस अगाडि बढ्यो, र पहिलेको नेतृत्व र एमालेको नेतृत्वको बिचमा त्यो सम्बन्ध आत्मीय नै थियो भन्ने पछिल्लो अवस्थासम्म अध्यक्ष ओलीले भन्दै आउनुभएको थियो, होइन? संसदमा कस्तो छ अहिले प्रतिपक्षीहरूको अथवा मित्र पुराना मित्रहरूसँगको सहकार्य, त्यो संवाद अलि बाक्लिँदै गइरहेको छ कि कस्तो देखिराख्नु भएको छ तपाईँले?
1: अब अहिले बिस्तारै छलफल, सुरुमा त के हो भने यो अब फागुन 21 रिजल्ट सबै पार्टीको लागि अप्रत्याशित आएपछि सबै केही समय चाहिँ के भन्छ नि त्यो
0: सन्नाटा जस्तो
1: भयो सबैलाई, यो किन नसचेको कुरा भएको हो। तर अब बिस्तारै प्रतिपक्षी दलहरू हाम्रो सङ्ख्या कम भए तापनि अब हामीले अलग अलग ढङ्गले हिजोको जस्तो एउटा पक्ष विपक्षको मनोविज्ञान बनाउँदाखेरि त प्रतिपक्ष अझ कमजोर हुन्छ, त्यसै त सङ्ख्यामा कमजोर स्थिति छ। त्यसमा पनि अलग अलग ढङ्गले आफ्नो आफ्नो किसिमले हिँड्यो भने झन् त्यो प्रतिपक्ष कमजोर हुन्छ, कमजोर प्रतिपक्ष भएपछि त्यो देशमा लोकतन्त्रमा समस्या उत्पन्न हुन्छ, विभिन्न सिस्टममा समस्या उत्पन्न हुन्छ। यस कारणले प्रतिपक्षी दलहरूले आफ्ना छुट्टै राजनीतिक विचारधारा भए तापनि न्यूनतम कुराहरूमा मिलेर जानुपर्छ भन्ने मान्यता विकसित हुँदै छलफल चलिरहेको छ। मलाई लाग्छ अबको संसदमा 28 गतेबाट हुने संसदमा प्रतिपक्षी दलहरूको न्यूनतम एकता देखिनेछ।
0: समयको लागि, कुराकानीको लागि धेरै धन्यवाद। समय
1: धन्यवाद।
0: यो सँगै संवाद श्रृङ्खला हेलो सांसदको आजको समय सकिएको छ, आजको अङ्कबाट विदा माग्ने बेला भएको छ। आज हामीले दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग कुराकानी गर्यौँ। विशेष त संसद र सांसदले जनताको लागि के गर्न सक्छ, के कस्तो योजना सांसदहरूले बनाएका छन्, सांसद सरकार र पार्टीको विषयमा पनि हामीले उहाँसँग कुराकानी गर्यौँ। अर्को संवाद श्रृङ्खला हेलो सांसदमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार। नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पामा।
4: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
5: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
3: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथरोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे,
3: रगत सम्बन्धी जाँच,
6: दिसाब पिसाब सम्बन्धी जाँच
3: र मुटुको ईसीजी भिडियो एक्सरे सेवा।
6: सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा।
3: थप जानकारीका लागि मोबाइल नम्बर 98511839087।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।